0: ओल्ड एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलरला तथा ज्वालामय अफसेट प्रेस सोलुदुतको नगरपालिका पाँच सोलुखुम्बु
3: आया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल साउन 24 गते आइतबार सन् 2026 अगस्त 9 तारीक साउन

0: बनाउनु पर्ने इरानको मुख्य माग
1: र एनपीएल को तेस्रो संस्करण आउँदो कार्तिकमा हुने।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: विगत 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमांडू राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
1: स्थापना को पहिलो बैच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों बैच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज लीडर्स नेपाल द्वारा सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिविल कार्यक्रम में नया भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
0: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
1: फोन नंबर 082-562-601 9858-35990 9858-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग 18 महीने अमिन कार्यक्रम में कई सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
2: कार्यक्रममा अब खबरको सिलसिला अहिले देशैभर खाना पकाउने एलपी ग्यासको अभाव छ त्यसै कारण सर्वसाधारण दैनिक जीवनमा स्वास्थ्य खेप्न बाध्य छन् बजारमा ग्यास सिलिण्डर सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले लामो समय लाइन बस्नुपर्ने अवस्था सिर्जना भएको हो वैकल्पिक इन्धनको प्रयोग बढ़े पनि त्यसले सबैको आवश्यकता पूरा गर्न भने सकिरहेको छैन इण्डक्सन चूलो वितरणमा सहुलियत दिने र बिजुलीको उपयोगतर्फ सर्वसाधारण आकर्षित गर्नेतर्फ सरकारको ध्यान पुगिरहेको छैन उल्टै 50 युनिट भन्दा बढ़ी बिजुली प्रयोग गरे 5% कर सरकारले थपेको छ आर्थिक वर्ष 82-83 झण्डै 4 खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात भएको तथ्याङ्क छ हरेक वर्ष पेट्रोलियम पदार्थ आयातमा अरबौं रूपियाँ खर्च भइरहेको छ तर स्वदेशमै उत्पादन भएको बिजुली भने प्रसारण पूर्वाधारको कमजोरी सीमित आन्तरिक खपत र विद्युत खरिद व्यवस्थापनको कारण पूर्ण रूपमा उपयोग हुन सकिरहेको छैन उद्योगहरूले पर्याप्त बिजुली नपाएको गुनासो गरिरहेका बेला बर्खायाममा उत्पादन भएको विद्युत समेत खेर जाने अवस्था देखिएको छ एकातिर महँगो विदेशी इन्धन आयातमा निर्भरता बढ़दै जाने अर्कोतर्फ स्वदेशी स्वच्छ ऊर्जाको उपयोगमा कड़ाई हुने वर्तमान अवस्था ऊर्जा नीतिको विरोधाभासका रूपमा देखिएको छ विज्ञहरूले पेट्रोलियम पदार्थको आयात घटाउँदै विद्युतको आन्तरिक खपत बढ़ाउने नीति अब अपरिहार्य रहेको बताएका छन् ऊर्जा मन्त्रालयले भने सरकारले खपत बढ़ाउन लागिरहेको बताए पानका अनुसार अहिले 4,300 मेगावाट विद्युत उत्पादन भइरहेको छ जसमा 3,500 निजी क्षेत्रले उत्पादन गरिरहेको छ भने 800 मेगावाट सरकारी स्वामित्वका कम्पनीको योगदान रहेको छ ऊर्जा मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा लगभग 600 मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोड़िँदैछ जसमा 40 मेगावाट सरकारी आयोजनाको हुनेछ भने बाँकी निजी क्षेत्रका आयोजनाको बिजुली थप हुनेछ विद्युत खपत बढ़ाउने तरिकासहित आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ विद्युतीय गाड़ीको प्रयोग विस्तार गरी सार्वजनिक तथा निजी यातायातलाई विद्युतमा रूपान्तरण गर्ने ग्यासको सट्टा विद्युतीय चूलो अर्थात इण्डक्सन लगायतको प्रयोगलाई प्रोत्साहन गर्दै सहुलियत दर र प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्ने उद्योगलाई भरपर्दो र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गरी डिजलबाट चल्ने उद्योगलाई विद्युतमा रूपान्तरण गर्न प्रेरित गर्ने प्रसारण लाइन सब स्टेशन र ट्रान्सफर्मरको क्षमता विस्तार गरी उत्पादित विद्युत खेर जान नदिने बिजुली खपतमा सरकार अनुदार शीर्षकको खबर अन्नपूर्ण पोस्टले छापेको छ।

0: साढ़े दुई दशकदेखि बन्द अवस्थामा रहेको रेटौडा कपड़ा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सफल भएको छ। सरकारले नेपाली सेनालाई उद्योगको मर्मत सम्हार गरेर उत्पादन गर्ने जिम्मेवारी दिएपछि लुम अर्थात तान संचालन गरेर शनिबार हिजो प्रारम्भिक उत्पादन परीक्षण गरिएको हो। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशालय काठमाडौँले उद्योग परिसर सरसफाई मेसिनहरूको प्रारम्भिक मर्मत गर्नका साथै उद्योगको लुम परीक्षण संचालन गरेको हो। नेपाली सेनाको उत्पादन निर्देशालयका झण्डै 40 जना प्राविधिक र विभिन्न दर्जाका सैनिक 40 दिनदेखि उद्योग संचालनका लागि खटिएका छन्। हेटौडा कपड़ा उद्योगको मर्मत सम्हार गरेर संचालन गर्न नेपाली सेनालाई जिम्मेवारी दिएको उद्योग मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीले बताउनुभयो। उद्योगमा पुरानो मेसिन मर्मत गरी हिजो सफल परीक्षण उत्पादन शुरू गरिएको प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले बताउनु भएको छ। सरकारले असार 18 हेटौडा कपड़ा उद्योग पुनः संचालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढ़ेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै वर्षभित्र उद्योग संचालनमा ल्याउने गरी काम भइरहेको जनाएको छ। यसरी सरकारी स्वामित्वमा संचालित उद्योगमा सुधारको नतिजा देखिन थालेको छ। सरकारले थालेको सुधार अभियानपछि लामो समयदेखि घाटामा रहेका उद्योगमा नाफा हुन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सरकारी उद्योगमा इमान्दार प्रयास, कानून कार्यान्वयन र टीमवर्कका कारण आशलाग्दो परिणाम देखिन थालेको जानकारी दिनुभएको छ। आजका पत्र पत्रिकामा खबर छ। प्रशान्त महासागरमा अलिनो प्रणाली बलियो भइरहेका बेला नेपालमा त्यसको प्रभाव तत्कालका लागि नगण्य देखिएको छ। प्रशान्त महासागरमा अलिनो प्रणाली बलियो वा कमजोर हुँदा त्यसको वातावरणीय रूपमा वैश्विक तथा क्षेत्रीय प्रभाव पर्ने गर्छ। मनसून उच्च अवस्थामा रहेको नेपालमा अलिनोको प्रभाव नगण्य रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमी धरिप्रसाद दाहालले मनसूनी वर्षाको अवस्था हेर्दा असारदेखि अहिलेसम्म सन्तोषजनक नै रहेको जानकारी दिनुभयो। महाशाखाका अनुसार मनसूनको निम्नचापीय रेखा नेपालको तराई भूभाग नजिक छ। प्रशान्त महासागरमा बलियो बन्दै गएको अलिनोको प्रभाव यता कम हुनमा अरेबियन सागर र बंगालको खाड़ीबाट आइरहेको मनसूनी वायु र जलपाष्पको उच्चता कारण रहेको दाहालको अनुमान छ। युरोप र अमेरिका क्षेत्रमा भने अलिनोको प्रभाव बढ़ी परिरहेको अनुमान विश्व मौसम संगठन र अमेरिकाको क्लाइमेट प्रिडिक्सन सेन्टरले औल्याएको छ। आउँदा दिनमा अलिनोले विभिन्न क्षेत्रमा अधिक प्रभाव पार्ने सम्भावना कायम रहेको विगत दिनेदा सार्वजनिक तथ्याङ्कले देखाएका छन्। मनसूनमा अलिनोको प्रभाव नगर्ने शीर्षकको खबर आजको गोर्खा पत्र दैनिकले छापेको छ। यसैबीच रासायनिक मलको अभावका बीच यसपालिको धान रोपाई मैझारे हुन लागेको छ। कृषि विभागका अनुसार अस्ति शुक्रबारसम्म देशभर 96.06% रोपाई सकिएको छ। सुदूरपश्चिम प्रदेशमा रोपाई सकिएको विभागले जनाएको छ। अरू प्रदेशमा पनि रोपाई सकिने चरणमा छ। विभागका अनुसार कोशीमा 93.69%, मधेशमा झण्डै 95%, बागमतीमा 97.87%, गण्डकीमा 95.57%, लुम्बिनीमा 97.37% र कर्णालीमा 96.82% रोपाई सकिएको छ। यसपालि कुल 13,70,062 हेक्टरमा रोपाई हुने अनुमान रहेकोमा अहिलेसम्म 13,16,039 हेक्टरमा रोपाई सकिएको विभागले जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यस्तै अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वानुमान महाशाखाका अनुसार गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै इलाममा 67 मिलिमिटर वर्षा मापन भएको छ। वर्षा विशेष गरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा केन्द्रित बनेको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै कर्णाली प्रदेशको पहाड़ी भूभाग र लुनी प्रदेशको पहाड़ी र तराई भूभागका यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको अनुमान छ। यो क्रम भोलिसम्म नै रहने अनुमान गरिएको छ, तर ठूलो वर्षा भने हुने देखिँदैन। यसैबीच मौसमविद उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुँदै गर्मी बढ़ने अनुमान छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नरहेकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँको सुझाव छ। कुरा कार्यक्रममा काठमाडौँ उपत्यका शहरी यातायात गुरुयोजना बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: मेरो कपडा प्याकिङ गर्दै त सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0574-93-33, 94-55-555।
4: NDL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
5: विशेषताहरू 2 करोडसम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यास पाउने उपभोक्तालाई अझै शास्ति, विद्युतीय चुलोका लागि छैन सहुलियत, बिजुली खपतमा सरकार अनुदार, नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग, हेटौड़ा कपड़ा उद्योगमा लुम चल्न थाल्यो, प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी, मनसूनमा अल्लिनो प्रभाव नगण्य, रोपाई अन्तिम चरणमा, काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा गैराती वर्षा, तराईमा अब केही दिन गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग, काठमाडौँ उपत्यकामा बढ़दो ट्राफिक जाम सुधार तथा अव्यवस्थित यातायात व्यवस्थापनको लक्ष्यसहित सरकारले 25 वर्षे काठमाडौँ उपत्यका शहरी यातायात गुरुयोजना तयार पारेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको प्राविधिक सहयोगमा तयार गरिएको यो काठमाडौँ उपत्यकाको चौथो शहरी यातायात सुधार योजना हो। यसअघि पनि जाइका र नेपाल सरकारको सहकार्यमा 3 यस्तै योजना बनेका थिए, तर ती योजना प्रभावकारी रूपमा कार्यान्वयन भने हुन सकेनन्। अहिलेको महत्वाकांक्षी योजना पनि व्यवहारमा लागू हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो र शंका छ। पछिल्लो नयाँ गुरु योजनामा के समेटिएको छ र कार्यान्वयनको आधार के छ भनेर साथी कृष्ण शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सललाई सोध्नु भएको छ।
8: यो गुरु योजना 25 वर्षको छ। सन् 2026 देखि 2050 काठमाडौँ उपत्यकामा यातायात व्यवस्थामा सुधार गर्नको लागि ल्याइएको एउटा मसौदा पत्र अवधारणा हो। यस अन्तर्गत अल्पकालीन सन् 2030 मध्यकालीन 2040 र दीर्घकालीन 2050 लक्ष्य निर्धारण गरिएको छ। उपत्यकाको समग्र यातायात व्यवस्था प्रणालीलाई सहज, सरल, छिटो छरिटो बनाउनको लागि ल्याइएको यो गुरु योजना जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी जाइकाको सहयोगमा निर्माण भइरहेको छ। यो अहिले मसौदा मात्र हो। अब यसमा सरकारवालाहरूसँगको अन्तर्क्रिया, सुझावहरू संकलन गरेर आवश्यकता अनुसार परिमार्जन गरी मन्त्रालयबाट निर्णय गरी क्याबिनेटमा स्वीकृतिको लागि पठाइने कार्यक्रम रहेको छ।
9: यो कुराकानी सुनिरहँदा त्यो योजनामा चाहिँ सबैभन्दा बढी महत्वाकांक्षी उल्लेख्य योजना के छ, लक्ष्य के छ भन्ने पनि एउटा यसबारे पनि प्रश्न पारिदिनुहोस् न।
8: यसमा संक्षिप्तमा भन्दाखेरि यसमा काठमाडौँ उपत्यकाको पूर्वदेखि पश्चिमसम्मको एउटा र उत्तरदेखि दक्षिणसम्मको तीव्र गतिमा सञ्चालन गरिने साधनहरूको लागि व्यवस्था गरिने भन्ने खालको कुरा छ। त्यसै गरी उत्तरदेखि दक्षिणसम्म छ भने रिङ रोड अहिले चलिराखेको रिङ रोडमा बिआरटी शीघ्र बस सञ्चालन सेवा ल्याएर त्यो एउटा सुधार गरिने कार्यक्रम पनि रहेको छ।
9: मेट्रो रेल सेवा सञ्चालन भन्ने प्रसङ्ग त्यसै अन्तर्गत जोडिएको हो कि अर्थात्
8: मेट्रो पनि सञ्चालन भनेको त्यो पूर्वदेखि सूर्यविनायकदेखि यहाँ रत्नपाकसम्म मेट्रोको सम्बद्धता अध्ययन गर्ने भन्ने खालको कुरा पनि यसमा रहेको छ।
9: यसमा पक्कै पनि अत्याधुनिक प्रविधियुक्त र नयाँ तरिकाले योजना निर्माण गरिनेछ भन्ने कुरा बुझिन्छ। यसैमा पनि यस हिसाबले कार्यान्वयन हुन्छ नै भन्ने आधारहरू के छन्?
8: सर्वप्रथम त गुरु योजना मास्टर प्लान सबै सरकारवालाहरूको सल्लाह सुझाव अनुसार तयार गरिने हुँदाखेरि मन्त्रालयले यसलाई अन गरेर क्याबिनेटबाट यसको स्वीकृति भयो भने अब यसको लागि आवश्यकता अनुसार स्रोतहरूको खोजी गर्ने, दाता राष्ट्रहरू खोजी गर्ने, संघ संस्था खोजी गर्ने, कुन मोडेलमा सञ्चालन गर्ने भन्ने खालको कुरा दोस्रो चरणमा रहेको छ। सरकारवाला तपाईँ हामी सबै सर्वसाधारण सबैले सुझाव दिन पाउने व्यवस्था गरिन्छ। त्यसमा अब इआईए जस्तै एउटा वातावरणिक प्रभाव मूल्याङ्कन जस्तै त्यसो गर्दाखेरि पनि त्यसको प्रभाव के कति पर्छ भन्ने खालको हिसाबले हेरेर त्यसलाई सबैको सहयोग समर्थनमा सल्लाह सुझाव अनुसार अगाडि बढाएर स्वीकृति भयो भने पक्कै पनि लागू हुन्छ र उपत्यकाको समग्र यातायात प्रणालीमा सुधार हुने हामी अपेक्षा गर्न सकिन्छ।
9: पक्कै पनि यो सरकार समक्ष प्रस्ताव लैजानुभन्दा पहिला तयार पारिएको एउटा मसौदा हो, त्यसकारण यो तयार पार्दा पनि सम्भावित आर्थिक स्रोतहरू भनेर मन्त्रालयको तर्फबाट
8: अहिले आर्थिक स्रोतको बारेमा यसमा खासै अध्ययन गरिएको छैन। पहिला आवश्यकता के हो, मेड के हो, सन् 2050 काठमाडौँ उपत्यकाको सम्भावित जनसंख्या 42 लाख जनसंख्यालाई सहज हिसाबले यातायात प्रणाली यातायात सेवा सुविधा उपलब्ध गराउनको लागि तयार गरिएको जुन यो योजना छ तयार गर्न लागि त्यसमा बिस्तारै आवश्यकता अनुसार बन्दै जाँदा सन् 2050 यति बन्न सक्छ भन्ने खालको एउटा टार्गेट सेटको योजना हो। र अहिले आर्थिक पाठमा खास अध्ययन भएको छैन।
9: विगत सरकारको पालामा पनि यस्ता थुप्रै योजनाहरू आउने तर त्यो कार्यान्वयन नभएर कागज नै सीमित हुने हाम्रो त्यो ऐतिहासिक यथार्थता छ। तर यसपटक आशाको आधार के छ?
8: अहिले कुरो योजनाले सबैको सहभागितामा निर्माण गरिने र यो समयको माग पनि भएकोले अहिलेको सरकारले यसलाई स्वीकृत गरेर उत्पादकताका साथ लागू गर्छ भन्ने कुरा हामीले विश्वास गर्न सकिन्छ।
7: उहाँ हुनुहुन्थ्यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्साल। पूर्वाधारको यो विषयपछि अब समसामयिक राजनीतिक घटनाक्रम बारेका खबर। सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि जारी फैसला पुनरावलोकन गर्न आदेश दिएपछि पार्टी फूट तत्काललाई रोकिए पनि दुई समूहबीचको शक्ति संघर्ष नरोकिने देखिएको छ। पूर्व सभापति शेरबहादुर देउवा पक्षले सर्वोच्चको फैसलाको प्रतीक्षा गर्ने बताइरहेका बेला संस्थापन पक्ष भने पूर्व निर्धारित तालिका अनुसार नै 15 महाधिवेशनको तयारीमा अघि बढ़ने योजना छ। यस्तै साउनको 29 देखि 31 राष्ट्रिय भेला भनी संस्थापनेतर पक्षले नरोक्ने भएको छ। भेला अब आन्तरिक रणनीति तय गर्ने, समसामयिक राजनीति र अर्थव्यवस्थाको विषयमा धारणा बनाउने र संस्थापन पक्षमाथि एकताका लागि दबाव बनाउने रणनीतिमा केन्द्रित हुने नेताहरूको भनाई छ। कांग्रेस केन्द्रीय कार्यालयका पूर्व सचिव कृष्ण पौडेलका अनुसार भेलालाई पूर्व सभापति देउवाले सम्बोधन गर्नुहुनेछ। देउवा शामको 28 गते दिउँसो 12:30 बजेतिर काठमाडौँ आइपुग्ने कार्यक्रम छ। यसअघि उहाँ शामको 26 गते राति 9:45 काठमाडौँ आइपुग्ने तालिका थियो।
3: विभिन्न 8 राजनैतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गरेका छन्। हिजो काठमाडौँमा जनता समाजवादी पार्टी, जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुआन राष्ट्रिय मोर्चाले संयुक्त रूपमा अग्रगामी मोर्चा घोषणा गरेका हुन्। उनीहरूले संविधान संशोधन, संघीयता सुदृढीकरण, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई मुख्य एजेण्डा बनाएका छन्। सार्वभौम सत्ता, राष्ट्रिय स्वाधीनता र भौतिक अखण्डताको संरक्षणप्रति प्रतिबद्ध लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूलाई एकताबद्ध गर्दै स्वतन्त्रता, समानता, लोकतान्त्रिक गणतन्त्र र संघीयतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले बताउनुभयो। शर्माले पछाडि परेका वर्ग र समुदायको उत्थानलाई प्राथमिकतामा राख्दै सबै प्रकारका असमानता र भेद अन्त्य गर्ने मोर्चाको उद्देश्य रहेको समेत उल्लेख गर्नुभयो। वर्तमान संविधानमा रहेका संरचनात्मक त्रुटि र अस्पष्टताका कारण संघीयता कार्यान्वयनमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न संविधान संशोधन र परिमार्जन र पुनर्लेखन गर्नुपर्ने उहाँले बताउनुभयो। मोर्चाको नेतृत्व अथवा संयोजक सहमतिको आधारमा चयन गरिने वा आवश्यक परे पालैपालो नेतृत्व प्रणाली अप्नाउन सकिने सहमति पत्रमा उल्लेख रहेको खबर आजको अन्नपूर्ण पोस्टमा छ।
10: यसैबीच आजको नयाँ पत्रिका दैनिकले एमाले र नेकपाबीच भएको सहमति अनुसार प्रदेशमा सत्ता सहकार्य गर्ने समझदारी बने पनि त्यसको कार्यान्वयनमा ढिलाइ भएको खबर छापेको छ। कार्यान्वयनमा ढिलाइ हुँदा प्रदेश सरकार गठन र पुनर्गठनमा अन्योल देखिएको छ। साउन 9 सत्ता सहकार्य गर्ने सहमति भए पनि अहिलेसम्म कर्णाली बाहेक अरू प्रदेशमा सहमति अनुसार सरकार गठन हुन सकेको छैन। कर्णालीमा पनि मुख्यमन्त्री नियुक्त भएका छन् तर मन्त्री परिषद विस्तार हुन सकिरहेको छैन।
3: कनाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: वर्षाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
12: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धुमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र द्वितीय सेवा डिस्को
1: डिशम
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 41106690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर विवाह व्रतबन्ध भोज भतेरदेखि दशैं तिहार र ईद जस्ता पर्वसम्म विशेष अवसरमा पाक्ने पुलाउ बिरियानी र अन्य परिकारमा बासमती चामलको मगमग बासनाले शुद्धै छुट्टै स्वाद र प्रतिष्ठा थप्छ। घरको भान्सादेखि होटल रेस्टुरेन्ट र स्टार होटलका बुफेसम्म बासमतीको प्रयोग बढ्दछ तर यही बासनादार बासमती अहिले विवादको केन्द्र बन्द गएको छ। यसको उत्पत्ति भौगोलिक संकेत जीआई अधिकार र अन्तर्राष्ट्रिय बजारमा स्वामित्वको दावीलाई लिएर भारत पाकिस्तान र पछिल्ला वर्षहरूमा नेपाल समेत जोड़िएको वंश झन बल्झिँदै गएको छ। बासमतीको जीआई अधिकारलाई लिएर भारत पाकिस्तान र नेपालबीच अन्तर्राष्ट्रिय तहमा दावी प्रतिदावी भइरहेका बेला नेपालले पहिलो पटक छुट्टै जीआई कानून ल्याउने तयारी गरेको छ। सरकारले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक मार्फत जीआईलाई कानून मान्यता दिने तयारी अघि बढ़ाएसँगै बासमती चामल इलामको चिया जुम्लाको सिमी भक्तपुरको जुजुदौ जस्ता नेपाली उत्पादनको पहिचान तथा अन्तर्राष्ट्रिय संरक्षणका लागि नयाँ आधार तयार हुने अपेक्षा गरिएको छ। नेपालमा अहिलेसम्म भौगोलिक संकेत सम्बन्धी छुट्टै कानून पनि बनेको छैन। भारतको कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरण एपिडाले नेपालमा प्याकेजिङ गरिएका बासमती ट्रेड मार्कमै आपत्ति जनाउँदै आएको छ। कति मुद्दा जितेको पनि छ। यो विवादकै बीच भौगोलिक संकेत जीआई कानून ल्याउने सरकारको तयारी छ। आजको कान्तिपुरमा खबर छ।
3: अब विदेशको खबर इरान र ओमान बीच हुर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक रूपमा अघि बढ़ेको ओमानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार इरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल केन्द्रित छ। इरानी विदेश मन्त्री अब्बास रघाचीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हुर्मुज जलमार्ग खोल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्तमध्ये मुख्य रूपमा अघि सारेको छ। इरानले यसअघि भएको युद्धविराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बाकिर जोलभद्रले पनि अमेरिकाले आफ्नो व्यवहार सच्याउनुपर्ने भन्दै हुर्मुज तत्काल नखोलिने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उहाँले इरानमाथिको धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा हुनुपर्ने लगायत माग अघि सारेको बताउनु भएको छ। हुर्मुज विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा मार्ग मध्येको एक हो। सामान्य अवस्थामा विश्वभर प्रवाह हुने झण्डै 20% तेल तथा प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसार पसार हुने गर्छ। यसमा भइरहेको अवरोधले विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पारिरहेको छ।
4: अब खेल खबर नेपाल प्रिमियर लीग अर्थात एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि शुरू हुनु भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो प्रतियोगिताको मिति सार्वजनिक गर्दै एनपीएल कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म सञ्चालन हुने जनाएको हो। क्यानका सचिव पारस खड्काले निकालेको विज्ञप्ति अनुसार एनपीएलको मिति दशैं र तिहारको बीचमा परेको छ। क्यानले तिहारका 2 दिन बाहेक अन्य दिन खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। यसरी एनपीएल तिहारपछि मंगसिरमा आयोजना हुँदै आएको थियो। तेस्रो संस्करणका लागि खेलाड़ीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अहिले सहभागी टोलीहरूले विदेशी खेलाड़ी अनुबन्ध गर्ने प्रक्रिया अघि बढ़ाएका छन्। एनपीएलको पहिलो संस्करणदेखि नै प्रतियोगिताले नेपाली क्रिकेटमा राम्रो लोकप्रियता हासिल गरेको छ। पहिलो संस्करणको उपाधि जनकपुर बोर्ड्सले जितेको थियो भने दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेको थियो।
3: अब केही खबर संक्षेपमा पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनका लागि रसुवागढ़ी नाका प्रयोग गर्ने पर्यटकको संख्या गत वर्ष उल्लेख्य रूपमा बढ़ेको छ। अध्यागमन कार्यालय रसुवागढ़ीले गएको आर्थिक वर्ष 82-83 तथ्याङ्क अनुसार एक वर्षमा 13,523 धार्मिक पर्यटक यो नाका हुँदै कैलाश मानसरोवर पुगेका छन्। आधा वर्ष सड़क बन्द थियो तर मानसरोवर जाने पर्यटक भने 19% बढ़ेका खबर कारोबार दैनिकले छापेको छ।
4: बजेट अभावका कारण सिद्धिचरण लोकमार्ग अन्तर्गत मिर्चया कटारी सड़क खण्डमा निर्माणाधीन 4 पक्की पुल निर्धारित समयमा सम्पन्न नहुने भएका छन्। ठेक्काको म्याद थपिए पनि पर्याप्त बजेट नहुँदा पुल निर्माण सुस्त बनेको लोकमार्ग अन्तर्गतको मिर्चया कटारी घुर्मी सड़क आयोजना कार्यालयले जनाएको छ।
3: र जनप्रतिनिधि बीचको राजनैतिक टकरावका कारण धरान उपमहानगरपालिकाको बजेट प्रक्रिया बन्द जस्ती बनेको छ। आर्थिक वर्ष 83-84 शुरू भएको महिना दिन बित्ने लाग्दा समेत धरान उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको बजेट ल्याउन सकिरहेको छैन। काया कैरनमा अब पालो उखानको
4: पूर्वतिरको होड पश्चिमतिरको दौड
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि पटक
4: खाना पकाउने ग्यास पाउन उपभोक्तालाई अझै शास्ति विद्युतीय चुलोका लागि छैन सहुलियत बिजुली खपतमा सरकार अनुदार
3: नाफामा जान थाले सरकारी स्वामित्वका उद्योग हिटौडा कपड़ा उद्योगमा लुम चल्न थाल्यो प्रारम्भिक परीक्षण सफल भएको मन्त्रालयको दावी
4: मनसुनमा अल्निनो प्रभाव नगर्ने रोपाई अन्तिम चरणमा काठमाडौँ उपत्यका सहित धेरै जसो ठाउँमा वर्षा तराईमा अब केही दिन गर्मी बढ़ने
3: इरान र अमेरिका बीच हर्मुज जलमार्ग खुलाउने विषयमा भइरहेको वार्ता सकारात्मक अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने इरानको मुख्य माग
4: र एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिकमा हुने
3: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले केही दिन अघि बनाउनु भएको अनेक लाइनमा बस्नुपर्ने अहिलेको बाध्यतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना छिमेकी या आफन्त यस्तै व्यक्ति एउटा घरमा भेटघाटका लागि पुगेका छन्। उनले गेटमै रहेको बेल अर्थात घण्टी बजाएपछि गेटभित्रबाट आधा अनुहार देखिने गरी चिहाउँदै एक बच्चीले भन्दैछन् कोही नै हुनुहुन्न बाबा ग्यासको लाइनमा मामु मलको अनि दाई चाहिँ पासपोर्टको लाइन बस्न जानु भएको छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
4: It's 7 a.m. Bihan Kusad Bojo.
5: I'm Jake Kusatma, New Star Digital Color Lab, Tata Dwaramai Offset Place. Solu Dutkunda Nagarpalika Pass, Solu Kumbu.

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulefim.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सुलुकुमले प्रहरीद्वारा अवैधानिक किराना पसल र गाड़ी नियन्त्रणमा। सुलुकुममा गाँसको मूल्य 2500 देखि 3000 सम्म। कम्बोपासङ लामो गाउँपालिकाद्वारा 1 वर्षमा 70 को एक भन्दा बढ़ी राजस्व। सुलुकुममा 1 हप्तामा 32 सवारी साधन कार्यवाहीमा। 35,000 राजस्व संकलन। बोट पीठमा जान गुमाएका आरोपीको

0: कोविड-19 गरेको ठूलो परिणामको किराना सामान सहित एकथान सवारी साधनलाई सिलखुम्बु प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा हटिएको प्रहरी टोलीले शुक्रबार अन्दाजी बिहान 11 बजे सोलो दुतकुण्ड नगरपालिका वडा नम्बर 4 सेउटा खोपमा सवारी साधन चेक जाँच गर्ने क्रममा उक्त अवैधानिक सामान बरामद गरेको हो। काठमाडौँबाट सिलखुम्बुको बुमतर्फ जाँदै गरेको बागमती प्रदेश मेक 03/1946 नम्बरको चार चक्के अशोक लेल्यान्ड गाड़ीलाई शंकास्पद अवस्थामा रोकेर खनतलासी गर्दा बिना बिल बिजा किराना सामानहरू फेला परेको जिल्ला प्रहरीले सिलखुम्बुले जनाएको छ। प्रहरीका अनुसार गाड़ीको पछाडिको भागमा लुकैछि फैलाउँदै गरेको किनारा किराना सामानहरूको मूल्य बजार मूल्य अन्दाजी 1,35,000 मूल्य बराबरको रहेको छ। रेतपूर्वक बरामद गरेको उक्त सामान र सामान ओसार पसारमा प्रयोग गरेको सवारी साधन दुबैला प्रहरीले तुरन्तै आफ्नो नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका सामान र सवारी साधनलाई आवश्यक कानूनी कार्यवाहीका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय सिलखुम्बु मार्फत आन्तरिक राजस्व कार्यालय लहान सिराहा पठाइएको प्रहरीले सुनाएको छ। सिलखुम्बु जिल्लाका विभिन्न पसलमा पछिल्लो समय खाना पकाउने गैसको चरम अभाव हुनका साथै फरक फरक मूल्यमा बिक्री भइरहेको भन्दै उपभोक्ताबाट गुनासो आउन थालेको छ। बजारमा 2,500-3,000 रूपियाँसम्म गैसको मूल्य लिने गरेको गुनासो बढ़ेपछि उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयले स्थानीय गैस व्यवसायीहरूले यसबारे आफ्नो स्पष्टीकरण दिएका छन्। उद्योग वाणिज्य संघ सिलखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठका अनुसार जिल्लामा गैसको सहज आपूर्ति नहुँदा शुरूमा मौचा हाफ सिलिण्डर र पछि विराटनगर लगायत बाहिरी बजारबाट किनेर ल्याएर वितरण गरिएको थियो। बाहिरी सिलिण्डरको मूल्य 2,060 रूपियाँ पर्ने र त्यसमा ढुवानी खर्च प्रति किलो 8 रूपियाँ तथा खाली सिलिण्डर फर्काउने खर्च 100 रूपियाँ जोड्दा सिलखुम्बु पुग्दा करोड़ 2,450 लागत पर्ने उहाँले बताउनु भएको छ। स्थानीय स्तरमा सवारी साधन मार्फत ठाउँ ठाउँमा पुर्याउँदा थप 50 रूपियाँ खर्च हुने भएकाले 2,500 रूपियाँमा बेच्यो वितरण गरेको र पसलहरूले 50-100 रूपियाँसम्म नाफा राखेर 2,550-2,600 रूपियाँसम्म बेच्नु स्वाभाविक भएको उहाँले बताउनु भएको छ। उपभोक्ताले अर्को कम्पनीको सिलिण्डर सार्दा कम्पनीलाई नै थप 500 रूपियाँ बुझाउनु पर्ने भएकाले 3,000 रूपियाँ पर्न गएको र उपभोक्ताले नबुझेर मूल्य बढ़ाएको गुनासो गरेको अध्यक्ष श्रेष्ठले स्पष्ट पार्नु भएको छ।
1: मेरो ग्यासको मूल्य 2,500 रूपियाँ जुन कम्पनीको सिलिन्डर सार्दाखेरि 2,500 रूपियाँ र त्यो भन्दाखेरि फाल्टो सिलिन्डर सार्दाखेरि चाहिँ 500 रूपियाँ हाम्रो कम्पनीलाई त्यो भए हुन्छ फाल्टो सिलिन्डरको लागि त्यही प्रस गरेर व्यापारीहरूले लिनुभयो होला र उपभोक्ताले पनि के बुझ्नु पर्ने भन्दाखेरि नि जुन ग्यासको सिलिन्डर आएछ त्यही सार्दाखेरि 2,500 रूपियाँ र फाल्टो सिलिन्डर सार्दाखेरि चाहिँ 500 रूपियाँ प्लस गरेर त्यो हामीले पनि कम्पनीलाई दिने हो र हाम्रो व्यापारीहरूले पनि त्यसरी दिएको होला र त्यो भएर उनीहरूले नबुझेर ग्यासको मूल्य यति पर्यो भन्ने कुरा चुनाव स्वाभाविक हो। हामीले ग्यास सर्टेज हुँदाहुँदै पनि नेपाल सरकारले पर्याप्त मात्रामा आयलिङ्गन अन्तर्गत आउने ग्यासहरू पर्याप्त मात्रामा आइराखेको अवस्था अहिले पनि छैन र यहाँ मात्रै नभएर अब नेपालभरि नै ग्यास सर्टेज भएको अवस्था हो अहिले पछिल्लो समयमा र हामीले सोलुखुम्बु जिल्लामा चाहिँ ग्यास सर्टेज नहोस् भनेर विराटनगरबाट बाहिरबाट किनेर 2,060 रूपियाँमा लिएर आयौँ। त्यसको ढुवानी हामीले 8 रुपियाँ किलो किनेर आए हामीले यहाँसम्म ल्याउँदाखेरि र जुन त्यो खाली सिलिन्डर लानेलाई पनि फेरि 100 रुपियाँ गर्यो। त्यो हिसाबले गर्दाखेरि हाम्रो पर्सेन्टेज बढ भएको हो र कटारी बढाउँदाखेरि पनि करिब त्यही रेटमा आउने हामीले र उपभोक्तालाई सरकारका लागि मात्रै भनेर हामीले बाहिरबाट यो अवस्था हो कि यो अवस्थामा चाहिँ ग्यास सर्टेज पनि छैन र हाम्रो उपभोक्ताहरूले ग्यास अलिकति स्टक राखेर गर्दाखेरि त्यो सर्टेज हुनुभयो। उनीहरूको के हुँदाखेरि अब ग्यास पाउँदैन भन्ने बजारी हल्ला हो र त्यसले गर्दाखेरि उनीहरूसँग भएको अहिले सोलुखुम्बु जिल्लामा के छ भन्दाखेरि 2,400-5,000 सिलिन्डर स्टक राख्ने र ग्यास अभाव हुँदाखेरि 5,000-5,000 ग्यास एउटै घरले लाँदाखेरि जुन एउटा लागेनमा 5,000 लाँदाखेरि अब अभाव चाहिँ उपभोक्ताबाट भएको त्यसले गर्दाखेरि हाम्रो जिल्लामा चाहिँ उपभोक्ताकै कारणले गर्दाखेरि ग्यास एकदम सर्टेज भइरहेको छ होइन र अहिले सर्टेज होइन अब हामीले दिइरहेको अवस्थामा अब करिब करिब पछि नै आउने 3-4 महिना अब सहजहरूमा आयो भने 3-4 महिना 5 महिना ग्यास दिने अवस्थामा चाहिँ छ।
0: यसै बीच ग्यासमा कालो बजारको

0: सूचना आमा कदाकार भाई गरिने चेतावनी सोलुखुम्बुका प्रमुख जिल्लाधिकारी कमल सिंह थापा मगरले दिनुभएको छ। यसको वास्तविक स्थिति पत्ता लगाउन जिल्ला प्रशासन कार्यालयले प्रहरी पुलिस तीन दिन अगाडि बजार र व्यापारीहरूको रेकर्ड सर्वे र अनुगमन गरेको थियो। अनुगमनका क्रममा रेकर्डका आधारमा गाँसका भाव नै देखिए पनि प्रत्यक्ष रूपमा व्यापारीसँग बुझ्दाहरूले आफूसँग ग्यास र अभाव हुन नदिने दावी गरेका छन्। प्रशासनले कुनै पनि वास्तविक उपभोक्ताले ग्यास नपाउने अवस्था नहोस् भन्नका लागि निरन्तर स्थलगत अनुगमन गरिरहेको उल्लेख गरेको छ।
1: दुईटा कुरा छ, एउटा कुरा चाहिँ व्यापारीले ग्यास लुकाएको हो कि होइन भन्ने कुरा चाहिँ हामीसँग बुझ्दा चाहिँ उहाँले ग्यास लुकाएको कुरा बुझिँदैन, किनभने उहाँले प्रश्न रूपमा हामीसँग जति पनि ग्यास छ आउने मान्छेले हामी किन्छौँ, कहिले ग्यास पाएन भने चाहिँ हामी त्यहाँ पठाइदिउँ हामी किन्छौँ भनेर हामीले चाहिँ भन्नुभएको छ। कहिले ग्यास पाएन भन्नुभयो चाहिँ हामी किन्छौँ भनेर भन्नु मतलब चाहिँ त्यो चाहिँ हामीलाई भन्ने गर्दा त्यो भनेको हो कि भन्ने कुराले मात्रै हामीले किन होइन होला भनेर ल्याएको छ भने यी पब्लिकले पनि त्यस्तो छ भने मलाई यो व्यापार यो पसन्द भनेर मलाई ग्यास दिएन भनेर हामीले चाहिँ जिल्ला प्रशासनकारले अब सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ उहाँलाई यो फोन गर्यो भने साँच्चीको त्यो व्यापारले ग्यास हुँदाखेरि नदिएको भने त्यो सर्वसाधारण पब्लिकहरू ग्यास दिने कुरा चाहिँ हुँदाखेरि नदियो भने ग्यास दिने कुरा हामी सुनिश्चित गरिदिन्छौँ। दोस्रो कुरा चाहिँ ग्यास अभावको कुरा उद्योगबाट छैन भनेर आफैले भयो व्यापारीहरूबाट छैन भनेर आएको हुनाले गर्नु चाहिँ मैले यहाँबाट के अनुरोध गर्न चाहे भने उपभोक्ताहरूले पनि अहिले चाहिँ ग्यासको सर्टेज भएको अवस्थामा एउटै घर परिवार एउटै सानो परिवारमा चाहिँ दुईवटा चारवटा तिनवटा चाहिँ ग्यास राख्ने चाहिँ त्यस्तो सोचेर राखिरहनु भएको छ भने त्यसो चाहिँ अर्कोले असर गर्छ अर्कोले ग्यास पाउँदैन। मैले यहाँबाट त्यस्तो नगर्न चाहिँ पनि म उपभोक्ताहरूले पनि उद्योग वाणिज्यसँग चाहिँ हामी संस्थागत रूपमा फर्मल्ली औपचारिक रूपमा चाहिँ यो ग्यासको विषयमा हामी कुरा गरेका छैनौँ, तर उद्योग वाणिज्यसँगको अध्यक्ष दिउँसम्म चाहिँ हामीले इन्फर्मल्ली हामीले कुरा गरेका छौँ। अध्यक्षजीको कुरालाई उद्योग वाणिज्यसँग कुरा मान्ने भने ग्यासको सन्दर्भमा उहाँले चाहिँ हामी चाहिँ यो सोलुखुम्बु जिल्लामा ग्यास उपलब्ध हुन दिनौँ भनेर उहाँले चाहिँ भन्नुभएको छ।
0: उता स्थानीय ग्यास व्यापारीले भने डिपोबाट विगत जस्तो निरन्तर पर्याप्त मात्रामा ग्यास नआएको बताएका छन्। डिपोले एकपटकमा 20 देखि 30 वटा मात्र सिलिण्डर पठाउने गरेकाले ग्राहकको माग धान्न नसकेको र केही घरबाट 2-3 वटा खाली सिलिण्डर ल्याउनेलाई पनि नाम टिपाएर एउटा मात्र सिलिण्डर दिने गरेको व्यवसायीहरूले बताएका छन्। व्यवसायीहरूले 3,000 रूपियाँमा ग्यास बेचेर कालोबजारी गरेको भन्ने हल्ला निराधार रहेको र बाहिरबाट किनेर ल्याउँदा तथा लोड अनलोड खर्चका कारण ग्यासको मूल्य 2600 देखि 2700 रूपियाँसम्म पर्न गएको दावी गरेका छन्। साथै रिजाल नोबेल हिमाल जस्ता फरक फरक कम्पनीका डिलरहरू तथा ढुवानका साधन अनुसार भाडादर फरक पर्ने भएकाले पनि मूल्यमा केही उतार चढाव पाएको व्यवसायीहरूले बताएका छन्। खुम्बु पासङ लामो गाउँपालिकाले 1 वर्षको अवधिमा 71 करोड़ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। आर्थिक वर्ष 2082-83 अवधिमा गाउँपालिकाले विभिन्न शीर्षकमा कुल 71,90,76,341.77 रूपियाँ राजस्व संकलन गरेको हो। गाउँपालिकाले वार्षिक अनुमानित आय 93,65,96,000 रूपियाँ राखेकोमा सो परिणामको राजस्व संकलन गर्न सफल भएको गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटुलले जानकारी दिनुभएको छ। गाउँपालिकाले संघीय सरकार प्रदेश सरकार राजस्व बाँडफाँड तथा आन्तरिक आय स्रोतका विभिन्न शीर्षकबाट उक्त राजस्व संकलन गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बु एक हप्ताको अवधिमा 32 वटा सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम विपरीत संचालन भएका 2 वटा अटो 16 वटा जीप तथा 1 टिप्पर र 3 वटा ट्रेक्टर 8 वटा मोटरसाइकललाई कार्यवाही गरेको ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उक्त कार्यवाहीबाट कुल 35,000 रूपियाँ राजस्व संकलन भएको छ। विशेष गरी मोटरसाइकल चालकहरूले हेलमेट नलगाएर सवारी चलाउने 2 जना भन्दा बढ़ी सवार गरेर जोखिमपूर्ण यात्रा गराउने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिई कार्यवाही गरेको प्रहरीले जनाएको छ। यसका साथै आवश्यक सवारी साधन साथमा नराखी सवारी चलाउने क्षमता भन्दा बढ़ी सामान ढुवाने गर्ने ट्रयाक्टर तथा ट्रक र तोकेको पार्किङ स्थल भन्दा बाहिर जथाभावी स्थानमा सवारी साधन पार गर्ने चालकलाई समेत नियन्त्रणमा लिई कार्यवाही गरिएको छ। पाकिस्तानको ब्रोडपीक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परि ज्यान गुमाएकाहरूको चिर शान्तिको कामना गर्दै थमेलमा दीप प्रज्वलन गरिएको छ। थमेल पर्यटन विकास परिषदको आयोजनामा पाकिस्तानको हिम पहिरोमा परि ज्यान गुमाएका छ नेपाली सहित दसजना आरोहको सम्झनामा मृत आत्माको चिर शान्तिको कामना गर्दै साझा दीप प्रज्वलन गरिएको हो। उक्त हिम पहिरोमा परे नेपालका चर्चित आरोही निर्मल पूर्जा निमस्ताई पूर्वबहादुर गुरूङ किनी पेम्बा शेर्पा निमा शेर्पा नवाङ थिन्दु शेर्पा र गल्बो शेर्पाको निधन भएको थियो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि जोन सञ्चालक भएपछि ओखलढुङ्गा र सोलुखुम्बा खेती योग्य क्षेत्र विस्तारसँगै व्यवसाय कृषितर्फ किसानको आकर्षण बढ़ेको छ। कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुङ्गा मार्फत सञ्चालन गरिएका विभिन्न कृषि जोन कार्यक्रमले उन्नत बेउबिजन आधुनिक कृषि उपकरण सिंचाई पूर्वाधार कृषि सामग्री प्राविधिक सेवा तालिम तथा अनुदानमा किसानको पहुँच बढ़ाएपछि परम्परागत खेती प्रणाली क्रमशः व्यावसायिकतातर्फ रूपान्तरण हुँदै गएको छ। कार्यक्रम अन्तर्गत ओखलढुङ्गामा आलु र बाख्रा जोन सञ्चालनमा छन् भने सोलुखुम्बा सुन्तला किवी स्याउ ओखर तथा अदुवा व्यवसाय जोन सञ्चालन भइरहेको छ। जोन कार्यक्रम सँगै जिल्लामा खेतीको क्षेत्रफल विस्तार हुनका साथै उत्पादन र उत्पादकतामा समेत वृद्धि भइरहेको छ। एकाएका निमित्त वरिष्ठ अधिकृत हेमबहादुर आले मगरका अनुसार आर्थिक वर्ष 2075 क्षेत्रमा ओखलढुङ्गामा 790 हेक्टरमा समेत आलु खेती अहिले आर्थिक वर्ष 2083-84 आइपुग्दा 918 हेक्टरमा पुगेको छ। यस्तै आर्थिक वर्ष 2078-79 जिल्लामा 3756 बाख्रा रहेकोमा जोन कार्यक्रम सञ्चालनपछि अहिले 15451 पुगेको उल्लेख गरिएको छ। सोलुखुम्बा पनि कृषि जोन कार्यक्रमले उल्लेख्य उपलब्धि हासिल गरेको छ। आर्थिक वर्ष 2075-76 75 हेक्टरबाट शुरू भएको किवी अहिले 168.4 हेक्टरमा पुगेको छ। आर्थिक वर्ष 2078-79 9 हेक्टरबाट शुरू गरेको स्याउ जोन अहिले 15 हेक्टरमा पुग्दा ओखर खेती 2 हेक्टरबाट शुरू भएर अहिले 19.6 हेक्टरमा पुगेको उल्लेख गरिएको छ। खोटाङको विक्टल रूपाकोट मजमा गढी नगरपालिका वडा नम्बर 7 वालिङ स्थित मध्य पहाड़ी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा रोकिराखेको प्रदेश नम्बर 1020002-00083 नम्बरको ट्रकबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। बिहिबार मध्यराती जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक निराजन बस्नेतको कमाण्डमा खटेको टोलीले उक्त ट्रक चेक जाँच गरेको थियो। शंका लागेर जाँच गर्दा चालक बस्ने भाग र पछाडिको डालाको बीचमा फल्स बटन लगाई लुकाइराखेको अवस्थामा 1315 किलो गाँजा फेला परेको थियो। प्रहरीले गाँजा ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएको छ। उक्त ट्रकका चालक र धनीको खोजी कार्य जारी राख्नुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेची राजमार्ग अन्तर्गत इलाम राजदुवाली सड़क खण्ड एक महिनादेखि अवरूद्ध हुँदा पूर्वी पहाड़ी जिल्लाको जनजीवन प्रभावित बनेको छ। गएका 7-23 गते इलाम नगरपालिका 9 रहेको राजदुवाली क्षेत्रमा पहिरो खस्नका साथै सड़क भाँसेपछि झापासँगको सीधा सड़क सम्बन्ध विच्छेद भएको थियो। लगातारको वर्षाका कारण सड़क मरमतमा कठिनाई भइरहेको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क अवरूद्ध भएपछि यात्रुमाई खुला क्षेत्रमा करिब 1.5 किलोमिटर पैदल आउचाउट गर्न बाध्य बनेका छन्। नेपाली बक्सिङ टोलीले विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसाममा गुवाहाटीमा गर्ने भएको छ। त्यसका लागि 7 खेलाड़ी सहित 9 सदस्य नेपाली टोली पर्सि सोमबार भारत जाने भएको छ। जापानको आइची नागोयामा आउँदो सोच 3 गतेबाट शुरू हुने एसियाली खेलकुदमा 4 पुरूष र 3 महिलाले सहभागी हुँदैछन्। पुरूषतर्फ 55 केजी मुनि चन्द्रबहादुर थापा, 60 केजी मुनि खगेन्द्र रूक्का मगर, 70 केजी मुनि दानबहादुर दर्ला जमेर 90 केजी मुने रबिन नेपालले प्रतिस्पर्धा गर्नेछन्। यस्तै महिलातर्फ 51 केजी मुने र अमेश्वर श्रेष्ठ 54 केजी मुने अस्मिता तामाङ 65 केजी मुने कुसुम तामाङ सहभागी हुँदैछन्। खेलाड़ीले स्पोर्ट अथोरिटी अफ इण्डिया साई अन्तर्गत नेशनल सेन्टर अफ एसियन लेन्समा 40 दिन तयारी प्रशिक्षण गर्ने नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले बताउनु भएको छ। टोली त्यतैबाट जापान प्रस्थान गर्नेछ। हवस्त बिहान 7 बजे को सोले समाचार विदा हो बिहान 10 बजे सोल हाल चले पुर्याउँछौ। सूचना शिक्षा और स्वस्थ मनोरंजन का सोले सुंदर रहने।

0: भाड़ा देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश भित्र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
4: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: खै जन्मदाता दिनुहोस् त।
1: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: जंगल को छेमा घर आंगन।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिमको सुन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638064।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: कान्छ ठट्टै मायो वैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
4: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
5: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त। बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
5: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
5: होइन, यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम छुट्टी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुनेछ?
4: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफूले सुरक्षित गरिहाले कान्छ।
5: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, टावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
4: प्रोपाइटर सुरेश घिमिरे
6: 98550799 र 01592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिङ चुच्चेपाटी, काठमाडौँ।

0: सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईंको बस्नामा सोमसात पोतारा घुमेको क्लटफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वृद्ध स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वासीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9853055568।

0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवृत सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्दी व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत नौ गति आयोजना बहिसूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग राख्दा आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कृषि प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-36, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03। समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्णा संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएच प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-20456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमा आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय।

नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिलसिना बिहान उठेदेखि राति नसुत्दासम्म हामी कुनै न कुनै वस्तु वा सेवाको उपभोक्ता भइरहेका हुन्छौं भान्सामा पाक्ने चामल दाल तरकारी तेलदेखि खाना पकाउने ग्यासम्म घरबाट बाहिर निस्किएपछि चढ्ने सार्वजनिक यातायातदेखि मोबाइल इन्टरनेट बैंक अस्पताल र सरकारी कार्यालयबाट लिने सेवासम्म हाम्रो दैनिक जीवनको ठूलो हिस्सा वस्तु र सेवाको उपभोगसँग जोड़िएको छ तर विडम्बना के छ भने उपभोक्ता भएर बाँच्ने हाम्रो दैनिक जीवन जति फराकिलो छ उपभोक्ताका रूपमा पाउनुपर्ने अधिकारको अनुभूति भने त्यति नै कमजोर देखिन्छ अहिले यसको एउटा उदाहरण बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको समस्या हो ग्यास सिलिण्डर खोज्दै उपभोक्ता पसल पसल पुग्नुपर्ने डिपोमा कुर्नुपर्ने र लामो लाइनमा बस्नुपर्ने अवस्था छ ग्यास सहज रूपमा नपाउँदा सबैभन्दा बढ़ी असर सामान्य परिवारको भान्सामा परेको छ आज ग्यास पाइएला कि नपाइएला भन्ने चिन्ता लिएर नागरिकले सिलिण्डर खोज्नुपर्ने अवस्था आफैमा एउटा प्रश्न हो आधारभूत आवश्यकता बनेको वस्तु सहज रूपमा उपलब्ध गराउने जिम्मेवारी आखिर कसको हो एकातिर सम्बन्धित निकायबाट बजारमा आपूर्ति नै नहुने गरी अभाव नरहेको भनिन्छ अर्कोतिर उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो छ यदि ग्यास पर्याप्त छ भने बजारमा किन पाइँदैन आपूर्ति व्यवस्थापनमा समस्या हो कि वितरणमा

0: परिवार चलाउने निम्न तथा मध्यम आय भएका परिवारको लागि यस्तो मूल्य वृद्धिले प्रत्यक्ष दबाव सृजना गरेको छ। बजारमा एउटा वस्तुको मूल्य बढ्दा यसको असर एउटा वस्तुमा मात्र सीमित हुँदैन। खाद्यान्न, तरकारी, तेल, ग्यास, यातायात लगायत दैनिक आवश्यकताका क्षेत्रमा एकसाथ खर्च बढ्दा परिवारको समग्र बजेट नै प्रभावित हुन्छ। भान्साको खर्च बढेपछि शिक्षा, स्वास्थ्य, कपड़ा र अरू आवश्यकताका लागि छुट्याउने रकम खुम्चिन थाल्छ। त्यसैले बजारमा केही रूपियाँ मूल्य बढ़नु व्यापारीका लागि सामान्य हिसाब हुन सक्छ, तर सीमित आमदानी भएको परिवारको लागि त्यसले महिनाभरिको आर्थिक हिसाब नै बिगार्न सक्छ। तर मूल्य किन बढ़्यो भनेर उपभोक्ताले प्रश्न गर्दा सधैं स्पष्ट उत्तर पाउँदैनन्। नेपालमा उपभोक्ताको अधिकार संरक्षण गर्न संवैधानिक र कानूनी व्यवस्था छ। गुणस्तरीय वस्तु तथा सेवा पाउनु, वस्तुको मूल्य र गुणस्तर बारे सही सूचना पाउनु, सही नापतौलमा सामान किन्न पाउनु, असुरक्षित तथा गुणस्तरहीन वस्तुबाट जोगिनु र हानि पुगेको अवस्थामा क्षतिपूर्ति माग्न पाउनु उपभोक्ताका अधिकार हुन्। कागजमा हेर्दा उपभोक्ता कमजोर छैनन्, उनीहरूलाई अधिकार दिइएको छ र ती अधिकार संरक्षण गर्ने राज्यका निकाय पनि छन्। तर समस्या कानूनमा अधिकार लेखिएर मात्र समाधान हुँदैन, ती अधिकार बजारसम्म पुगे कि पुगेनन् भन्ने मुख्य कुरा हो। यस्तो अवस्था आज मात्रै आएको होइन, नेपालमा समय समयमा कुनै न कुनै वस्तुको अभाव हुने, मूल्य अचानक बढ़ने, कृत्रिम अभाव र कालो बजारीको चर्चा चल्ने अनि सरकारले अनुगम र कार्यवाहीको घोषणा गर्ने क्रम लामो समयदेखि दोहोरिँदै आएको छ। समस्या आएपछि केही दिन अनुगमन तीव्र हुने, केही पसलमा कार्यवाही हुने र समय बित्दै गएपछि फेरि पुरानै अवस्थामा फर्कने हो भने त्यसले दीर्घकालीन समाधान दिन सक्दैन। त्यसैले प्रश्न बजार अनुगमन हुन्छ कि हुँदैन भन्ने मात्र होइन, अनुगमन कति प्रभावकारी छ भन्ने हो। बजारमा गलत काम गर्नेलाई कार्यवाहीको डर छ कि छैन, उपभोक्ता ठग्ने व्यवसायमाथि हुने कार्यवाही उसको गलत कामको तुलनामा पर्याप्त छ कि छैन, अनुगमन ठूला उत्पादक, आयातकर्ता र वितरकसम्म पुगिरहेको छ कि खुद्रा पसलमा मात्र सीमित छ, वस्तुको मूल्य उत्पादक वा आयातकर्ताबाट उपभोक्ताको हातसम्म आइपुग्दा कुन तहमा कति बढ़िरहेको छ भनेर निगरानी गर्ने प्रणाली कति बलियो छ। अर्कोतर्फ उपभोक्ता आफै कति सचेत छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। हामी सामान किन्दा बिल कति माग्छौ, मूल्य सूची हेर्छौ कि हेर्दैनौ, र प्याकेटमा लेखिएको उत्पादन र उपभोग्य मिति जाँच गर्छौ कि गर्दैनौ, तोकिएको भन्दा बढ़ी मूल्य लिएको अवस्थामा प्रश्न गर्छौ कि गर्दैनौ, ठगिएको महसुस हुँदा सम्बन्धित निकायमा उजुरी गर्छौ कि यस्तै हो भनेर घर फर्कन्छौ। उपभोक्ता अधिकारका लागि काम गर्ने संघ संस्थाहरूको भूमिकामाथि पनि यही बेला प्रश्न गर्नुपर्ने हुन्छ। वर्षभरि उपभोक्ताको समस्या उठाउने, बजारको निगरानी गर्ने र सरकारलाई जिम्मेवार बनाउने काम भइरहेको छ कि उपभोक्ता अधिकार दिवस, गोष्ठी, अन्तर्क्रिया र विज्ञप्तिमै सीमित छ। ग्यास नपाएर उपभोक्ता लाइनमा बसेको समयमा उपभोक्ता अधिकार कर्मी कहाँ हुन्छन्? बजारमा खाद्यान्नको मूल्य बढ्दा यसको कारण खोजेर सार्वजनिक बहसमा ल्याउने जिम्मेवारी कसले लिने? सबैभन्दा महत्वपूर्ण प्रश्न, संविधान र कानूनमा बलियो देखिएको नेपाली उपभोक्ता व्यवहारमा किन यति कमजोर छ? आज हामी अहिले बजारमा देखिएको ग्यासको समस्या, बढ़दो खाद्य मूल्य, बजार अनुगमन, सरकारी नियमन, व्यवसायको जिम्मेवारी, उपभोक्ता सचेतना र समग्र उपभोक्ता अधिकारको अवस्थामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हा। माधवजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: हस्, धन्यवाद, नमस्कार।
0: आज हामी तपाईसँग उपभोक्ताले खेप्नु परेको जल्दो बल्दो समस्या अहिलेको र उपभोक्ताले ध्यान दिनुपर्ने आफ्ना अधिकारका कुरामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ अहिले उपभोक्ताले दुई थरी समस्या, एउटा मूल्य वृद्धिको समस्या, अर्को अभावको समस्या, चामल दाल लगायतका खाद्य वस्तुको मूल्य वृद्धि, ग्यासको चाहिँ अभाव। सबैभन्दा पहिले यो मूल्य वृद्धिको कुरा गरौं। अब हरेक पटक मूल्य वृद्धि हुन्छ, यो अहिलेको मूल्य वृद्धि स्वाभाविक हो अथवा अस्वाभाविक हो?
1: धन्यवाद, यो अत्यन्त समय सान्दर्भिक र आम नागरिकको जीवनसँग जोडिएको विषय उठान गर्नुभएकोमा तपाईँलाई र उज्यालो परिवारलाई आभार व्यक्त गर्न चाहन्छु। र अहिले नेपाली उपभोक्ताले झेल्नु परेको विषय दुईटा होइन, तीनवटा हो। तपाईँले अभाव र मूल्य वृद्धि कुरा गर्नुभयो, संसद गुणस्तर कुरा गम्भीर छ। किनभने त्यो मूल्य र गुणस्तर भन्दा पनि नागरिकको जीवनसँग जोडिएको, स्वास्थ्यसँग जोडिएको अत्यन्त संवेदनशील विषय भनेको गुणस्तरको विषय पनि जोडिएको छ। मूल्य गुणस्तर र अभाव र नापतोल चारको विषयमा नेपाली उपभोक्ताहरू अहिले अत्यन्त संकटको अवस्थामा रहेको अवस्था छ। विशेष गरी हामी अधिकार कर्मीहरूले नेपाल सरकारलाई विगतदेखि नै लामो समयदेखि नै उठान गरिएको विषयहरूमा सरकारले उपभोक्ता अधिकारको विषयलाई प्राथमिकताको विषय नदिँदाखेरि बजारमा अस्वाभाविक रूपमा कृत्रिम रूपमा मूल्य वृद्धि हुने, उपभोक्ताको अनुहार र वस्तु सेवाको मूल्य तोकिने, बिना कारण पनि मूल्य वृद्धिहरू हुने, मूल्य बढ़ाउनको निमित्त अथवा अन्य चलखेल गर्नको निमित्त कृत्रिम अभावहरू सिर्जना गर्ने, गुणस्तरमा खेलबाड़ गर्ने, दूध, तरकारी, फलफूल, माछा मासु जस्ता विषयहरूमा मिसावट गर्ने,

0: प्रकारका विषयहरू प्रयोग गर्ने र नेपाल सरकारले तोकेको स्ट्यान्डर्ड भन्दा कम हुने किसिमका समस्याहरू जिउगति हुन्छन् र सँगसँगै वस्तुको मूल्य बढ्दै जाने, मूल्य पनि बढ्ने र गुणस्तर पनि घटाउने र नापतोल चाहिँ घट्ने, मूल्य बढ्ने वस्तुको तौल घट्ने किसिमका समस्याहरू जिउगति हुन्छन्। अहिले विशेष गरी चामल, तरकारी, फलफूल, माछा मासु त्यसै गरी केही दिनदेखिबाट जुन खाना पकाउने एलपीजी ग्यासमा जुन समस्याहरू देखिएको छ यसमा चाहिँ नेपाल सरकारको दीर्घकालीन रूपमा आपूर्ति नीति नहुँदाखेरि र बजारमा सप्लाई चेन जुन हाम्रो आपूर्ति प्रणाली छ विशेष गरी सबै प्रकारका वस्तुहरू विशेष गरी सेवाभन्दा वस्तुहरू हामी अन्यसँग निर्भर रहनु परेको र त्यो आपूर्ति श्रृंखला नटुटाउनको निमित्त नेपाल सरकारले दीर्घकालीन रूपमा आपूर्ति सप्लाई चेन नबिगार्नको निमित्त तीन तहको सरकार, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार बीच समन्वयात्मकमा काम गर्नुपर्ने थियो। त्यो कुनै पनि कामहरू गरिएन। विशेष गरी बजारलाई स्वच्छ बनाउनको निमित्त आपूर्ति श्रृंखला नटुटाउनको निमित्त आपूर्ति नीति, बजार नीति, उपभोक्ता नीति र जुन बिग्रेको सप्लाई चेनलाई ट्र्याकमा ल्याउनको निमित्त हाम्रा संयन्त्रहरू विशेष गरी वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, केन्द्रीय बजार अनुगमन समिति, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, स्थानीय सरकार, प्रदेशमा तथा निकायहरू बीचको आपसी समन्वयमा अनुगमन, नियमन र स्वच्छ बजार कायम गर्नको जे जे काम गर्नुपर्ने थियो र विशेष गरी संघीय रूपमा उपभोक्ता संरक्षण ऐन 2075 र नेपालको संविधान 2072 धारा 44 कले प्रत्यावृत गरेको गुणस्तरीय वस्तु सेवा उपयोग गर्नुपर्ने अधिकार स्थापित गर्नको निमित्त जे जे कामहरू गर्नुपर्ने थियो ती कामहरू गर्दै गर्दा नेपाल सरकार चुकेको र सरकारका ती निकायहरू प्रभाव र दबावमा परेका कारणले गर्दाखेरि यस्ता किसिमका समस्याहरू आज मात्रै होइन हिजका दिनमा नेपाली उपभोक्ताहरूले गाडीमा सडकमा गुडिरहेको अवस्थामा ग्यास खोज्नु परेको अवस्था विद्यमान कायम थियो। नाकाबन्दीको समयमा, भूकम्पको समयमा, प्राकृतिक विपत्तिको समयमा र विभिन्न कालखण्डहरूमा नेपाली उपभोक्ताहरूले अत्यन्त चरम संकट बेहोर्नु परेको अवस्था थियो। त्यस्ता किसिमका चरम संकट बेहोर्नु परेको अवस्थामा आम संचार माध्यमबाट हामी अधिकार कर्मीहरूले विभिन्न कालखण्डमा गठित भएका विभिन्न सुझाव दिने समितिहरूले दिएका निर्देशनहरूलाई नेपाल सरकारले अक्षरशः कार्यान्वयन नगर्दाखेरि बेला बखत होइन कि अहिले हामीले नथापाउँदो हिसाबले बिहान उठेदेखिबाट बेलुका सुत्ने बेलासम्म कुनै न कुनै रूपमा वस्तु र सेवामा नेपाली उपभोक्ताहरू ठगिरहेको अवस्था छ। ब्रह्मना छ, हेर्नुहोस्
1: माधवजी, अब कर्मेश्वर कुरा गर्दै जाउँला। अघि तपाईँले भन्नुभयो त्यो भूकम्प, नाकाबन्दी, यो विशेष परिस्थितिमा अभाव हुनु, मूल्य वृद्धि हुनु त्यो स्वाभाविक थियो होला त्यो बेला। अहिले त त्यस्तो खालको कुनै विशेष
2: होइन।
1: अहिले चाहिँ के, यो सरकारले जसरी गर्नु पर्थ्यो विगतका सरकारहरूले जेमा चुके त्यो सरकार, अहिलेको वर्तमान सरकारले त्यो पहिलेका चाहिँ गल्ती कमजोरीलाई चाहिँ सुधार्दै अगाडि बढ्ने भनेर जे खालको नीति बनाएको थियो ती नीति बनाउँदा बनाउँदै पनि नसकेको, वा यो व्यापारीहरूको दबाव अथवा अरू खालको चाहिँ कारणले गर्दाखेरि चाहिँ यो भइरहेको,
0: अहिलेको अवस्था अलिक फरक छ। विशेष गरी अमेरिका इरान युद्ध, पश्चिमा देशहरूको युद्धको समयमा भारतमा पनि जुन किसिमको फ्यूल क्राइसिस भयो, उनीहरूले पनि आफ्ना एलपीजीका व्यवसाय र घरेकलाई नयाँ नयाँ नीतिहरू ल्याउने गरे। त्यो अवस्थामा नेपाल सरकारले पनि 7.1 केजी सबै उपभोक्ताका समानपातिक न्यायचित रूपमा वितरण प्रणाली होस् भनेर 7.1 केजीको ग्यासको सिलिन्डर भर्ने प्रपाटी गरे। त्यो एउटा एकदम ठिक थियो, त्यो हामीले पनि स्वागत गरेको किनकि आपूर्ति श्रृङ्खला बनाउनको निम्ति सम्पूर्ण सबका पुर्याउनको निम्ति त्यो नियम ठिक थियो। जब त्यो केही समयको लागि 15 दिने भनेर सूचना मार्फत जारी गरियो भन्ने काम पनि गरियो, जब 15 दिन पश्चात त्यसलाई विभिन्न बाहनामा लामो समयसम्म लम्ब्याउने काम गरियो, त्यो बिचको अवधिमा गर्नुपर्ने कामहरू नेपाल आयल निगमले गरेन। त्यो अहिलेको मुख्य समस्या भनेको नेपाल आयल निगमको व्यवस्थापकीय
1: क्षमता,
0: व्यवस्थापकीय क्षमतामा गम्भीर प्रश्न उठेको,
1: के गर्नु पर्थ्यो, के गर्नु,
0: बिचको समयमा जो उद्योगमा रहेका सबै हामीलाई फिलिङमा टन्न भरेर राख्नुपर्ने, हामीसँग जति पनि ध्वानी क्षमता भएका बुलेटहरूमा भरिनुपर्ने र जति पनि हामीसँग भएका करिब 1,70,00,000 भन्दा बढी भएका सिलिन्डरहरू आदि भए पनि भर्नको निमित्त उत्प्रेरित गर्ने पनि काम गर्नुपर्ने थियो। तर त्यो बेला चलेको थियो, चल्छ भन्ने हिसाबले सबै चलिहाल्यो अनि 2 दिन पनि तातेपछि सेलाउने परिपाटीले गर्दाखेरि समस्या सिर्जना भएको अवस्था हो। अर्को चाहिँ कुरा के हो भनेर भने यो हाम्रो अलिकति राज्यको नीति विशेष गरी नेपाल सरकारको नीति नै डुवेल भयो। सरकार आफै भन्छ स्वच्छ ऊर्जा मार्फत अब हामी हरितीकरण गर्ने, आयातलाई विस्थापित गर्ने, ग्यास लगायतका प्रयोग गर्नेलाई कम प्रयोग गर्ने, यसले वैदेशिक हाम्रो संस्कृतिमा असर गर्यो, वैदेशिक व्यापार घाटा उच्च भयो, यसलाई कम गर्ने भनेर सरकार आफै भन्छ। आफै के गर्यो, नेपाल सरकारले बजेट मार्फत भन्दा घरैसी उपभोक्ताहरूलाई पनि बिजुलीमा भेटला गर्ने काम गर्यो। जो नागरिकहरू इन्डक्सन विभिन्न हिसाबले बिजुलीतर्फ थोरै चाहिँ फर्किन खोजिरहेका उपभोक्ताहरूलाई पनि त्यही ग्यास प्रयोग गर्नको निम्ति बाध्यकारी अवस्था पर्यो। यो बेला सरकारले के गर्नु पर्थ्यो भनेर भने ल, घरेकी उपभोक्ताहरूलाई 100 युनिटसम्म पैसा नलिदिने, 50 युनिटसम्म पैसा नलिदिने, किनकि तपाईँहरूले सबै किसिमको इलेक्ट्रिक अफसँग भएका जगहरू आफूसँग भएका सबै कुरा प्रयोग गर्नुहोस् भनेर उत्प्रेरित गर्नुपर्ने काम गर्नुपर्ने ठाउँमा सरकारले के गर्दा डिमोलाइज गर्ने काम गर्यो, अहिले तर डिमोसन गर्ने काम गर्यो भने बित्तिकै सरकारको नीतिले गर्दा पनि यस्तो किसिमको प्रेसर परेको छ।
1: तपाईँले भने आयल निगमले

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

manyak olsun. अनि कतै आफ्नै ठाउँका

0: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करीमाश्री भंडारण बनाए मेरे पड़ी कि हो के खड़ी एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदा नदी रातभर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़े नीदी को संगे जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ

0: कटन जैकेट सिलिकन जैकेट जुत्ता चप्पल बच्चा देखि वृद्ध समयलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
1: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जंगल को छेउमा घर आँगन।

0: साथी भाई बजनो नेपाल सरकार विज्ञापन बोर्ड
1: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको ओछ्यान किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिप फ्रिज स्विच एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833668418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
3: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चेतना
4: का विशेषता
5: जापानीज ऊर्जा प्रवृत्ति उत्पादित
4: उत्कृष्ट माइलेज
5: राम्रो रिसेल मूल्य
4: टिकाऊ र भर पर्दो
5: अफ रोड का लागि पनि उपयुक्त
4: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
5: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी
4: हाम्रा सेवाहरू
5: ओखलढुङ्गा र खोटाङको विक्टल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने
4: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
5: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
4: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
5: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजाङ ओखलढुङ्गा
4: सम्पर्क नम्बर 0375902222 9852880022 र 9842880300
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
6: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
7: र मैले त सोचेकै छैन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
6: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संक्षेप सोलु एफएम स्टुडियो टाइम
2: टाइम
3: चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्गुन्द नगरपालिका 5 सोलु खुम्बु
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
4: देख्नु भएन औषधि हालेको
2: नौना शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने
4: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
4: विषादीले धेरै जोखिम हुन्छ है किरा मार्ने
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घ

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो टोलु एफएम 101.2 मेगाहर्ज।

manyakası. अनि कतै आफ्नै ठाउँका कुरा

0: घर को बिना ऑपरेशन बिना दुखाई सफल उपचार गर्नु का साथे नाड़ी परीक्षण र आंजे चिकित्सा को महत्वपूर्ण पपिंग थेरापी र अक्पंच विधि उपचार गरिन्छ। सुना बात हर्षावर संगे बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: राईको साधा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ मेरो साथी।
2: म पनि राईको साधा स्टोरसम्म नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
0: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 89। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: वन जंगलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए पारी पारी

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको ओछिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: यौनहिंसाबाट बचौं र बचाऊ, यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको झुक्कीमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदिँदा भए त्यसैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 月収優先法ハンドルを引いてください。
1: उपभोक्ता अधिकार को समूह सुनगराऊ नस्त्री वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौ कारोबार में बे दूषक लिने दिने गरौ कारोबार पारदर्शी बनाऊ नफा को उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवा को मूल्य मात्रा न्यासपक्ष नीति गुणस्तर एकिन करी मात्र खरीद बिक्री गरौ वस्तु व सेवा को प्रयोग कने हानि नुकसानी भे स्थानीय प्रशासन में उजुरी गरौ वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति नगौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकार को रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उजुरी गरौ आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-305 र 98-61-34-213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाहे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुम्बुमा सबै थुक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: नसुन बहिनी, सुरु दुखुम्बा नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। सड़क प्रयोग गर्दा डेंगू, सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा खुम्बिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं, जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउन।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय केन्द्र प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश।
5: सौसे कार्यालय को जनहित में जारी संदेश।
7: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता के तन मन।
5: स्वास्थ्य जीवन को आधार हो संतुलित पोषण युक्त आहार। विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू सुरु गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
8: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्त भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिली नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साल 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-63-97-104। सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका सोलुखुम्बु। दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिन जस्तो पो भइसक्यो। नौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तो लक्ष्य त कतै लागौँछ त भाइ के भएको तिमीलाई दिदी भन त
2: खै दिदी के हुनु साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मेरो पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो सेवातिरलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
0: बारिशमा लज सृजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नगो सधो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क समाप्त हो सकनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ। यौन हिंसा सामाजिक अपराध हो। बालबालिका यौन हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी समयसीमा निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मध्यसीमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र त्रिपुरी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: बालबालिकालाई लागू औषध दुरूपयोग बसाउ। लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं। जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकम गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकम गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकम गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: नेपाल खबरमा अब पूरा खबर. वार्षिक झण्डै एक खर्ब रूपियाँ बराबरको वस्तु तथा सामान आयात हुने चीनसँगको प्रमुख व्यापारिक नाता तातोपानी ठप्प हुँदा बजारमा चीनबाट आउने सर सामग्रीको मूल्य वृद्धि जोखिम बढ़ेको छ. पहिरोका कारण नेपाल चीन बीचको महत्वपूर्ण व्यापारिक मार्ग अवरूद्ध छ. तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकारी दिपेन्द्र प्रकाश गिरीले विभिन्न ठाउँको पहिरोको कारणले नेपाल र चीन बीचको वैदेशिक व्यापार समेत प्रभाव पारिरहेको बताउनुभयो. यहाँका सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिका अन्तर्गत पर्ने नेपाल र चीनको सीमामा कोदारीमा छ. सड़क अवरूद्ध भएकोले चीनबाट मालवाहक सामान सहितका कन्टेनर भित्रन सकिरहेका छैनन्. चीनबाट नेपाल भित्रने तयारी पोशाक जुत्ता चप्पल विद्युतीय सामग्री फलफूल मेसिनेरी तथा विभिन्न उपभोग्य वस्तुको आयात हुन सकिरहेको छैन. तातो पानी नाका हुँदै नियमित रूपमा आउने सामान रोकिन थालेपछि व्यापारीहरूमा चाड़पर्वको बेला भाव बढ़ने चिन्ता बढ़ेको छ. विशेष गरी तीज दशैं र तिहार जस्ता ठूला चाड़पर्व नजिकै गर्दा चीनबाट हुने आयात प्रभावित भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामरी कार्कीले उज्यालोसँग बताउनु भएको छ. चाडपर्वको बेला कपड़ा जुत्ता विद्युतीय सामग्री घरायसी उपकरण लगायत वस्तुको माग अरू बेला भन्दा धेरै हुने गर्छ. यही समयमा आपूर्ति नहुँदा बजारमा सरसामानको अभावसँगै मूल्य बढ़न सक्ने जोखिम देखिएको उहाँको भनाइ छ. नेपाल चीन व्यापारका लागि तातोपानी र रसुवागढ़ी प्रमुख स्थल मार्ग हुन्. तातोपानी भन्सार कार्यालयका अनुसार सामान्य अवस्थामा यो नाका हुँदै दैनिक 30-40 मालवाहक ट्रक नेपाल भित्रने गर्छन्. तर अहिले पहिरोका कारण सड़क अवरूद्ध भएपछि नेपालतर्फ दर्जनौ कन्टेनर रोकिएका छन् भने चीनतर्फ पनि ठूलो संख्यामा सामान बोकेका कन्टेनर अड्किएका छन्. चाड़पर्वलाई लक्षित गरेर चीनबाट धेरै अगाडिदेखि नै सामान ल्याउन गरिन्छ. व्यापारीहरूले मगाएको सामान बाटोमै रोकिँदा नयाँ सामान बजारमा ल्याउन समस्या भएको छ. संघीय राजधानी काठमाण्डुलाई हिटौडासँग जोड्ने सबैभन्दा छोटो मार्गको रूपमा रहेको कान्ति राजमार्गको स्थानोन्नति कार्य तीव्र भएको छ. राजमार्गलाई फरागिलो बनाउने, कटिङ गर्ने र मोड़ सुधार गर्ने लगायतका कामका लागि कान्ति राजमार्ग सड़क योजनाले 3 खण्डमा विभाजन गरी निर्माण कार्य गरिरहेको छ. यो राजमार्गको कुल लम्बाई 80 किलोमिटर रहेको छ. हिटौडाको बुद्ध चोकबाट ललितपुरको एकान्त कुनासम्म फैलिएको यो सड़कको मकवानपुर खण्डमा 50 किलोमिटर र ललितपुर खण्डमा 30 किलोमिटर पर्छ. योजनाका इन्जिनियर उपेन्द्र महरानका अनुसार अहिले ललितपुरको लेलेबाट मकवानपुरको बकैयासम्मको 21 किलोमिटर सड़कको स्तरोन्नति कार्य भइरहेको छ. लेले बकैया खण्डको स्तरोन्नति तथा पहिरो नियन्त्रणका लागि 2082 साल जेठ 21 गते ठेक्का सम्झौता भएको थियो. इन्जिनियर महरानले यो खण्डको भौतिक प्रगति झण्डै 50% पुगेको जानकारी दिनुभयो. निर्माणको जिम्मा पाएको कनकाई ब्राइट मल्टी दिव्य ज्योति जेवीका संचालक राजकुमार बुढाथोकीले विपदजन्य योजना भएकोले जोखिममुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ. कुरा सहज भएको अवस्थामा यसै आर्थिक वर्ष

0: तर छोराछोरीको पढ़ाई पुग्ने उहाँ बताउनुहुन्छ। अदुवाले बजारमा भाव पाउन थालेपछि किसानहरूले धान र अन्य खेती छोडेर अदुवा खेती गर्न थालेका छन्। उत्पादनको बेला प्रतिमन 4,500 रूपियाँसम्म पुगेको अदुवाको भाव अहिले 9 प्रतिमन 7,000 रूपियाँसम्म पुगेको छ। अदुवाले उचित मूल्य पाएपछि किसान यो खेतीतर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रले जनाएको राष्ट्रिय समाचार समितिले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव एकै दिन तोलामा 4,800 रूपियाँले बढ़ेको छ। भाव बढ़ेर सुन तोलाको 3,00,000 रूपियाँ नागेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा 3,01,700 रूपियाँमा कारोबार भइरहेको छ। यसअघि हप्ताको अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 2,96,900 रूपियाँ रहेको थियो। गएको बुधबार यता सुनको भाव निरन्तर बढ़ेको छ। त्यस्तै आज चाँदीको भाव पनि बढ़्यो। अघिल्लो हप्ता पनि लगातार बढ़ेको चाँदीको भाव आज कारोबार हुने हप्ताको पहिलो दिन आइतबार तोलामा 65 रूपियाँले बढ़ेको हो। महासंघका अनुसार चाँदी आज तोलाको 4,645 रूपियाँ पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही ताङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ.
1: कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. एतिन्जेल हामीले तातो पानीनाका ठप्प हुँदा चाडपर्वको बेला भाव बढ्ने जोखिम, काठमाडौँलाई हिटोडासम्म जोड्ने कान्ति राजमार्गको स्तरोन्नति तीव्र, आज एकै दिन 4,800 रूपियाँले बढ़ेको सुनको भाव, तोलामा 3,00,000 रूपियाँ नाग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं. नेपाल खबरमा अब थप खबरहरू. आज काठमाडौँ उपत्यका सहित 35 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ. बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका 35 जिल्ला र 3 जिल्ला आसपास क्षेत्रमा बाढ़ीको जोखिम छ. झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, दोलखा, रामेछापमा बाढ़ीको मध्यम जोखिम छ. त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, मेग्दी, रूकुम पूर्व र रूकुम पश्चिम, झाँझरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्लाभरि बहने ससना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका साथै कर्णाली प्रदेशको पहाड़ी भाग र लुम्बिनी प्रदेशको पहाड़ी र तराईको थोरै क्षेत्रमा पानी पर्ने सम्भावना छ. एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान गरिएको छ. अब विदेशको खबर. फ्रान्स सरकारले आगलागी जन्य कार्यमा संलग्न व्यक्तिमाथिको कार्यवाहीलाई तीव्र पारेको छ. त्यहाँको गृह मन्त्रालयका अनुसार जानाजान र दुर्घटनावश डढेलो शुरू गरेको आरोपमा 420 जना पक्राउ परेका छन्. पक्राउ पर्नेमा 167 जना नाबालिग समेत रहेको बीबीसीले जनाएको छ. दक्षिण पूर्वी बहर क्षेत्रमा 23 वर्षीय एक व्यक्तिमाथि 5 दिनमा 10 वटा डढेलो जानाजान लगाएको आरोप छ. दोषी ठहरीहरूलाई 15 वर्षसम्मको जेल सजाय र 1,50,000 युरोसम्म जरिमाना हुन सक्छ. त्यस्तै भोज क्षेत्रमा 3 वटा डढेलो लगाएको आरोपमा एक व्यक्तिलाई 3 वर्षको जेल सजाय सुनाइएको छ. विज्ञका अनुसार अधिकांश घटना निर्माण कार्यबाट निस्कने झीलका विद्युतीय उपकरणको खराबी, चुरोटका ठुटा र

बारबेक्यू सहितका असावधानीका कारण हुने गर्छन्। यसैबीच ठूलो संख्यामा पक्राउ गरिएको भन्दै सरकारको कार्यवाहीमाथि पनि प्रश्न उठेको छ। कानून व्यवसायहरूले समेत पर्याप्त अनुसन्धान बिनै कडा कार्यवाही हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। फ्रान्समा यस वर्ष गर्मीयाममा डढेलो 3 लाख एकड़ भन्दा बढ़ी क्षेत्र जलेको छ। अब खेल खबर। लीग्स कपको समूह चरणमा इन्टर मियामी मोन्टेरेसँग पराजित भएको छ। यो खेलमा लियोनल मेस्सीले खेलेनन्। उनी पिता जर्ज ओर्खे मेस्सीको निधन भएपछि अर्जेन्टिना घर फर्किएका छन्। आज बिहान भएको खेलमा मोन्टेरेले इन्टर मियामीलाई 2-1 पराजित गरेको हो। लीग्स कपको पहिलो खेलमा एथलेटिको सान लुइससँग इन्टर मियामीले 4-2 जित निकाल्दा मेस्सीले 2 गोल गरेका थिए। सन् 2023 लीग्स कप विजेता इन्टर मियामी गएको वर्ष फाइनलसम्म पुगेको थियो, तर यसपटक समूह चरणमा 1 खेल बाँकी 3 अंक मात्रै जोडेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ।

जोहिम काठमाडौंलाई हेटौडासँग जोड्ने कान्ति राजमार्गको स्तरोन्नति तीव्र इलाममा अदुवाले भाउ र बजार पाउन थाल्यो किसानले पनि खेती विस्तार गर्न थाले सुनको भाउ तोलामा 3 लाख रूपियाँ माग्यो आज एकै दिन 4,800 रूपियाँले बढ्यो फ्रान्समा डडेलो लगाएको आरोपमा 420 जना पक्राउ गर्नेमा 166 जना नाबालिग र लिग्स कपको शून्य चरणमा मेस्सी बिना खेलेको इन्टर मियामी मोन्टेरेसम्म पराजय दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न

0: पुलिस डंकल एम्बुलेंस को फोन नंबर जुनसुक समय में चाहन सकता कम टपार व सबले देखने ठाव
1: सार्वजनिक हित का लागी उज्यालो को अनुरोध सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: Johnny Sakura plus Tobizan. Zero Radio Network.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: मैं मेरे तो हाथ खुट्टा अंगा सा झमझम कर पिनासले हैरान बनाए यह रूप केटी हो केटी खरी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नदी ने रात भर जागरण जस्त बस् तर यह सब रोगों को उपचार हमजी औषधालय में हम अरे ते भर उपचार कराने भाग हमजी औषधालय तीर हेको नीदी और समय जाऊ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी बुट्यान घाँस राख्नु साँझ पर्दा घर छोडी गाउँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। ट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863868 18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: बाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समेकी असन्तोष साथीलाई परिचित नदिँदा परिस्थितिबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी व्यवहार, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, उत्तर प्रदेशद्वारा जनहितमा जारी।

0: समृद्ध यूरोप का ईश्वर एशियन देश में हो हम लोग मंजूर जाए।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विधिवत लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
3: नसुने बहिनी, सुनु दुखुम्ब नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छैनी। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनि दुखकुण्ड नगरपालिका 5 सैलेरी सुलुखुम्बु।
5: सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, ठाउँ तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधुमा घुम्लिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं।
6: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउन।
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
8: सन्देश।
7: सौसी कार्यालय को जनहित में जारी संदेश।
9: पोषण युक्त खाने पूरा जीवन का रंग हरू पूरा मन माता के तन मन।
7: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार। विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिनापछि स्तनपानसँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराउ। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गराउ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
10: जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपस्व नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्तका लेखा नियन्त्रणको खण्डमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91, 97 63 97 104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुनी गाउँपालिका बुम सेलुखुम्बु।
2: आज भोलि मेरो सुनामलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त मागौँछु कलकत्तामा बस्ने जस्तो लक्ष्य छ त, कतै मागौँछ त भाइ, के भएको तिमीलाई भन त?
3: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खान जबरजस्ती गरे, मेरो पनि नै भन्नै सकिनँ र खाने, त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाक्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब चाहिँ छार्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झौ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चाहिँ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सिर्जना गरी धुबेचोटी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नु
2: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफू सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन, गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौन हिंसाबाट बचाउ र बचाउ। यौनसम्म हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सड़क प्रयोग गर्दा डेंगू। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मसुधार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र तेलको त्रुटि सम्बन्धी सूचना।
5: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कल्फेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ।
5: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: पर प्रिन्ट मुजुकरको रकम र कवारी साबुनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूआत फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत द्वारा गृहित महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्न अनुरोध सेवा प्राप्ति में कक्ष को प्रलोभन नगरी आपको सेवा लिन हार्दिक अपील करद सेवा प्राप्ति में कई घरासोना अधिकार कार्यालय प्रमुख कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर आर्थिक वर्ष 2084-84 का लागि प्रवेशवाट संचालन गरिने आयोजना कार्यक्रम को प्रस्ताव आह्वान संबंध में कृषि प्रदेश योजना आयोग को सूचना आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण र आयोजना बंद व्यवस्थापन कार्यवाही 2082 बंदी स्थानीय तह प्रदेश कार्यालय आर्थिक वर्ष 2083-84 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग मिति 2082 साल चेचो नगति आयोजना बन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख बासठी घटना प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुने कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान संबंधी सूचना विस्तृत आयोग को वेबसाइट ppc.kc.gov.np में सभी में इसे सूचना मार्फत अनुरोध कर कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत द्वारा गृहित महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क राख्न अनुरोध कर सेवा प्राप्ति में कक्ष को प्रलोभन नगरी आपको सेवा लिन हार्दिक अपील करद सेवा प्राप्ति में कई घरासोना अधिकार कार्यालय प्रमुख संपर्क कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले फिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: कत्ती मायो वैसा जन लाग्यो जादैन बाचा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी संस्था पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुँदैछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल केएल टावर 6 तला काठमाडौँ। सम्पर्क 98550179 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहन टिचेपाटी काठमाडौँ।
4: सूचना सूचना सूचना टूट देखिए
1: यदि तपाईँको वर्षमा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा रोग स्थापना केन्द्र एचआरडीसी काभ्रे कमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-68 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सूचना
2: संपूर्ण विद्युत उपभोक्ता महानुभावर में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लगी यह सूचना जारी कर
0: विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहन्होस् भिजेको हातले विद्युत सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युत जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नतुलेको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिए तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852523226 प्राविधिक प्रमुख 9852523227 सूचना अधिकारी 9852512126 र काउन्टर 0382504003
2: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरण द्वारा सुनिश्चितमा सारी सन्देश

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याद 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याद 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश भित्र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं। सभ्य समाज

0: प्रोनु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधको नगरपालिका 5 सोलु खुम्बु

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा सुसचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोप हुँदै
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा गुणजितमा जन सन्देश।
2: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

0: मैं ना मेरे तो हाथ खुट्टा अरुणा सा झमझम कर पिलास ने हैरान बनाए मेरे पी हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भिंदा नदी रातभर जागरण जस्ते बस् तर यह सड़ रोग उपचार हमजी औषधालय में हम अरे ती भर उपचार कराने भाग हमजी औषधालय तीर हे हम दीदी और संगे जाऊ
2: यहाँ नफा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 80 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साधा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साधा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा सानो सानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 89 09। राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलु खुम्बु।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Sakiba yake bajama. Nepal Sarkar Vidyapan Board.
1: No, asti bharkhane kina lyaeko feri bijuli ko bulb jale cha. Ei kanchi, jada pasal gaire bijuli ko bulb lera aicha. Didi, chinko asin kinera kasari saknu? Ramro original bijuli ka saman haru kinnu parni ta. Jahan paaye tyahi bata lyaunda, yestai duplicate huncha ta. Original bijuli ka saman kinna ta, sarleri ko barsa electronics ma janu parcha. कि तपाईं घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरु खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरु लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ
2: डिफ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833686418 वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: बाट बचन र बचाए यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीहरूलाई परिचित नदीबाट जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: 景色の新地名所を参考にお聞きください。
1: उपभोक्ता अधिकार को संरक्षण गरौं नस्त्री वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौं कारोबार में बी दूषक लिने र दिने गरौं कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य झूठा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवा को मूल्य मात्रा म्याद सके नीति गुणस्तर एक गरी मात्र खरीद बिक्री गरौं वस्तु व सेवा को प्रयोग कने हानि नुकसानी भे स्थानीय प्रशासन में उजुरी गरौं वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति नगर निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाने उपभोक्ता अधिकार को रक्षा करौ भ्रमपूर्ण विज्ञापन तथा सूचना को कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उजुरी करौ आंतरिक मामला तथा कानून मंत्रालय कोशी प्रदेश द्वारा जनहित में जारी संदेश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034 2
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: नसुनु बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: म त ढुङ्ग खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 सल्लेरी।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता गराउँ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महाकुल गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभराइ भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध प्रति उक्त रकम आफ्नो कार्यसाथी तपसिली नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायक हुने आफ्नो कार्यसाथी सम्बन्धित पैसा भुक्तानी लिने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पुस्तका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु। आज भोलि मेरो सुनामलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कोलकातामा बिस्ने जस्तो लक्ष्य छ त कोटेसी माघौँसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के हुनु साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मिनी भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाबै छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै नै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
0: बारिशमा लस सृजना गरी धुनचोटी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नहुन सक्छ विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको टेबीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुखाप र भेट रूपमा जोड दिनु स्वस्थ जीवन सबै समाज ढिरबाडमा हाती मालु नागु औषध बुक्का समाज ढिरबाडका लागि जिल्ला प्रशासक कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा सुरक्षितमा जारी सन्देश नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो भएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख शर्मा सोझै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातिदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद पनि गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गराउं, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराउं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट मुकुकरको रकम र कवारी साधनको नम्बर एकम गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकम गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकम गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधार

नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण के लिए नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त करने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्व अनुरोध सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लेना हार्दिक अपील करद सेवा प्राप्ति में कई घरासाइन अधिकार कार्यालय प्रमुख संपर्क कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान गए। आर्थिक वर्ष 2084-84 का प्रदेश संचालन कर आयोजना कार्यक्रम को प्रस्ताव आवेदन संबंध में कृषि प्रदेश योजना आयोग को आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना व्यवस्थापन कार्यविधि 2082 बंदन स्थानीय तह प्रदेश कार्यालय आर्थिक वर्ष 2083-84 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग मिति 2082 साल चैत्र 9 गति आयोजना जनसूचना प्रणाली प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणाली को प्रयोग आयोजना प्रस्ताव गर्न हुन संयुक्त प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण के लिए नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त करने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लेना हार्दिक अपील करद सेवा प्राप्ति में कई घरासाइन में अधिकार कार्यालय प्रमुख शर्मा संपर्क राख्न कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान गए। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भई तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसाउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्ष 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमा

0: अनिवार्य पालना गर्ने, सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा सारिस।

0: छट्टै माझ भैस जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल छेउमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति सुरु हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफूले सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबै केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चारहुन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको बस्नामा जन्मसात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा व्यवस्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-78 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।

0: कुम्भ बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्णा संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्ष अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुलकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: साना देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश भित्र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
3: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
3: अनि हुलाकमा त जानु
4: हो नि, हुलाकमा जाऊ न।
3: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
4: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
3: ल्याउन त विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
3: शहरमा मात्रै होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
3: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसाउ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन्
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा मनोहितमा जारी सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्मान नलाग्ने आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खोल्न सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
2: ए बाबु हतियारहरू सत्ताउस बालेर जाऊ
3: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
2: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
3: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
3: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
2: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैन नि सक्दैन अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
7: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
5: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
8: समस्या सरुमा हुने भाइ तपाईँ हाम्रो सोचमा छ
5: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
11: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
12: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
12: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
11: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
12: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
11: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
12: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदैन आउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए अत्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि। हतार नगरौ न साथीहरू, बन्छ।
13: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
12: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
13: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: खतरा समाचार आइसक्यो, भोलि ट्रेन अब चाहिँ के हुनु
16: खोजै के आयो त्यस्तो? यत्तिकै पत्ते आइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआथेन यसरी गल्ले लगिहाल्छ नि।
15: अनि मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ?
16: तिमीलाई थाहा थिएन?
15: थाहा थिएन।
16: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
15: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
16: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
17: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: खै जन्मदाता दिनुहोस् त।
18: जन्मदाता गरेको छैन नि म्याडम।
8: बाउ, जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
18: मलाई त थाहा नै थिएन म्याडम।
8: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
18: पहिला कसैले भन्यो
19: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
20: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: मरे नि के हो?
24: हेर त, रगतै रगत भयो, चामा त त्यस्तो हेर्न नि सक्दिन।
23: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ दिन बाटो पो बाटो काटेको।
24: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने केही ठेगान छैन।
23: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
24: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
23: डाँडा पखालाले धेरै दुःख दियो। तीन दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
16: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
23: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
16: डाँडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
23: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
16: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
23: हजुर।
16: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
23: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
21: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
20: डर लाग्नु, निद्रा नलाग्नु,
21: अनौठा विचार आउनु,
20: निराशा बढ्नु, खुसी नहुनु,
21: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
20: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
21: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
20: छटपटी हुनु, चिटचिट पसिना आउनु,
21: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
20: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
21: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
20: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यता नआऊ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
16: तीन दिन भयो।
6: तिमीलाई थाहा छैन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
16: केही हुनु सुनि नहुनु होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बाँड्नुपर्छ है, पछि जेसुकै गर।
16: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
0: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। त्यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: सचेर बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
20: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
21: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
20: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
21: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
20: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
21: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
20: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
21: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: नमस्कार स्वयं सेविका दिदी.
2: नमस्कार नमस्कार. बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि. स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ. हो त,
3: हामीले बच्चाको नामसँग जुराइसक्यौँ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन.
7: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो.
25: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्.
7: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन.
25: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न.
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
25: यो दाइजोको कुरा चाहिँ नगरौं. तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ.
4: नेपाल सरकार विज्ञापन.
2: आज हामी के विषयमा छलफल गर्छौ?
26: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
1: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
2: हो, अरू भन त.
27: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
2: स्याबास, कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
1: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ.
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक विजित वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
2: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ.
4: नेपाल सरकार विज्ञापन.

Oh,

just a thought.

I'm sorry.

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधि हालेको
2: शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
2: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: विषादीले धेरै जोखिम हुन्छ है जानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् त, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन।
4: मृतकका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
4: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सुन, हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि। त्यस्तो त
7: सरिता, तिमीहरूको के खास कुस पुऱ्याउँदैछ? के भयो भन त?
6: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हाम्रो के दोस्तो पक्रिनु भएको सर?
9: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
10: हामी त जन्ती गएका त हौ सर।
9: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने, अनि पक्राउ परिन्न त।
8: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाड्दिनु।
9: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब तीन महीना जेल बस्छन्।
10: तिनलाई पक्रिहाल्नु भएछ। अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर।
9: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ, चुपै लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
2: न्यू स्टार कलरिया तथा छोरामाई अपसेट पेन्टिङ पेज सुनोदित कुम्बी नगरपालिका पाँच सलेडी सुनखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा छोरामाई अपसेट पेन्टिङ पेज थप सेवाहरूका साथमा सबै सुन्दर। हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, मिटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जस्ट प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिफ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास सिलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्किनी, तालछा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पाँच पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203389, 0385203069, मोबाइल नम्बर 9860324426 र 9841909450। न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।
11: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
12: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय 83।

0: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सुन्दै

0: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: अनि को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो पनि भएन, यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्य
4: स्टूडियो टाइम
5: 3 PM दिउँसोको 3 बजे
6: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्गु नगरपालिका 5 सोलु खुम्बु।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
8: Where do we begin?
7: With international news you can trust, BBC News.
8: Journeys into the heart of global events.
7: And voices from around the globe.
9: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
7: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
10: मन्त्री पार्टीका केन्द्रीय सदस्य र सांसदहरू बीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ। यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गर्ने राष्ट्रपतिले जनाएको छ। सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यास अभाव अहिले देशव्यापी बनेको छ। मध्यपूर्वको तनावको कारण आपूर्तिमा समस्या आएपछि गएको फागुन 29 गतेदेखि आज सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले 2017 साल 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको हो। त्यसको केही दिन नै मुख्य शहरी क्षेत्रहरूमा ग्यास अभाव देखिएकोमा अहिले जुम्ला सुनकुमा जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो बसेको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एक सिलिण्डर ग्यासको 7,000 रूपियाँमा बेचेको भन्दै प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले संघीय राजधानी काठमाडौँको उद्योग तथा बिक्री केन्द्रहरूमा अनुगमन समेत गर्नुभयो तर पनि गुनासो आइरहेपछि आजदेखि वितरणका लागि प्रहरी परिचालन गरेको छ। जिल्ला प्रहरी परिसरका अनुसार आज काठमाडौँका 55 डिपोमा प्रहरी परिचालन गरेर ग्यास बिक्री गर्दैछ। हिजो पनि प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढी सिलिण्डर ग्यास बिक्रीमा साथ दिएको थियो। यसको कालोबजारी रोक्न काठमाडौँ उपत्यकाका सबै डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। यसको आपूर्ति निरन्तर भइरहेको र अनावश्यक ग्यासको भण्डारण नगर्न उपभोक्तालाई निगमले आग्रह गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुनाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत सुधार र लगानी विस्तारलाई सँगसँगै लैजान पर्ने बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष डाक्टर भट्टले विगतमा नीतिगत हस्तक्षेप र निर्माणका क्षेत्रमा लगानी बढ्दा लगातार 3 वर्षसम्म झण्डै 7% आर्थिक वृद्धि हासिल भएको स्मरण गराउनुभयो। नेपालको दीर्घकालीन औसत आर्थिक वृद्धि 4% मात्रै रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि पुँजी वृद्धि दक्ष जनशक्ति निर्माण र प्रौद्योगिकीको अधिकतम आवश्यक रहेको बताउनुभयो। नेपालको कुल कारक उत्पादक त 0.2% मात्र रहेकोले शिक्षा स्वास्थ्य र शिल्प विकासमा लगानी बढ़ाउन दक्ष जनशक्तिलाई उद्देश्यभित्र रोक्नुपर्ने उहाँको भनाइ छ। उहाँले आर्थिक वृद्धिका लागि सुशासन बलियो संस्थागत संरचना डिजिटल प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शव खोजिए क्रममा आज दिउँसो गोरु सिंह जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टराई जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रमा हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक सहायतालाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली काँग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नु भएको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्थामा भेटिएको थियो। रोहित अनुसार गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरेर उहाँको खोजी गरिएको हो। यसैबीच कपिल वस्तुकै यशोधरा गाउँपालिका वडा नम्बर 8 मा रहेको बाल गंगा नदीमा नुहाउने क्रममा 2 जना बालक बेपत्ता भएका छन्। हिजो घरबाट गएपछि चराउन गएका 13 वर्षका सरफराज मुसलमान र 13 वर्षकै उमेद मुसलमान बेलुकी पर्ख खोलामा नुहाउने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भयो। जय मिडिया नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 2:03 बजेको नेपाल खबरमा 4 बजेभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा विवेचना शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड

0: क्या सँगै लिएर जानु सकिनँ।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्ट र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर अञ्चलको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556-94-333, 493-555।
3: सीधा कुरा प्रश्न विचार यो हो जहाँ रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ। काठमाडौँको ढुकुटी मण्डपबाट शुरू भएको रेडियो खुल्ला महोत्सवको कार्यक्रममा परिणत भएको छ। देशका अरू ठाउँमा पनि कार्यक्रमहरू भइरहेका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जिनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएका त्यही दिनलाई दिवसका रूपमा सामेल गरिएको हो। संयुक्त राष्ट्र अनुसार विश्वका 90 देशमा झण्डै 47,60,00,000 आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नो ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्। अब विदेशको खबर। ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। बजेट वृद्धि भएसँगै ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर लाग्नेछ। यो बजेट ताइवानको कुल गृहस्थ उत्पादन जीडीपीको 3% भन्दा बढ़ी हुने बताइएको छ। चीनले ताइवानलाई आफ्नो भूभाग दावी गर्दै संयुक्त रणनीतिक दबाव बढ़ाउन लगेपछि ताइवानले सैन्य आधुनिकीकरणलाई प्राथमिकतामा राखेको हो। पछिल्लो समय अमेरिकाले ताइवानलाई प्रतिरक्षा खर्च बढ़ाउन आग्रह गर्दै आएको छ, जसलाई ताइवानी राष्ट्रपति लाई चिनपिङले उत्साहपूर्वक स्वीकार गर्नुभएको छ। यही अगस्त 20 सार्वजनिक हुने बजेटमा तटीय सुरक्षा बल, पूर्व सैनिक र स्वदेशमै निर्मित पनडुब्बी विकास लगायत विशेष परियोजनाहरूका लागि रकम छुट्याएको छ। चीनले ताइवानी राष्ट्रपतिलाई पृथकवादी भन्दै उहाँसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ भने ताइवान वरिपरि दैनिक जसो सैनिक गतिविधि र अभ्यास सञ्चालन गरिरहेको छ। ताइवानले भने चीनको दावीलाई अस्वीकार गर्दै अहिले आफ्नो वार्षिक हान कुआन सैन्य अभ्यास जारी राखेको छ। अब खेल खबर। फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरेको भनिएको सुनियोजित र निरन्तर प्रयासको कड़ा आलोचना गरेको छ। डेली टेलिग्राफको प्रतिवेदनले इन्फान्टिनो महासचिव रहँदा उनको सम्बन्ध रहे कि भने कि महिलालाई युरोपियन फुटबल महासंघ यूएफए ले सेवा समाप्ति बापतको रकम भुक्तानी दिएको दावी गरेको छ। तर इन्फान्टिनोले आफूमाथि लागेका आरोपलाई अस्वीकार गरेका फिफाका एक प्रवक्तालाई उद्धृत गर्दै बीबीसी जनाएको छ। फिफाले टेलिग्राफको दावीको आलोचना गर्दै अड्कलबाजी र संकेतहरूलाई तथ्यको रूपमा प्रस्तुत गर्न नहुने उल्लेख गरेको छ। रद्द भएको विश्वकप लगायतका प्रतियोगिताको शेयर निजी लगानीकर्तालाई बेच्ने विवाद व्यापक प्रस्तावलाई लिएर इन्फान्टिनोमाथि युईएफ र युरोपली फुटबल संघहरूको दबाव बढ़दै गएको छ। युईएफएले इन्फान्टिनोमाथिको विश्वास उनीहरूको बताउँदै फिफाका कार्यक्रमहरू बहिष्कार गर्ने चेतावनी कायम रहेको छ। साथै युईएफएले एफएफई योजनालाई लिएर फिल बुझाउन सके सुनिश्चित प्राप्त नभएको पनि जनाएको छ। इन्फान्टिनोको विरोध मुख्यतया उनीहरूको भित्रबाट भइरहेको छ। उनी सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। लगनदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने राष्ट्रपतिको घोषणा। मन्त्रीहरू पार्टीको निकायमा पुगेर नागरिक र पार्टी नेतृत्व संघ सम्वाद गरे। देशभर ग्यासको अभाव कायमै काठमाडौँमा

0: हो सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
0: चोरको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
0: शान्ति र आनन्दको अनुभूति
3: सहरबाट
0: नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
0: जय अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट jhule.com.np
4: मेरो छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
5: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242
7: जल रेडियो नेटवर्कबाट प्रसारण भएको 4 बजे वितरण खबरमा तपाईँलाई स्वागत छ सैनिक राजधानी काठमाडौँलाई हेटवटासँग जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्ग कान्ति राजमार्गको स्तरोन्नति कार्यमा तीव्रता पाएको छ जनकपुरको लेलेदेखि मकवानपुरको बकरसम्मको 21 किलोमिटर खण्डमा अहिले धमाधम काम भइरहेको छ हिरोका इन्जिनियर उपेन्द्र महारालका अनुसार बाढ़ी पौडो नियन्त्रण सहितको काम भइरहेको यस खण्डको भौतिक प्रगति 50% पुगिसकेको छ निर्माणको जिम्मा पाएको कनकाई ब्राइट मल्टी विद्युत जीविका संचालक राजकुमार बुढापकीले मुख्य चुनौती मानिएका छपेली र टाकुरचे पहिलो नियन्त्रणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो सरकारको तर्फबाट सुनौली भुक्तानी र निर्माण सामग्रीको आपूर्ति सहज भए निर्धारित समयभित्रै काम सम्पन्न हुने व्यवसायीको दावी छ राजमार्ग पूर्ण रूपमा संचालनमा आएपछि काठमाडौँ र हेटौडा बीचको यात्रा निकै सहज र छोटो हुनेछ काठमाडौँमा अगस्त 11 अर्थात आउँदो मंगलबारदेखि शुरू हुने दोस्रो मोबिलिटी एक्सपोमा 55 वटा ब्राण्डहरू हेर्न पाइने भएको छ नेपाल अटोमोबाइल इम्पोर्ट्स तथा म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाले काठमाडौँ मण्डपमा आयोजना गर्न लागेको एक्सपोमा गएको वर्ष 42 वटा ब्राण्ड सराई भए पनि यस वर्ष संख्या बढ़ेर 55 पुगेको नेमाका अध्यक्ष ऋतु सिंह बैरले जानकारी दिनुभयो उहाँका अनुसार युकुटी मण्डपको स्टल र ह्याङ्गर निर्माण सहित तयारी अन्तिम चरण पुगेको छ 6 दिनसम्म चल्ने एक्सपोमा 44 वटा गाड़ी तथा मोडल लन्च गरिनेछ एक्सपोमा सहभागी प्रदर्शनीको साथै दैनिक रूपमा तालिम समय सञ्चालन हुने अध्यक्ष वैद्यले बताउनुभयो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश प्रसाद काफ्रेले सड़क दुर्घटना नियन्त्रणको लागि प्रविधि मैत्री प्रणाली आवश्यक रहेको बताउनु भएको छ ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू विषयको अन्तर्क्रियामा उहाँले सिटी फुकेर मात्रै दुर्घटना नियन्त्रण गर्न नसकिने स्पष्ट पार्नुभयो एसएसपी काफ्रेले सड़क सुरक्षाका 3E अर्थात इन्जिनियरिङ शिक्षा र इन्फोर्समेन्टलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै ट्राफिक शिक्षा विद्यालयको पाठ्यक्रममै समेट्नु पर्ने बताउनुभयो नेपालमा दैनिक औसत 8 जनाको सड़क दुर्घटनामा ज्यान जाने र 75 जना घाइते हुने गरेको तथ्य सार्वजनिक गर्दै उहाँले ट्राफिक प्रहरीको प्राथमिकता जनगणना असुल्न नभई दुर्घटना घटाउनु रहेको उल्लेख गर्नुभयो साथै उहाँले नागरिक सहयोगको व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो र आदिवासी जनजाति आयोगले 32 विश्व आदिवासी दिवसको अवसरमा संघीय राजधानी काठमाडौँमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ आयोगले अगुवाई गरेर काठमाडौँको खुल्ला मञ्चमा विशेष समारोह आयोजना गरी दिवस मनाएको हो दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो मौलिक परम्परा संस्कृति र पहिचान झल्के ढाँकीहरू प्रस्तुत गरेका छन्। सहभागीले आफ्नो जातीय पहिचान अनुसारका मौलिक वेशभूषा र संस्कृति प्रदर्शन गर्दै दिवस मनाएका हुन्। आदिवासी जनजातिहरूको हक अधिकार र पहिचानलाई स्थापित गर्ने उद्देश्यका साथ हरेक वर्ष दिवस मनाउने गरिन्छ। खुल्ला मञ्चमा आयोजित समारोहमा विभिन्न समुदायको उल्लेख्य सहभागिता रहेको छ।
8: दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशभर ग्यासको अभाव कायमै काठमाडौँमा कालो बजार रोक्न जीतो हुनुपर्ने राजमार्ग अतिक्रमणको काम तीव्र भौतिक प्रगति 50% पुग्यो। रामपुटी मण्डपमा पर्छ मंगलबारदेखि छ भने दोस्रो मोबिलिटी एक्सपोमा 55 ब्रान्डका गाडी हेर्न पाइने। अहिले 4 भन्ज्याङ भित्र खबर यति नै। बेलुका 6 बजी नेपाल दर्पण लिएर आउनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पर्दै सुन्दै गर्नुहोला।

0: Tracura, West Bichar, Jogu, Ujiano Video Network, Kashmandaman, 90 MHz. सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषित लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि मुक्ति गुणस्तर एकिन गरेमा खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट
1: सम्भव नगरपालिका उदानगर पाँच समिरीको भू विभागमा रहेको सुलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सुलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापरीमा एक दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सुलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 5 र 9816034 2
1: सुलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बु नगरपालिका उदानगर 5 समिति सुलुखुम्बु
2: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
3: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ
2: नसुने बहिनी सुनि दुखुम्बा नगरपालिका ओडामी पासमा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरु सुलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरूनारायण श्रेष्ठ 9763-0057-84 र विवेक श्रेष्ठ 9862-82-0000 सुनु दुखुम्ब नगरपालिका पाँच सैनिरी सुनुखुम्बु
4: सड़क प्रयोग भन्दा दैनिक सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्था एवं स्थिर संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी विकास बन्द हुन नदिऊ सवारी सलाहका नियम अनुसार पालना गरौं र गरौं
5: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौ। सडकको क्षमता भन्दा बढी भाग प्रयोग नगरौ। जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौ। सडकको तत्काल मजबुती मार्ग गर्ने गरौ। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ट प्रदेशद्वारा जनहितमा जारी
7: सन्देश मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्थितमा हुँदा अझै भए बुबा आमा दुईजना नै
6: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
8: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष भूमिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा वर्षस स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्टी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नभराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिली नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी हुनुको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित पैसा भुक्तानी हुने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पेशेका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही टाउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 97 97 94 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नैमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कलकत्तामा बस्ने जस्तो लक्ष्य त कतै लागौँछ त भाइ, के भएको तिमीलाई? दिदी भन त।
9: खै दिदी, के हुँदैन? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि मेरो भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागे छाड्न सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब चाहिँ छान्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
9: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार मलाई माफ गर
2: बारिशमा लग सृजना गरी धुवाचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नहुन सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थान प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज भीरभावमा हाती मालु लागू औषध बुक्का समाज भीरभावका लागि जिल्ला सांसद कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ
10: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी श्री सुनिल अदली सेवा ग्रही मोहन भवानी यातायात व्यवस्था कार्यालयबाट प्रदानहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो हुनुमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथी भए परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्न गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: सड़क प्रयोग गर्दा दिन दिन सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ सवारी चलाउँदा नियम अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्दसुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: सवारी साधनको इन्जिन र तेजी श्रृङ्खलाको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कल्फेट भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ
10: लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बालबालिकालाई लागू औषधको प्रयोग

0: लुलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साथमा
2: डिजिटल कलर लाई तथा जलामाई अफसेट प्रेस सोलु दुर्कुन्डा नगरपालिका पाँच सोलु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवा एफएम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwafm.com संसार भरेक साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। साउन लागे यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर अलिन घण्टौं लाइन बस्न बाध्य भइरहेका छन्। तर नेपाल आयल निगमले सामान्य अवस्थाको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास भित्रिने गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनित मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर 3 महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनैतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको त्यो माग र आपूर्ति बीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनु भएको छ। यसअघि आधा सिलिण्डर दिँदै आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामी छानेले देशको वर्तमान राजनैतिक वातावरण र सानातिना उतार चढ़ावबाट नापिन आग्रह गर्नुभएको छ। वहाँले सरकारलाई सही बाटोमा दोहोर्याएर गन्तव्यमा पुर्याउने दावी गर्नुभयो। हिजो बेलुका काठमाण्डुमा भएको कार्यक्रममा सभापति लामी छानेले हवाई उडानको उदाहरण दिँदै कहिलेकाहीँ मौसमका कारण जहाज हालिन सक्छ तर दुर्घटना हुन्छ भनेर डराउनु नपर्ने बताउनु भएको छ। आफ्नो बाचा अनुसार काम गर्न नसके वा बाटो बिराएमा आफ्नै पार्टीले काम समातेर पुनः सोट ट्र्याकमा ल्याउने तागत राख्ने उहाँको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जुन उत्तरदायी राजनीतिक संस्करणको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको रासपा सह महामन्त्री अश्विन शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। अब देश बाहिरका समाचार। ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। यो प्रस्ताव पारित भएमा ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल गारस्त उत्पादन जीडीपीको 3% भन्दा धेरै हुन्छ। अन्तिममा खेल समाचार। फिफाले आफू र आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई कमजोर पार्ने उद्देश्यले गरिएको भनिएको सुनियोजित निरन्तर प्रयासको कड़ा आलोचना गरेको छ। डेली टेलिग्रामको प्रतिवेदनले इन्फान्टिनो महासचिव हुँदा उनको सम्बन्धरहेकी भनिएकी महिलालाई युरोपेली फुटबल महासंघ युएफले सेवा समाप्ति बापतको भुक्तानी दिएको दावी गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा suruwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अब त अहिलेलाई साँझ 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।

0: अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। तिमीले हैरान बनायो। मेरो पनि केटी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरू सँगै जाउँ।
0: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434980652, 98247718, 98443049696 र 98613314. आन्जी औषधालाई सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय।

आफ्नो संस्कृति के हो भन्ने त सबै बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुनौलो साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शेरनशाह

0: विस्तारी सिद्धिचरण नगरपालिका 11 गोरुमारी भन्जाङ पोखरुङमा।
1: सम्पर्क नम्बर 0735902222 9852880022 र 9842880300।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
3: मलाई त थाहा नै थिएन।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन।
4: यत्तिकै पत्ते आइसकेन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्ते आउनुपर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसो नाथेन, यसरी जन्मले लगिहाल्छ नि।
5: मिथ्या भ्रामक मान्छ के उनीहरूको चाहिँ
4: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ? त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
0: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरूको सुन्दर
1: कार्यक्रम
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित हुनसकेका आशोक राविको नेत्रको साथमा आवाजमा छु देवीका राई सुनिदिनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनेथे 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र तपाईँहरूले सम्पन्न बसो 6950 लाइनमा कल ड्राई गर्दै गर्नुहोला अब सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मात्रामा हामीले एकदम मीठा मीठा गीतकारले सरोज सुनिसकेका छौं। अब पालो तपाईँको 97.54 सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने सर र आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। नमस्कार, गुड आफ्टरनुन। नमस्ते, नमस्कार, कहाँबाट बोल्दैछ? उदयपुरबाट अनिसा परियार बोल्दैछ। अनिसाजी, अनि यसमा के गरिदिनुहुन्छ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, ल ठिक छ त नि। अनिसाजी, उदयपुरतिरको वेदर के कस्तो छ? हाम्रो सोलुखुङ्गुतिर पनि एकदम मजाले पानी परिरहेको छ भन्नु पर्ला अनिसाजी। अनि अनिसाजीले पक्कै पनि खाजा दिनुभयो कि बाकी छ? हाम्रो बाँकी छ भन्नु पर्ला। अनि अनिसाजीले खाजामा के लिनुभयो नि? ओहो, एकदम मिठो खानुभएछ, ल ठिक छ त। अनिसाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज्नुहुन्छ अनिसाजीले? पक्कै पनि तपाईँको लागि यो गीत बस्ने इच्छा आफ्ना नजिकका मित्रलाई सुन्न सक्नुहुनेछ है।
1: हुन्छ दिदी, फर्स्टमा त हजुरको लागि, टेक्निसियनमा को हुनुहुन्छ उहाँको लागि, मेरो साथीहरू सम्झिनु पर्दाखेरि सरिना परियार, सुमना परियार, सुमन परियार, सीता परियार, रोजिना परियार, मिलन परियार, साथीहरू सम्झिनु हुनुहुन्छ जो सबै सम्झ
0: साथी नानीहरूबाट अनिसाजी हुनुहुन्थ्यो, अनिसाजी पनि छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्ते, गुड आफ्टरनुन, कहाँबाट बोल्दैछ? सिन्धुलीबाट प्रेमिका सुनवार। ओके प्रेमिकाजी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, ल ठिक छ त। प्रेमिकाजी, आजको दिन तपाईँले के गरेर बिताउनु भयो? घरमै घाँस कटाई गर्नुभयो तपाईँले, ल ठिक छ त। प्रेमिकाजी, अनि प्रेमिकाजीले खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला प्रेमिकाजी। हाम्रो अनिसाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ, दिलमा ठाउँ छ भन्ने गीतको बोल रहेको छ। यो मिठो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते, नमस्कार। साथी हुनुहुन्थ्यो सिन्धुलीबाट प्रेमिका सुनवार, प्रेमिकाजी भने पनि छुटिसक्नु भएको छ। यस्तै अवश्य पनि हामी अनिसाजी र हाम्रो प्रेमिकाजीको रोजाई तर्फ पनि जाने सबै एकदम मिठो गीत पढ्न सफल रहेको छ, दिलमा ठाउँ छ भन्ने गीतको बोल रहेको छ है। जुन चाहिँ नेपाली मुभीबाट लिएको एकदम मिठो चर्चित गीत पनि रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: हिरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलिनँ र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
1: ल अब आँखा खोल त
0: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधानसिंह चाँदी पसलबाट हो नि विधानसिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगाएका गर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सुनु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 समेरी सोलुखुम्बु
2: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दछ लागू औषध सामाजिक अपराध हो कोही कसैले प्रयोग नगरौं बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं बाल बालिकाको संगतमा ध्यान दिउ लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ बाल बालिकासँग नियमित संवाद गर्ने गरौं बाल बालिकालाई घरमा माया र समय दिने गरौं विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश
4: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
5: हो र के डेन्टल रे
6: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
4: हाम्रा सेवाहरू
6: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
7: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
8: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्सेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129 र 9746853487

0: भर्खरै माछ्यामी हामीले गीत काटी सुरू सुनिसकेका छौं। हामी कार्यक्रमको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँ पनि बसेर बनाइसकेका छौ। सुन्दै हुनुहुन्छ यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफिन 101.3 मेगाहर्ट्जमा कार्यक्रम लकीलाई नभएर गीत गीतलाई सुनिराख्नु भएको छ। र अब हामीसँग कतिवटा गीत बाँकी रहेको छ भने हामीसँग चारवटा गीत भने बाँकी नै रहेको छ। आउन सक्नुहुनेछ र आफूले मन पर्ने गीत रोजेर आफ्नो नजिकका मित्रलाई सम्झाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा आएको मित्र अमृत साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार। सुमनजी बोल्दै हुनुहुन्छ? सुमनजी अनि यो समयमा के गरिदिनुहुन्छ? कोदो रोप्दै हामीलाई सुन्दै हुनुहुन्छ नि सुजन। सुमनजीको हाल खबर के कस्तो छ नि? ल ठिक छ त नि। सुमनजीले खाजा दिनुभयो त? ल ठिक छ त। कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो सुमनजी। राजु कुन गीत सुन्छ सुमनजीले? कहिले घर बसाउने नि हाम्रो सुमनजीले मायासँग? ओहो र ल ठिक छ त। शुभकामना है तपाईँलाई। ल ठिक छ त। यो मिठो गीत मार्फत आफ्ना नजिकका मन मुटुका साथीलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो हल्दीपुरबाट हाम्रो सुमनजी हुनुहुन्थ्यो। सुमनजीले पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ र आउन सक्नुहुनेछ। तपाईँको लागि त्यो सुनानी एकदम खुल्ला रहेको छ। 1950 5957 को लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। हेलो नमस्कार।
1: नमस्ते जी। गुड
0: आफ्टरनून। नमस्ते। गुड आफ्टरनून। कहाँ बाटो हुनुहुन्छ? सिन्धुलीबाट अनुजा सुनवाल। अनुजा जी कार्यक्रममा पहिलो पटक सहभागी जनाउँदै हुनुहुन्छ। अनुसा जी तपाईँ कार्यक्रममा पहिलो पटक सहभागी जनाउँदै हुनुहुन्छ। ले ठिक छ त। कार्यक्रम गीत गीतमा यहाँलाई स्वागत छ र आगामी दिनमा पनि यसरी सहभागिता जनाउनुहोला है त। अनि अनुसारजी तपाईँले के गर्नुहुन्छ? हाम्रो अनुसारजीले के गर्नुहुन्छ? पढ्दै हुनुहुन्छ कि के जब गर्दैनुहुन्छ कि?
1: हजुर दिदी म पढ्दैछु।
0: राम्रोसँग पढ्नु होला अनुसारजी। अनि अनुसारजीले खाजा दिनुभयो त?
1: हजुर दिदी मेरो भयो अनि तपाईँको भयो कि बाँकी छ?
0: हाम्रो बाँकी छ भन्नु पर्ला अनुसारजी। हाम्रो सुमनजीले ए माया भन्ने गीतको रोजिसक्नु भएको छ है। यो मिठो गीत मार्फत आफ्ना मन मुटुका साथीलाई सम्झन सक्नुहुनेछ है।
1: फटमा त यति मिठो भटमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदी हजुरलाई हेर्न चाहन्छु। किनै चिन्दै हुनुहुन्छ पूर्ण प्रेमिका सुनवार अनि एनिता सुनवार भन्दै सुनाउँछु।
0: नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो सिन्धुलीबाट अनुजा अनुसार सुनवार हुनुहुन्थ्यो। अनुसार फेरि पनि एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ र अब चाहिँ पनि हामी गीत रोजाइतर्फ पनि जानेछौ है। हाम्रो अनुसारजी र हाम्रो सुमनजीको रोजाइमा पर्ण सफल गीत रहेको छ ए माया भन्ने गीतको बोल रहेको छ जसमा आवाज गर्नुभएको छ हिमाल सागरको आवाजमा सजिएको मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ त्यस पश्चात फेरि उपस्थित हुनेछौं।

0: भर्खरै मात्र मैले लेख्दै मिठो गीत सुनि सके सुनिसकेका छु। ए माया सँगै कहिले घर बसाउने भन्ने गीतको बोल रहेको थियो। तोके पनि यो गीत सुनेर धेरैजना साथीले मनोरञ्जन त दिनुभयो होला। अब हामीसँग अझै पनि तीनवटा गीत बाँकी रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरौँ। हेलो, हेलो, नमस्कार।
1: नमस्ते
0: नमस्कार जी। नमस्ते नमस्कार, कहाँबाट बोल्नुहुन्छ? गोरी मगर उदयपुरबाट। अनि गोरी जी, यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै कोही रोक्दै हुनुहुन्छ। अनि उदयपुरतिरको वेदर के कस्तो छ गोरी जी? हाम्रोतिर चाहिँ अघि भर्खर सम्झे पुरा पानी परिरहेको थियो, अहिलेको समय चाहिँ ठ्याक्कै रोकियो भन्नुपर्दा है।
1: हजुर,
0: ल ठिक छ त। अनि गोरीजी, गोरीजीले अनि खाजा लिनुभयो त?
1: हजुर, मेरो खाजा भइसक्यो। हजुरको भयो कि बाँकी छ?
0: हाम्रो बाँकी छ भन्नु पर्ला गोरीजी। अनि कोदो रोप्दै चाहिँ कतिजना हुनुहुन्छ नि गोरीजी? छ जना हुनुहुन्छ। ल ठिक छ त, राम्रोसँग रोप्नु होला है त। ओके गोरीजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीतहरू सुन्छ गोरीजीले? ओके, पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, नमस्ते नमस्कार। साथ हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर हुनुहुन्थ्यो, गोरीजी पनि सुनिसक्नु भएको छ। हिज टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। गुड आफ्टरनुन झोले, नमस्ते नमस्कार। हाम्रो कमलाजी बोल्दै हुनुहुन्छ। कमलाजी, यो समयमा के गरिदिनुहुन्छ? घाँस काट्दै प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ, कमलाजीको हाल खबर के कस्तो छ? ओहो, हाम्रो हाल खबर भन्नुपर्दा एकदम ठिकठाक छ भन्नुपर्ला है। एकदम पानी परिरहेछ है, अनि सोधोमा अलिक चिसो चिसो बढ्दैछ, त्यस्तै छ भन्नुपर्ला है कमलाजी। अनि कमलाजीले खाजा दिनुभयो त? हजुर, मेरो पनि बाँकी छ भन्नुपर्ला। अब ठ्याक्कै हाम्रो कमलाजीको पनि बाँकी नै रहेछ। अब कमलाजी र हामी चाहिँ सँगै मिलेर खानु पर्ला नि है। अनि खाजामा चाहिँ के बनाउनु हुने नि आज कमलाजीले? ल ठिक छ त, पक्कै पनि एकदम मिठो चिज पकाउनु भयो होला, मिठो खाजा पकाउनु भयो होला। हामी प्रोग्राम सक्ने बित्तिकै हाम्रो कमलाजीको घरमा चाहिँ हामी खाजा खान आउँछौ है। कमलाजी, हाम्रो गोरीजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ है। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके, बाई बाई, टेक केयर। साथी हुनुहुन्थ्यो खुइटाङबाट हाम्रो कमलाजी हुनुहुन्थ्यो, एकदम फुर्तिलो साथी हुनुहुन्छ है कमलाजी पनि। एकदम मिठो गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झिकन छुटिसक्नु भएको छ र टिम्फ लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ र अवश्य पनि हामी हाम्रो गोरीजी र हाम्रो कमलाजीको रोजाई त कुनै जानेछौ। हाई हाई भन्ने गीतको बोल रहेको छ है, एकदम मिठो गीत रहेको छ। यसमा आवाज गर्नुभएको छ राज शर्मिक आवाजमा सजिएको मिठो गीत सुनिएछौ। गीत पश्चात हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज कार्यक्रमको दोस्रो अनि छोटो विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र अब हामीसँग दुईवटा गीत भने बाँकी नै रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ, पूर्ण प्रयास गर्नुहोला भनेर साई र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ है। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो नमस्कार।
2: नमस्ते
1: नमस्कार, कहाँबाट को हुनुहुन्छ? उदयपुरबाट सीताजी। अनि सीताजी यो समयमा के गर्दिनुहुन्छ? ओहो कोदो रोप्दै हुन्छ। आज उदयपुरको साथीहरूले सबैजनाले कोदो रोप्दै मात्र हुनुहुँदो रहेछ त। ल ठिक छ त, अहिले कोदो रोप्ने सिजन चलिरहेछ है उदयपुरतिर। ल ठिक छ त, अनि कतिजना हुनुहुन्छ कोदो रोप्दै, कतिजनाले कोदो रोप्दै हुनुहुन्छ सीताजी? चारजना। ल ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो सीताजी। सीताजीले आज कुन गीत रोस हुन्छ नि? ओके, हाम्रो सीताजीको लागि यो गीत बस्ने हिसाब आफ्ना नजिकका मित्रहरूलाई सम्झाउन सक्नुहुनेछ है। ओके बाई बाई, नमस्ते नमस्कार। साथी नन्थ्यो उदयपुरबाट सीताजी, र अबजी पनि हामी सीताजीको रोजाई त पनि जानेछौ। एकदम मिठो गीत रहेको छ सिक्का नोटेमा, जसको आवाज गर्नुभएको छ मेलिना राई र समीर आवाजमा सजिलो मिठो गीत भएको छ। यो मिठो गीत हामीले सुन्छौ, त्यस पश्चात फेरि बस्ने

0: यही भर्खरै मात्रामा हामीले एकदम मिठोगी सुनि नै सकेका छौ। सिक्का नोटेमा भन्ने गीतको रहेको थियो। पछि पनि धेरैजना साथीले यो गीत सुनेर मनोरञ्जन त लिनु होला, एकदम सामाजिक सञ्जालमा एकदम भाइरल पनि सर्वाधिक चर्चित गीत पनि रहेको छ है। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। हेलो नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो साथी हुनुहुन्थ्यो, नमस्कार भन्दिनुहुन्थ्यो। साथी लगाउनु भएको कि कुनै बोल्नु भएन हामीसँगै, र ऊ चाहिँ पनि हामी साथीहरूको टेलिफोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमले निर्धारित गरेको समय भने सकिने सकेको छ। र आज धेरैजना साथीले कल गर्नुभयो, पछाडि गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, एकदम मिठो मिठो कुराकानी भयो, एकदम खुसी लाग्यो। र सबैजनालाई विशेष गरिकन मुष्टमा धन्यवाद दिन चाहन्छु। र आफ्नो व्यस्तको बावजुद पनि हामीलाई काम गर्दै कोदो रोप्दै घाँस काट्दै पनि हामीलाई सुन्नुभयो है। यहाँ सबैजनालाई विशेष गरिकन हृदयदेखि आभार प्रकट गर्दै र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्द कोठाकामा तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने कार्तिक मित्र शेरकी लमो शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा पक्कै पनि एउटा गीत बाँकी नै रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सूर्यको मिठो गीत रहेको छ, जहाँ सुनका बाला एकदम मिठो भनेर मिठो गीत रहेको छ। यो मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीति गीतको बसाईबाट म कार्यक्रम व्यस्तता वेदिकालाई पनि बिदा हुन्छु। नमस्कार।
2: जन सुनता पाला छु, जन इंद्र जन छ।

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नागरिकहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तो सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91 97-63-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा बेच्ने जस्तो लक्षण छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
3: खै दिदी, के हुन साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सत्य छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
0: बारिशमा लज सुझाउँदा गरी दुवैसरी तुलाउने वस्तुमा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको धारणा र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु। लागू औषध बुक्क समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुरु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ। सिंहको शवलाई खोजी कार्यक्रममा आज दिउँसो गोरु सिंहले जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक मनोहर भट्टराले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उहाँले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यावसायिक साथीदारलाई सम्पर्क गर्ने भएको पाइएको प्रहरीले जानकारी दिएको छ। सिंह 2074 सालमा नेपाली कंग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नुभएको लुम्बिनी प्रदेश 01/09/79 नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिराखेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार सिंहको खोजीका लागि गौतम बुद्ध विमानस्थलमा रहेका तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको थियो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले मुलुक अहिले सरकारको शासकीय राजकताबाट अक्रान्त भएको आरोप लगाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो आरोप लगाउनुभयो। वहाँले सरकारले विदेशी मतप्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको आरोप पनि लगाउनु भएको छ। वहाँले नेपाल अहिले शासकीय अराजकताबाट आक्रान्त भएको छ, यो अराजकताको छुट हामीले सरकारलाई दिन हुँदैन। सभापति थापाले सरकारले गरेका अराजक गतिविधिमाथि खबरदारी गरेर ठिक ठाउँमा ल्याउने काम कंग्रेसको भएको बताउनुभयो। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु नै वर्तमान समयको सबैभन्दा ठूलो उपलब्धि हुने बताउनु भएको छ। ललितपुरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। मुलुकको वर्तमान अवस्था र सुशासनका सम्बन्धमा आफ्नो धारणा राख्दै सभापति ढकालले देशमा एकै पटक समृद्ध नहुने र सुशासन पनि रातारात नआउने जिकिर गर्नु भयो। अब देश बाहिरका समाचार। अमेरिकी माथिल्लो शोधन सिनेटले रूसबाट तेल तथा ग्यास खरिद गर्ने भारत र चीन सहित 5 देशका सामानमा 100% भन्सार महसुल लगाउन सक्ने अधिकार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिने विधेयक पारित गरेको छ। रूस युक्रेन युद्धका क्रममा रूसको आर्थिक स्रोत रोक्ने उद्देश्यले ल्याएको यो विधेयक शुक्रबार सिनेटबाट 86-11 मतले स्वीकृत भएको हो। यो विधेयक लागू भएमा रूसी कच्चा तेलका प्रमुख क्रेता चीन भारत अजरबैजान हंगेरी र स्लोभाकियाबाट अमेरिकातर्फ निर्यात हुने सामानमा 100% कर थपिन सक्नेछ। अन्तिममा खेल समाचार। सिजनको मल्टिपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र पीएसजीले बराबरी खेले। काठमाडौँ स्वीडेनको गेथे ओर्गमा भएको प्रिसिजन मल्टिपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेड र फेरिस कन्ट्री जर्मन पीएसजीले 1-1 गोलको बराबरी खेलेका छन्। खेलको दोस्रो म्याचमै इब्राहिम म्याजेले गोलमा पीएसजीले अग्रता लिएको थियो, तर युनाइटेडका प्लान एम्बुमोले 32 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि पनि एम्बुमोले म्याचका लागि अग्रता दिलाउन केही जाम्रा अवसर सूचना गरेका थिए। तपाईँको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385/2016 फोनवा sunwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईँले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई।
रेडियो साझ 7 बजे को शुभ समाचार में फिर भेट होने सूचना शिक्षा और स्वास्थ्य मनोरंजन का लागि सुनवाई नमस्कार।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98130034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: सिटी स्टोर एण्ड सप्लाई स्थानीय त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी, सुलुखुम्बु।

0: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउँ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा घुम्लिएर वा खतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश। प्रेम गर्ने युगल जोडी स्पिडमा हुकिदा अझै भए बोबा आमा दुईजना स्वेकिदा।
3: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
4: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताकि तन्मा।
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार, विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं।

0: প্রয়োগ করবে। উক্তরকম আপাত কারণের সাথে তপস্বী নীতি অনুসার সম্বন্ধিত পরিকল্পনা ভুক্তানি নির্মিত লাগে রেস্টিসিনা মারফত জানকারি করেন। চালু আর্থিক বর্ষের ভিতর একটি রকম ভুক্তানি নমিনে লাভ করা হলে আপাতত কাজের সাথে সম্বন্ধিত পরীক্ষা ভুক্তানি নিয়ে নয় খণ্ডনা উক্ত শিক্ষাকে রকম সম্বন্ধিত পেশা লেখা নিয়ন্ত্রণ ফলনা চিন্তাভূমি দেওয়া পানি এসএসসিসির মারফত জানকারি করেন। সামাজিক সুরক্ষা ভত্তা বিতরণ নীতি এই কাম এগারো গতি বারো গতি তীর গতি চৌদ গতি পনেরো গতি সব জানকারী কোন আগে সম্পর্ক নম্বর পঞ্চকরণ শাখা অন্তানব্বই বয়ালে ছিয়ানব্বই শূন্য সাত একানব্বই সন্তানব্বই পঁয়ষট্টি সন্তানব্বই একশো চার। সুমন রায় প্রমুখ প্রশাসকের অধিকৃত নাকুন গাঁওপালিকা বন সোলখুন্ড
1: एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त। दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। मो यो त लागौँछु कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त। कति लागौँछ त भाइ के भएको तिमीलाई भन त।
2: खै दिदी के हुँदैन। साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे। मैले पनि नै भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो। किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त। हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चाहिँ प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो। मलाई माफ गर।
1: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तुवा पदार्थ नागु पदार्थ वा नगु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन लागू औषध बुक्का सुभाष ढिरबाटका लागि जिल्ला प्रशासक कार्यालय सोलुखुम्बु र सोलु एफएमको सेवा

I'm going to go to the hospital.

0: सवारी साधन को हिंदी में तीर्थ स्मृतिगुरु संबंधी सूचना आदरणीय सेवाग्राही महानुभाव गुरु तपाईले आफ्नो सवारी साधन नया खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र चेसिस को अवस्था रुजू वा अन्य कुनै कल्पित भय नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विरोध गर्दछ। बाल बालिकालाई लागू औषध दुरूपयोग हुँदछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोदेद्वारा जनहितमा सारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कर प्रिन्ट मुजुकरको रकम र तवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नु हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विभूतमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी विभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, तीन प्रति हस्ताले खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो, सवारी साधनको भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ನಾಗರಿಕಾಯಿತ ಕಕ್ಷ ಸಂಚಾಲನ ಸಂಬಂಧಿ ಸೂಚನೆ.
1: ಆಡಳಿತದ ಗ್ರಹ ಮಹಾನುಭಾವರು ಯಾತಕ್ ವ್ಯವಸ್ಥಾ ಕಾರ್ಯನಿರ್ವಾಹಕ ಪ್ರಭಾವಿ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಗೂ ಸಹಜೀಕರಣಗಳಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷ ಸಂಚಾಲನ ಉಕ್ತ ಕಕ್ಷ ನಿಶುಲ್ಕ ಸೇವಾಹರು ಪ್ರಾಪ್ತಗೊಳ್ಳುವಂತಹ ಶಿವಾ ಪ್ರಾಪ್ತಿಗಾಗಿ ನಾಗರಿಕ ಸಾಹಿತ್ಯ ಕಕ್ಷದ ಸಂಪರ್ಕ ನಾಪು ಅನುಭವಿಸ ಸೇವಾ ಪ್ರಾಪ್ತಿನ ಕೊಟ್ಟಿಗೆ ಪ್ರಲೋಭನ ನೀಡಿ ಆಫೀಸ್ ವಾಲಿನ ಹಾರ್ದಿಕ್ ಅಪೀಲ್ ಸೇವಾ ಪ್ರಾಪ್ತಿನ ಕುರಿ ಘನಾಸವಾಲಿನ ರಾಷ್ಟ್ರೀಯ ಅಧಿಕಾರ ಕಾರಣಿ ಪ್ರಮುಖರ ಸಿಸಿ ಸಂಪರ್ಕ ನಾಪು ಸಕ್ರಿಯಗೊಳಿಸ
0: ಕೃಷಿ ಪ್ರದೇಶ ಸರ್ಕಾರ ಆಂತರಿಕ ಮಾಮಲ ತಥಾ ಕಾನೂನು ಮಂತ್ರಾಲಯ ಬಿರಾಸಂಗ आर्थिक वर्ष 2084-84 का लगी प्रवेश संचालन करने आयोजना कार्यक्रम को लगी प्रस्ताव आभूल संबंध में कृषि प्रदेश योजना आयोग को सूचना
1: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना बंद व्यवस्थापन कार्यविधि 2082 बंदोन स्थानीय तह प्रवेश कार्यालय आर्थिक वर्ष 2083-84 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग निधि 2082 साल चेतो नौगति आयोजना बन सूचना प्रणाली मार्फत प्रस्ताव आयान भेजना 2083 साल वैशाख बासठ घटना प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव बने हुआ कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यसित रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ. प्रस्ताव आधान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ.
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन उक्त कक्ष निशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क नाप्न अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील करद सेवा प्राप्ति में कुछ गुनासो आईना राष्ट्रीय अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ.
0: कृषि प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराजमान गरे
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश.
3: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसारौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य
0: पालना गर्ने सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: आकांक्षा ठट्टै नगर्दै सजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेसमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यही जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुनुहुन्छ
1: सुनेकान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहालेका छन्
2: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र धरपटी जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौतमा काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
1: यदि तपाईँको दशामा चन्द्रसात पैताला घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-78 अङ्कमा 9852-055-768

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल गरौं, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सुनो मेरे कपड़ा भैकिंग गर्दिन त सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सेएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्धको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0 56 494 33 4 93 5 55
3: नेपाल दर्पणमा अब खबरको सिलसिला राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले

सत्तारूढ़ दल राष्ट्रपति सांसदहरूले टिप्पणी गरिरहेका बेला सभापति रवि लामिछानेले पनि सन्तुष्ट नरहेको संकेत गर्नुभएको छ। चार महिनामा सुधारको स्पष्ट छनक देखिनुपर्नेमा त्यसो नभए पनि अहिले नै असफल भन्ने नभएको उहाँले बताउनुभयो। केही तलमाथि भए पनि हात्ती अवस्था नरहेको सरकार लक्ष्यबाट बहकिए त्यसलाई पुनः सही रूपमा ल्याउने क्षमता आफ्नो दलसँग रहेको उहाँको दावी छ। सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम नगरे काम समातेर भए पनि सही बाटोमा ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारको विरोधलाई जहाजमा बादल छेक्दा आउने सामान्य टर्बुलेन्ससँग तुलना गर्दै उहाँले दुर्घटनाको कुनै डर नलिन आग्रह गर्नुभयो।

बैठकमा सभापति गगन कुमार थापाले देश अहिले सरकारको शासकीय अराजकताबाट आक्रान्त भएको आरोप लगाउनु भएको छ। सरकारले विधिसम्मत प्रक्रिया र शक्ति पृथकीकरणको सिद्धान्तको सीमा नाग्न थालेको आरोप लगाउँदै उहाँले कार्यपालिकाले न्यायपालिकाको सीमा समेत आफूभित्र पर्ने गरी व्यवहार गर्न थालेको तथा संवैधानिक निकाय र संसदलाई समेत नमान्ने प्रवृत्ति दोहोरेको भन्दै यस्ता कुरामा छुट दिन नहुने पनि गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले भनेको एक्सप्रेस वेमा सरकार बिना ब्रेक चल्न सक्ने तर लेन मिच्न नपाउने भएको टिप्पणी छ। उहाँले गृहमन्त्री सुधन गुरूङको सम्पत्ति छानबिन प्रतिवेदन लुकाएको भन्दै आपत्ति समेत जनाउनुभयो। अहिले दिनदिनै मन्त्री र सत्तारूढ़ दलका सांसदहरूले हक्की बक्की दिने गरेका कुराहरू बाहिर आइरहेको भन्दै उहाँले देशलाई ठिक दिशातिर लैजान

0: सरकारले भरि सिलिण्डर ग्यास बिक्री गर्न थालेपछि शुरू भएको ग्यासमा भाव अहिले देशव्यापी बढेको छ। मध्य पूर्वको तनावको कारण आपूर्तिमा समस्या भएपछि गएको फागुन 29 गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालेको सरकारले गएको असार 31 गतेदेखि भरि अर्थात 14.2 किलोकै सिलिण्डर बिक्री गर्न थालेको थियो। त्यसको केही दिनमै मुख्य शहरी क्षेत्रमा ग्यास अभाव देखिएकोमा अहिले जिल्ला सोलुखुम्बु जस्ता हिमाली जिल्लाहरूमा पनि ग्यासको अभाव तीव्र बनेको छ। समस्या जटिल बनेपछि त्यसलाई समाधान गर्न पछिल्लो एक हप्ता सरकारले प्रयासलाई तीव्र बनाएको छ तर समाधान भएको छैन। अहिले कतिपय उपभोक्ता पालो दशको हप्ता 10 दिनसम्म पनि ग्यास नपाएको बताउँछन्। केहीले कालो बजारीमा किन्नु परेको बताएका छन्। हिजो भक्तपुरमा एउटा सिलिण्डर ग्यासको 7,000 रूपियाँ बेचेको भन्दै प्रहरीले एकजना पक्राउ समेत गरेको छ। हिजो उद्योग मन्त्री आफैले सङ्घीय राजधानी
1: काठमाडौँ With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेसरको पानी लागिसकेको छ, बेसरको प्रान्सेस, बेसरको पानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति दिन हामीले भदौदेखि राष्ट्रपति मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने, सांसदहरू संसद बैठकमा कर्म उपस्थित भएपछि राष्ट्रपतिले हाजिरी विश्लेषण थाल्यो, महाधिवेशनमा सबैले संकट लैजाने तर तर्सा र नतर्सने सभापति गगन कुमार थापाको भनाई, सरकारको कार्यशैलीको आलोचना, देशभर ग्यासको अभाव कायमै, काठमाडौँमा कालो बजार रोक्न डिपोहरूमा प्रहरी परिचालन, ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्न आग्रह, सांसदहरूलाई प्रत्यक्ष बजेट दिनु गैर संवैधानिक हुने सर्वोच्च अदालतको ठहर लगाएको खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग, चीनसँगको मुख्य व्यापारिक नाका तातो पानी झण्डै 3 हप्तादेखि बन्द छ। नाका बन्द हुँदा चीनबाट नेपाल आउने ठूलो परिमाणको सामानको आयात प्रभावित भएको छ। यो नाका हुँदै विशेष गरी लत्ता कपड़ा, जुत्ता चप्पल, विद्युतीय सामग्री, फलफूल लगायत विभिन्न प्रकारका उपभोग्य वस्तु भित्रिने गर्छन्। तातो पानी नाका पूर्ण क्षमतामा सञ्चालन हुँदा वर्षमा झण्डै 1 खर्ब रूपियाँ बराबरको माल वस्तु आयात हुने र त्यसबाट सरकारलाई झण्डै 15-20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने गरेको छ। तर वर्षायाममा पटक पटक सड़क अवरोध हुने समस्या यस वर्ष पनि दोहोरिएको छ। अझ ती दशैं तिहार जस्ता ठूला चाड़ पर्व नजिकिँदै गर्दा आयात प्रभावित हुनु उपभोक्ताका लागि थप चिन्ताको विषय बनेको छ। चाड़ पर्वका बेला बजारमा सामानको माग सामान्य समयभन्दा बढ़ी हुन्छ, तर माग बढ़ने समयमा नै चीनबाट हुने आयात प्रभावित भए बजारमा केही वस्तुको अभाव हुन सक्ने व्यवसायीहरू बताउँछन्। यसको प्रत्यक्ष भार भने अन्तत उपभोक्तामाथि नै पर्ने देखिन्छ। यस्तो संवेदनशील समयमा बाटो खुलाउने काम नहुनुमा कसको कमजोरी हो भनेर साथी हृदय रिमालले नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीलाई सोध्नु भएको छ।
8: 48 करोड 49 लाख को पैसा पनि परेको थियो बजेट, त्यो बजेटहरू काम गर्दै

0: सगरमाथाको 8,500 मीटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित शव ग्रीन बुट्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 को ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे नेरूपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहेंलो रंगका बुट लगाएका कारण ग्रीन बुट्स नाम दिएको शव सगरमाथा चढ्ने धेरै आरोहीहरूका लागि तीन दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह र परिचित सूचक बन्दै आएको थियो। शुरूमा त्यो सब सहकर्मी सिवाङ पाल जोरको मानिए पनि मुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फोर्सले त्यो सब दोर्जे मेरूपकै भएको निष्कर्ष निकालेको हो। -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको सब तल ओह्राल्नु अस्ताध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्ममा सब भारत पुर्याउने र डीएनए परीक्षणपछि परिवारलाई बुझाउने योजना बनाइएको छ। आफ्ना पति कहिले नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिनेछ। लद्दाखमा रहेको घरमा रहेका मुरूपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएका ती ऐतिहासिक ग्रीन बुट्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राख्नु र सावधानी अपनाउनु।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिसको
1: देश खुशी को कनेक्शन रात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासनीय गंतव्य ब्रह्मदेव नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: ब्रह्मदेव में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दाँत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दाँत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक पूर्ण उपचार अनुभवी दंत चिकित्सक
1: दाँत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: डर्मादेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड नगनखेल संपर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
3: जब रेडियो नेटवर्क देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले सबै प्रदेशको केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै दैलेखको लोहार खोला तल्लो ढुङ्गेश्वर क्षेत्रमा सबैभन्दा धेरै 78 मिलिमिटर वर्षा मापन भएको छ। तराईमा थोरै ठाउँमा मात्र वर्षा भएको छ। पानी परिक्रम केही कम भए पनि मनसून फेरि सक्रिय हुने मौसमविदहरूले जनाएका छन्। आज रातिदेखि भोलिसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ भने यो हप्ता सबै ठाउँमा पानी पर्ने त्रिभुवन विश्वविद्यालयका मौसम विभागका मौसमविद विनोद पोखरेलले जानकारी दिनुभएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ।
3: अस्ति शुक्रबारदेखि बेपत्ता रहनुभएका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको फेला परेको छ। सिंहको शव खोज्ने क्रममा आज दिउँसो गोरुसिङे जंगलमा फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिनुभयो। सिंह शुक्रबार दिउँसो त्यही क्षेत्रबाट हराउनु भएको थियो। उनले शुक्रबार आफूले बाटो बिराएको भन्दै व्यवसायिक साथीदारलाई सम्पर्क गर्नुभएको पाइएको प्रहरीले जनाएको छ। सिंह 2074 सालमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएको थियो। 65 वर्षका सिंहले चढ्नु भएको मोटरसाइकल पश्चिम राजमार्गबाट झण्डै 8 किलोमिटरभित्र जंगल क्षेत्रमा रोकिरहेको अवस्था
4: यसैबीच कपिल वस्तुको यशोधरा गाउँपालिका वडा नम्बर 8 रहेको बाण गंगा नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। हिजो घरबाट गाई वस्तु चराउन गएका 13 वर्षीय सर्फराज मुसलमान र 13 वर्षकै उबेद मुसलमान बेलुकी पख खोलामा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। बालकहरू बेपत्ता भएको खबर पाएपछि सशस्त्र नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।
3: नेपालमा पनि विभिन्न कार्यक्रम गर्ने मनाइएको छ। काठमाडौँको ढिकुटी मण्डलबाट शुरू भएको मनी खुल्ला महोत्सव कार्यक्रममा परिणत भएको छ। यस्तै बीच कालो ठाउँ पनि कार्यक्रमहरू सम्पन्न भएका छन्। सन् 1994 डिसेम्बर 23 संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष अगस्त 9 विश्व आदिवासी दिवसको रूपमा मनाउने निर्णय गरेको हो। सन् 1982 जिल्लामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसंख्या सम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्त 9 भएकाले त्यही दिनलाई दिवसको रूपमा छनौट गरिएको हो। संयुक्त राष्ट्रसंघका अनुसार विश्वका 90 देशमा झण्डै 47 करोड़ 60 लाख आदिवासी जनजाति बसोबास गर्दछन्। उनीहरू विश्वको कुल जनसंख्याको 6% भन्दा कम भए पनि विश्वका सबैभन्दा गरीब मध्ये कम्तीमा 15% आदिवासी समुदायका छन्। आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति परम्परा तथा मानिस र प्रकृति बीचको सम्बन्ध सम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौंदेखि संरक्षण गर्दै आएका छन्।
4: चितवन राष्ट्रिय निकुञ्जको 8 किलोमिटर क्षेत्रमा नयाँ विद्युतीय तार भूमिगत गर्ने काम शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरेसँगै काम अघि बढ़ेको छ। झण्डै 17 करोड़ 86 लाख रूपियाँ को लागत में शारदा एन सुनिमा विशान जेवी ने 25 मेगावाट विद्युत प्रवाह क्षमता को नया केबल बिछ्याउन लगे हो। इसी बिछाइक 8 मेगावाट को तार में पटक पटक समस्या आने और मरमत में लामो समय लगने करे पुराने मार्ग छाड़े नया ठाव विद्युतीकरण कर डिवीजन प्रमुख जितेन्द्र कुमार झा ने जानकारी दूंभ निकुंज और जंगल घेरि माड़ी क्षेत्र में 11,700 ग्राहक भरपर्दो विद्युत सेवा पुर्याउन यह आयोजना शुरू कर
3: उपत्य का ट्राफिक प्रहरी कार्यालय का प्रमुख एसएसपी सुरेश प्रसाद काफ्री ने सड़क दुर्घटना नियमीकरण का प्रभावी मैत्री प्रणाली आवश्यक रहोक ट्राफिक व्यवस्थापन में राष्ट्रीय तथा अंतर्राष्ट्रीय अभ्यास विषय का अंतर्क्रिया में वहां चिट्ठी फुके मात्र दुर्घटना नियमीकरण कर सकने स्पष्ट पार्भ एसएसपी काफ्री ने सड़क सुरक्षा का 3E अर्थात इंजीनियरिंग शिक्षा और इन्फोर्समेंट प्रभावकारी बनाने पर्ने में जोर दीदी ट्राफिक शिक्षा विद्यालय को पाठ्यक्रम समेट पर्ने दैनिक औसत 8 जना को सड़क दुर्घटना में जान जाने और 75 जना घाइते होने को तथ्य सावजनिक गर्दै वहां ट्राफिक प्रहरी को प्रमाणिकता जनगणना असुमिन्न भई दुर्घटना घटना उल्लेख गर्नुभयो। साथ ही वहां नागरिक संघ रुख विभाग नगर्न ट्राफिक प्रहरी निर्देश दिनुभएको छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। वैज्ञानिकहरूले हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू सुपर स्प्रेडर अर्थात तीव्र रूपमा संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी दिएका छन्। समुद्री जीव विज्ञहरूको अन्तर्राष्ट्रिय टोलीको प्रतिवेदनले पर्सियन खाड़ी र ओमानको खाड़ी बीचको महत्वपूर्ण जलमार्ग बन्द हुँदा जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। यो प्रतिवेदन बायोलोजिकल इन शंस नामक जर्नल में प्रकाशित छ। वैज्ञानिकहरूका अनुसार ठूलो संख्या में जहाजहरू धेरै महिनादेखि समुद्रमा अलपत्र परेका छन्। यस अवधिमा समुद्री जीवहरू र अन्य गैरस्थानीय प्रजातिहरूले जहाजको संरचनामा टाँसिनका लागि असामान्य रूपमा लामो समय पाइरहेका छन्। प्रतिवेदनका अनुसार यी जहाजहरूले विश्वका विभिन्न देशहरूतर्फ पुनः यात्रा शुरू गर्दा ती जीवहरू नयाँ क्षेत्रहरूमा पुग्न सक्छन्। यसले समुद्री पारिस्थितिकीय प्रणालीमा ठूलो स्तरमा उल्लेखनीय असर पार्न सक्ने र सुपर स्प्रेडर जैविक अतिक्रमण जस्तै अवस्था सृजना गर्न सक्ने वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन्। प्रतिवेदनका अनुसार गएको फेब्रुअरीदेखि पर्सियन र अरबी खाड़ीमा झण्डै 1,500 जहाजहरू अलपत्र परेका छन्। यसैगरी ओमानको खाड़ीमा पनि सयौं जहाजहरू रोकिएका छन्। लामो समयसम्म एकै ठाउँमा स्थिर रहने जहाजहरूमा धेरै समुद्री सूक्ष्म जीव लेउ र मेरुदण्ड विहीन जीवहरू छिटो टाँसिन्छन् र त्यहाँ हुर्कन थाल्छन्। यसलाई बायो फाउलिङ भनिन्छ।
3: दर्पणमा अब खेल खबर सुन्नु पर्छ। इंग्ल्याण्ड नेपाल प्रिमियर लीग एनपीएल को तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैदले आफ्नो पहिलो विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरेको छ। एनपीएलको पहिलो संस्करणमा सबै सुदूरपश्चिमबाट खेलेका जैदले 9 खेलमा 2 अर्धशतक सहित 275 रन बनाउनुका साथै 12 विकेट लिएका थिए। भनिहते ब्याट र उनले T20 क्रिकेटमा 112 खेलबाट 140 स्ट्राइक रेटमा 1,792 रन बनाएका छन्। यस्तै उनले 23 विकेट लिएका छन्। सुदूरपश्चिमले कप्तान जितेन्द्र सिंह एरी विनोद भण्डारी आरिफ शेख ईशान पाण्डे अविनाश बोहरा हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको थियो। यस्तै अक्सल मार्फत दीपक बोहरा मिलन बोहरा टेक रावत अनिल खरेल सचिन भट्ट र आयुष चन्द्र टोली भित्र आएको थियो। तेस्रो संस्करणको एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि
4: भदौदेखि राष्ट्रपाका मन्त्रीहरू हरेक महिना पार्टी केन्द्रीय कार्यालय पुगेर नागरिक र पार्टी नेतासँग संवाद गर्ने कांग्रेसको महाधिवेशन नसर्ने सभापति गगन थापाको भनाई।
3: देशभर ग्यासको अभाव कायमै काठमाडौँमा कालोबजारी रोक्न डिपोहरूमा प्रहरी परिचालन ग्यासको आपूर्ति नियमित रहेकाले अतिरिक्त भण्डारण नगर्ने आग्रह।
4: चीनसँगको मुख्य व्यापारिक नाता तातो पानी झण्डै 3 हप्तादेखि ठप्प। चाड पर्व नजिकिँदै गर्दा बजारमा सामान अभाव सँगै मूल्य वृद्धिको जोखिम।
3: हर्मुज जलमार्गमा अलपत्र परेका जहाजहरू संक्रमण फैलाउने माध्यम बन्न सक्ने चेतावनी। जैविक सुरक्षा सम्बन्धी गम्भीर खतरा निम्त्याउन सक्ने वैज्ञानिकहरूको चिन्ता।
4: र सुदूरपश्चिम रोयल्सले इंग्ल्याण्डका सेफ अली जेजलाई फेरि भित्र्यायो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्व सँगै हामी सम्झना महाजन र भोजन र बस्ने पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: close to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

जय श्री अनि नमस्कार प्रिय श्रोता मित्र स्वागत छ कार्यक्रम नारी आशामा नारी आशा टीडब्ल्यू आर नेपालद्वारा निर्मित र प्रसारित रेडियो कार्यक्रम हो जुन विशेष गरी तपाईं र म जस्तै दिदी बहिनीको लागि बनाइएको छ। यस कार्यक्रममा हामी परमेश्वरमा भएको हाम्रो निम्ति आशाको विषयमा कुराकानी गर्छौं जहाँ तपाईं र म हाम्रो दैनिक जीवनमा हामीले भोग्ने हामीले सामना गर्ने विभिन्न चुनौतीहरूको विषयमा विभिन्न समस्याहरूको विषयमा र विभिन्न त्यस्ता टपिकमा कुराकानी गर्छ जुन एक महिलाले अर्की महिलासँग गर्न मात्रै सजिलो लाग्छ। होइन त कार्यक्रममा हामी त्यस्ता विषयलाई छुन्छौं र परमेश्वरको वचनबाट बाइबलबाट त्यसलाई कसरी बुझ्न सकिन्छ अथवा त्यो परिस्थितिमा के गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गर्छौं। तपाईँले निरन्तर यो कार्यक्रम आफ्नो निजी केन्द्र स्टेशनबाट सुनिराख्नु भएको छ साथै तपाईँमध्ये धेरैजना हामीसँग अनलाइनमा पनि जोडिनु भएको छ जस्तो युट्युब मार्फत अथवा फेसबुक मार्फत तपाईँसँग जोडिनु भएको छ जसरी जोडिनु भएको छ जहाँ बसेर सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद छ कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुभएको लागि। मेरो नाम ममता हो र कार्यक्रममा म आज पनि तपाईँसँग यसरी कुराकानी गर्न पाउँदा तपाईँलाई भेट्न पाउँदा अति नै हर्षित छु। चिसो चिसो महिना सुरु भइसकेको छ अनि चिसो लाग्ने बित्तिकै जब लालु पातीहरू घुम्न सुरु गर्छ मलाई चाहिँ क्रिसमस आएको ध्यान हुन्छ। हो चिसो महिना लाग्यो क्रिसमस आउन लाग्यो होइन परमेश्वरको जन्मको एउटा छुट्टै वातावरण या छुट्टै रमाइलो एउटा परिवेशमा हामी पुग्छौं त्यस्तै गर्दाखेरि सबै कुरा रमाइलो नै लाग्छ। मलाई विश्वास छ तपाईँको वरपर पनि तपाईँको मण्डलीमा पनि क्रिसमसका विभिन्न तयारीहरू विभिन्न कुराकानीहरू सुरु भइसकेका छन् होला। यो महिनाभरि कार्यक्रम नारी आशामा पनि हामी क्रिसमससँग सम्बन्धित रहेर कुराकानी गर्नेछौं। अघिल्लो वर्ष पनि हामीले डिसेम्बर महिना भारीलाई नै क्रिसमस विशेष भनेर क्रिसमससँग सम्बन्धित कुराकानी गरेका थियौं र त्यो सुनेर तपाईँहरूमध्ये धेरै जनाको आशिषित भएको कुरा उहाँले हामीसँग बाँड्नु भएको थियो। म आशा गर्छु यो वर्ष हामीले गर्ने कुराकानीबाट कार्यक्रममा सुन्ने तपाईँले कुराकानीबाट तपाईँ आशिषित हुनुहुनेछ र क्रिसमसको बारेमा तपाईँको बुझाइ अझ फराकिलो हुनेछ भन्ने मैले विश्वास दिएको छु। त्यसकारण यो महिनैभरि तपाईँले कार्यक्रममा असल प्रकारले क्रिसमसको बारेमा सुन्न सक्नुहुनेछ। हामी हप्तै पछि एउटा नयाँ विषयमा कुराकानी गर्नेछौ र त्यो विषयले तपाईँलाई क्रिसमसको बारेमा अझ राम्रोसँग बुझ्न र क्रिसमसको साँचो अर्थलाई बुझ्न सहायता पुग्नेछ भन्ने मैले आशा लिएको छु। आज पहिलो हप्ताको कार्यक्रम डिसेम्बर महिनाको पहिलो हप्ताको कार्यक्रममा चाहिँ हामी क्रिसमस भनेको के हो अथवा क्रिसमसको साँचो अर्थ के हो त होइन यो बारेमा हामी कुराकानी गर्नेछौ। कार्यक्रम अन्तिम समय सुन्नुहोस्। आजको कार्यक्रमबाट तपाईँ पक्कै आशिषित हुनुहुनेछ साथसाथै अरूलाई पनि कार्यक्रम सुन्नको लागि तपाईँले उत्साह दिन सक्नुहुनेछ। पुनः स्वागत छ कार्यक्रम नारी आशामा। आज नारी आशामा हामी कुराकानी गर्दैछौ क्रिसमसको साँचो अर्थको बारेमा। क्रिसमसको तयारी गर्दै गर्दाखेरि जब क्रिसमस नजिक आउँदै गर्छ तपाईँ र मेरो ध्यान विशेष गरी घरको सरसफाई घरको सजावट क्रिसमस ट्रीलाई सजाउने कुरा अथवा खानपानको कुरामा अथवा विशेष गरी उपहारको कुराहरूमा हाम्रो ध्यान बढ़ी जाने गर्दछ होइन त। हामी सोच्न थाल्छौं कि ओहो क्रिसमस ट्रीलाई कसरी सजाउने होला अथवा के गर्ने होला क्रिसमसमा के खानेकुरा पकाउने होला अथवा उपहार के दिने होला होइन परिवारका सदस्यलाई के उपहार दिने होला यी विभिन्न कुराहरूमा हाम्रो ध्यान जाने गर्दछ। तर आज म तपाईँलाई एक कदम अगाडि अथवा एक कदम पछाडि लान चाहन्छु जहाँ हामी क्रिसमसको साँचो अर्थलाई बुझ्ने कोसिस गर्नेछौँ र क्रिसमसको मुटुलाई क्रिसमसको मुख्य कुरा के हो त क्रिसमसको केन्द्रबिन्दु के हो त त्यो कुरा हामी सम्झने कोसिस गर्नेछौँ है त। ल अब क्रिसमसको मुटु अथवा क्रिसमसको सबैभन्दा महत्वपूर्ण कुरा भन्दा तपाईँलाई के कुरा याद आउँछ भन्नुहोस् त। हजुर पक्कै पनि क्रिसमस भन्ने बित्तिकै यीशु ख्रिस्टको जन्म हाम्रो उद्धारकर्ताको जन्म भन्ने कुरा चाहिँ हाम्रो दिमागमा आउनु पर्दछ किनकि क्रिसमसको मुख्य केन्द्रबिन्दु नै यही नै हो कि यस संसारमा हामीलाई उद्धार गर्नको लागि यीशु ख्रिस्टको जन्म भएको थियो जसलाई हामी आजभोलि क्रिसमस भनेर सम्झिने गर्छौं। यो त्यो समय हो जब संसारलाई परमेश्वरले
सबै भन्दा ठूलो उपहार दिनुभएको थियो। आफ्नो प्रिय पुत्र यस संसारमा पठाएर परमेश्वरले मानव जातिलाई सबैभन्दा ठूलो उपहार दिनुभएको थियो, जसलाई आज हामी एउटा उत्सवको रूपमा मनाउने गर्दछौ। म तपाईँलाई मेरो केही व्यक्तिगत अनुभवहरू पनि बाँड्न चाहन्छु। केही वर्ष अगाडि जब क्रिसमसको समय आयो, म आफ्नो घर सजाउनुमा एकदमै व्यस्त थिएँ कि कसरी सजाउने होला, के गर्ने होला, सरसफाई होइन, तपाईँ पनि बुझ्नुहुन्छ हामी दिदी बहिनीलाई घर सरसफाईको कुराले कति धेरै सताउँछ अथवा हामी कति धेरै व्यस्त हुन्छौँ भनेर। अनि त्यही क्रममा म एकैछिनको लागि रोकियो, मेरो समझ एकछिनको लागि रोकियो र मैले सोच्न थालेँ कि क्रिसमसको वास्तविक अर्थ के हो। म घर सजाउँदैछु, म सफा गर्दैछु, म पाहुनाहरूलाई बोलाउँदैछु, तर वास्तवमा क्रिसमसको अर्थ चाहिँ के हो त? त्यो एकछिन शान्त समयमा मैले परमेश्वरको प्रेमलाई नयाँ तरिकाले अनुभव गरेँ, मैले नयाँ तरिकाले बुझ्ने कोसिस गरेँ। क्रिसमस केवल एउटा शिशुको जन्म उत्सव मात्र होइन, होइन एउटा बालक जन्मिएको उत्सव मात्र होइन, यो चाहिँ यीशु ख्रिस्टको माध्यमद्वारा परमेश्वरले आफ्नो उद्धारको प्रतिज्ञा पूरा गर्नुभएको एउटा महान कुरा हो भन्ने कुरालाई मैले त्यतिखेर सम्झे। बाइबलमा लुकाको पुस्तक 2:10-14 यीशुको जन्मको बारेमा यस्तो लेखिएको छ। तब स्वर्गदूतले तिमीहरूलाई भनी, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको शहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र गुँडमा सुताइराखेको भेट्टाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। कस्तो असाधारण घोषणा होइन? स्वर्गदूतहरूले एकजना उद्धारकर्ताको जन्मको खबर खुशीसँग सुनाएका थिए। हो, यही नै क्रिसमसको मुटु हो अथवा क्रिसमसको केन्द्रबिन्दु हो कि संसारमा हामी सबै मानिसको उद्धारको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो र उहाँको जन्म भएको छ एउटा बालकको रूपमा। उद्धारकर्ता हाम्रो शान्ति र खुशी हामीलाई दिनको लागि हाम्रो बीचमा एउटा बालकको रूपमा जन्मिनु भएको छ। यो नै क्रिसमसको सबैभन्दा महत्वपूर्ण, हामीले बिर्सनै नहुने र क्रिसमस भन्ने बित्तिकै हामीलाई याद आउनुपर्ने।

0: यीशुको जन्मको समयलाई विचार गर्दा मिठाई क्रिसमसको समयमा विशेष गरी गाईको गोठ तारा स्वर्गदूतहरूलाई ध्यानमा राख्छौं तर हामीले कहिले बिर्सनु हुँदैन कि यीशु किन जन्मिनु भएको थियो किन उहाँ बालकको रूपमा परमेश्वरको पुत्र भएकन पनि बालकको रूपमा संसारमा किन आउनु भएको थियो यीशु एकदमै हाम्रो वातावरणमा उहाँले जन्म लिनुभयो एकदमै सानोभन्दा सानो भएर जन्म लिनुभयो एउटा गाईको जहाँ कुनै तयारी थिएन उहाँको निम्ति कुनै विशेष कुराहरू थिएन उहाँ त्यस्तो एकदमै हम्बल सिचुएसनमा उहाँले जन्म लिनुभयो किनकि उहाँ सबै मानिसहरूको निम्ति आउनु भएको थियो उहाँले हाम्रो स्थिति हामी को हौ हामी कस्तो छौं हाम्रो संघर्ष के हो हाम्रो पृष्ठभूमि के छ केको पर्दा हामी गरिकन विश्वभरमा भएका सबै मानव जातिको निम्ति उहाँले जन्म लिनुभयो उहाँले एउटा टुटेको संसारमा भनौँ न एउटा अन्धकारमय संसारमा शान्ति ल्याउनको लागि र परमेश्वर पितासँगको हाम्रो सम्बन्धलाई पुनर्स्थापना गर्नको लागि आफ्नो जीवन मृत्यु र पुनरुत्थान मार्फतलाई उद्धार दिनको लागि चाहिँ यीशु ख्रीष्टले संसारमा जन्म लिनुभयो क्रिसमसको कथा केवल एउटा गाईको गोठमा जन्मिएको शिशुको कुरा मात्र होइन एउटा गाईको गोठमा मिरी बनेर अन्य यात्रा गरिराखेको आमा बुवासँग एउटा अन्जान ठाउँमा गाईको गोठबाट पनि अरूको गाईको गोठमा जन्मिएको एउटा निरीह बालकको कुरा होइन यो परमेश्वरको एउटा सुन्दर योजनाको शुरूआत हो जसले चाहिँ मानिसहरूलाई चाहिँ के हो त मुक्ति दिने कुरा चाहिँ तय गरेको छ अथवा मुक्ति दिने योजनाको एउटा सुन्दर शुरूआत हो क्रिसमसको कुरा चाहिँ मत्तीको पुस्तक एक अध्यायको 21 स्वर्गदूतले योसेफलाई भनेको कुराहरू यस्तो छ तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाम येशु राख्नेछौ किनभने उहाँले आफ्ना मानिसहरूलाई तिमीहरूका पापबाट बचाउनुहुनेछ प्रिय श्रोता मित्र यो नै परमेश्वरले क्रिसमसको माध्यमबाट दिनुभएको सन्देश हो कि येशु ख्रीष्ट हामीलाई उद्धार दिनको लागि आउनु भएको हो हामीलाई पापबाट बचाउनको निम्ति उहाँले यस धरतीमा जन्म लिनु भएको हो र यो नै क्रिसमसको पहिलो अनि अन्तिम सन्देश हो प्रिय श्रोता मित्र क्रिसमसले हामीलाई सम्झाउँछ कि परमेश्वरले मानिसलाई यति धेरै प्रेम गर्नुभयो अथवा उहाँको हामी मानव जातिप्रतिको प्रेम यति महान छ कि उहाँले एकमात्र पुत्रलाई आफ्नो पुत्रलाई चाहिँ यस संसारमा हामीले निम्ति पठाउनु भयो जसले यस संसारमा जन्म लिएर स्वर्गको राज्यको बारेमा मानिसहरूलाई बताओस् र अन्त्यमा आफूलाई बलिदान गरेर हामीलाई सधैँको निम्ति हाम्रो पापबाट छुटकारा दियोस् यो कुराको निम्ति उहाँले यीशुलाई यस संसारमा पठाउनु भयो जसको कारणले गर्दा हामीले हाम्रो जीवनको संघर्षहरू पार गर्न र परमेश्वर पितासँग फेरि फर्कनको लागि हामीले बाटो देखेका छौं त्यो बाटो यीशुले हामीलाई देखाउनु भएको छ यीशुको जन्मले आशा शान्ति र नयाँ शुरूआतको प्रतीक हामीले दिएको छ त्यो सम्झना हामीलाई गराएको छ कि हाम्रो जीवन जस्तो सुके अन्धकारमय भएको भए तापनि अथवा हामी जस्तो सुके संकष्टमा भएको भए तापनि उहाँको जन्मसँगै हामीले चाहिँ नयाँ आशा नयाँ शान्ति र नयाँ शुरूआत पाएका छौं क्रिसमसले चाहिँ हरेक वर्ष हामीलाई यो कुरा स्मरण गराउनु पर्दछ क्रिसमस हामी मध्ये धेरैजनाको लागि त्यस्तो समय हो जसले चाहिँ अराजकता र कठिनाईहरूको बीचमा पनि परमेश्वर हामीसँग हुनुहुन्छ अथवा परमेश्वर हाम्रो निम्ति आउनु भएको थियो भन्ने कुरा स्मरण गराउँदछ यीशु इम्मानुएल हुनुहुन्छ इम्मानुएल परमेश्वर तपाईँ जहाँ भए तापनि तपाईँको परिस्थितिहरू जस्तो भए तापनि यीशुको जन्मले तपाईँलाई सम्झना गराउँछ कि तपाईँ एक्लो हुनुहुन्न अथवा हामी जस्तो सुके परिस्थितिमा एक्लो होइन एकदमै पापी एकदमै नराम्रो हामी अवस्थामा भएको भए तापनि जब हामी यीशुको जन्मको विषयलाई सम्झन्छौँ हामी सम्झन्छौँ कि उहाँले मलाई कति धेरै प्रेम गर्नुभयो जसको कारण उहाँ संसारमा आउनुभयो र अब एक्लो छैन किनकि इमानुएल परमेश्वर मसँग हुनुहुन्छ अब एउटा प्रश्न म तपाईँहरूलाई गर्न चाहन्छु जो मलाई यतिखेर सुनिरहनु भएको छ तपाईँ क्रिसमसको समयमा क्रिसमसको उत्सवलाई चाडपर्वको रूपमा हेर्नुहुन्छ कि अथवा कसरी तपाईँ येशूलाई केन्द्रमा राख्नुहुन्छ कसरी तपाईँ क्रिसमस चाहिँ येशूसँग सम्बन्धित कुरा हो यो सजावटसँग अथवा खानपानसँग या रमाइलोसँग सम्बन्धित कुरा होइन तर येशू चाहिँ केन्द्रबिन्दुमा हुनुपर्छ भन्ने कुरा तपाईँ कसरी चाहिँ तय गर्नुहुन्छ तपाईँ यस समयमा क्रिसमसको साँचो अर्थको बारेमा सोच्नु सोच्नुहुन्छ कि हुँदैन? यो चाहिँ तपाईँलाई मेरो प्रश्न, तपाईँ आफै यो प्रश्नमा घुम्न सक्नुहुन्छ र जवाब आफै तपाईँले पाउनुहुनेछ। प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। तपाईँ नारी आशा सुन्दै हुनुहुन्छ र आजदेखि यो महिनाभरिको लागि हामी विशेष क्रिसमस केन्द्रबिन्दुमा रहेर कुराकानी गर्नेछौ। आज हामीले क्रिसमसको साँचो अर्थ के हो भन्ने बारेमा कुराकानी गरिरहेका छौं र योभन्दा अगाडि मैले तपाईँलाई एउटा प्रश्न सोधेको थिएँ कि तपाईँ कसरी यीशु ख्रीष्टलाई चाहिँ क्रिसमसको समयमा केन्द्रबिन्दु बनाइराख्नुहुन्छ अथवा कसरी चाहिँ ख्रीष्टलाई पहिलो प्राथमिकता दिनुहुन्छ क्रिसमसको समयमा भन्ने एउटा प्रश्न राखेको थिएँ। यही प्रश्न मैले हाम्रो श्रोताहरूमध्ये एकजना श्रोतालाई गरेको थिएँ केही समय अगाडि। उहाँको नाम सुशीला हो र उहाँले आफ्नो विचार मसँग बाँड्नु भएको थियो। उहाँले बताउनु भएका कुरा म जस्ताको तस्तै तपाईँलाई बताउँदैछु। सुशीला धेरै लामो समयदेखि नारी आशाको नियमित श्रोता हुनुहुन्छ। उहाँको नियमित कार्यक्रमहरू सुनिराख्नुहुन्छ र बेला बेला मौकामा आफ्नो प्रतिक्रियाहरू पनि हामीलाई पठाइराख्नुहुन्छ। क्रिसमसको विषयमा हामी कुरा गर्दै थियौं र उहाँले बाँड्नु भएको कुरा यस्तो थियो कि उहाँ चाहिँ पहिला चाहिँ अरू जस्तै हामी सामान्य रूपमा क्रिसमस भन्ने बित्तिकै हामीलाई अरू विभिन्न चिन्तामा सताउने गर्छ। सुशीलालाई पनि शुरूवाती केही वर्षहरूमा क्रिसमस भनेको एकदमै तयारी गर्नुपर्छ होइन, अब सबै कुराहरू एकदम ठिक ठिक हुनुपर्छ, राम्रो हुनुपर्छ, रमाइलो हुनुपर्छ भन्ने कुराहरूमा नै उहाँको ध्यान गर्न जान्थ्यो अरे। तर समय बुझ्दै जाँदा जब उहाँले क्रिसमसको साँचो अर्थको बारेमा थाहा पाउनुभयो तब चाहिँ क्रिसमस अन्य कुरा भन्दा पनि यीशु ख्रीष्टलाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरा रहेछ अथवा यीशु ख्रीष्ट किन संसारमा आउनुभयो, उहाँले संसारमा आएर के गर्नुभयो, उहाँ आएको कारण हामीले कसरी चाहिँ उद्धार पायौं, यो कुरा चाहिँ मुख्य रहेछ भन्ने कुरा बुझिसकेपछि चाहिँ उहाँले आफूले क्रिसमस मनाउने तरिका नै परिवर्तन भएको कुरा मसँग बाँड्नुहुन्थ्यो, जुन कुरा मलाई साह्रै रमाइलो लाग्यो र साह्रै खुसी पनि लाग्यो। उहाँले भन्दै हुनुहुन्थ्यो कि पहिलाको समयमा जे जस्तो भए पनि क्रिसमसको साँचो अर्थ बुझिसकेपछि चाहिँ अब म र मेरो परिवार अन्य कुरामा भन्दा पनि यीशु ख्रीष्टले गर्नुभएको उद्धारलाई सम्झेर उहाँलाई धन्यवादी हुने कुरामा चाहिँ क्रिसमसको समयमा अलिक बढी समय बिताउँछौ भन्नुभयो। कति सुन्दर कुरा होइन? उहाँले भन्दै हुनुहुन्थ्यो कि कसरी क्रिसमसको समयमा न त धन्यवादी हुने, अरू बेलामा पनि उहाँको उद्धारको निम्ति धन्यवादी छौं, तर क्रिसमसको माहौल चल्दै गर्दाखेरि उहाँको जन्मको कुरा गर्दै गर्दाखेरि उहाँको जन्म पछाडिको कारणलाई सम्झेर हामी केही विशेष समय चाहिँ उहाँलाई धन्यवाद दिन बिताउँछौ, हामी सबै परिवार भिन्ना हुन्छौ र उहाँ चाहिँ परमेश्वर भएर पनि गाईको गोठमा हाम्रो उद्धारको निम्ति जन्मिनु भएको कुरालाई सम्झेर हामी उहाँलाई आराधना दिन्छौ, हामी उहाँलाई धन्यवादका शब्दहरू चढाउँछौ र केही समय चाहिँ त्यसरी हामी उहाँको उपस्थितिमा बिताउँछौ ताकि क्रिसमसको मुख्य उद्देश्यलाई चाहिँ हामी मुख्य कारणलाई चाहिँ हामी कहिले पनि नबिर्सौं। हामी हाम्रो बच्चाहरूलाई पनि त्यही कुरा सिकाउँछौ कि क्रिसमस भनेको गिफ्ट मात्र होइन, होइन क्रिसमस ट्री राख्नु मात्र क्रिसमसको महत्वपूर्ण कुरा होइन, अथवा नयाँ लुगा लगाएर होइन नाच्नु गाउनु मात्र क्रिसमस होइन, तर क्रिसमस चाहिँ यो कारणले गर्दा विशेष छ किनकि परमेश्वरको पुत्र यीशु ख्रीष्ट हाम्रो निम्ति संसारमा आउनु भएको हो भन्ने कुरा चाहिँ हामी हाम्रो बच्चाहरूलाई पनि सिकाउँछौं। र अर्को उहाँहरूले बाँड्नु भएको र मलाई एकदमै मजा लागेको कुरा चाहिँ के थियो भने उहाँले भन्दै हुनुहुन्थ्यो कि क्रिसमसको समयमा हामी सुसमाचारको कुरालाई अझ बढी महत्व दिन थालेका छौं। जब हामीले क्रिसमसको साँचो अर्थ बुझ्यौं त्यसपछि चाहिँ यो कुरा चाहिँ अरूलाई पनि सुनाउनु पर्ने रहेछ किनकि संसार त अझै पनि कति मानिसहरू पीडामा छन्, अशान्तिमा छन्, अनि यीशु ख्रीष्ट संसारमा आइसक्नु भयो होइन, उहाँले चाहिँ त्यो शान्ति अफर गरिसक्नु भएको छ तपाईँको लागि मात्र, तपाईँले त्यसलाई ग्रहण गर्न मात्र बाँकी छ भन्ने कुरा चाहिँ धेरैजनालाई थाहा छैन रहेछ। त्यो कारणले गर्दा क्रिसमसको यो माहौललाई चाहिँ हामीले सुसमाचारको निम्ति पनि प्रयोग गर्छौं ताकि परमेश्वर जुन उद्देश्यको साथमा आउनुभयो त्यो उद्देश्य अरू मानिसले पनि थाहा पाउन् र उहाँले दिनुभएको शान्ति र क्षमा र उद्धारलाई ग्रहण गरून् भन्नको लागि हामी सुसमाचारमा पनि आजभोलि चाहिँ एकदमै धेरै समय खर्च गर्छौं ताकि क्रिसमसको शुभकामना सँगसँगै त्यसको उद्देश्य पनि बाँड्न सकौं भन्ने कुरा हाम्रो श्रोता सुशीलाले बताउँदै हुनुहुन्थ्यो। कति सुन्दर कुरा, सुन्दा पनि कति आनन्द लाग्ने कुरा। उहाँले जसरी क्रिसमसको साँचो अर्थ थाहा पाएर क्रिसमस मनाउने तरिका परिवर्तन गर्नुभयो, मलाई विश्वास छ आजको कार्यक्रम सुन्ने तपाईँ सम्पूर्ण श्रोताले पनि आजसम्म यदि क्रिसमसको साँचो अर्थ मजाले बुझ्नु भएको थिएन भने अब उसो चाहिँ तपाईँले पनि क्रिसमसलाई हिँड्ने तरिका परिवर्तन हुनेछ भन्ने मैले आशा लिएको छु। यदि तपाईँसँग पनि यस्तै केही गवाईका कुरा छन् अथवा तपाईँ पनि आफ्नो केही अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा हामी हाम्रो ठेगाना दिन्छौं, त्यसमा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ फोन एसएमएस अथवा यदि तपाईँ फेसबुक चलाउनुहुन्छ तपाईँ अनलाइनमा सोसियल मिडियामा हुनुहुन्छ भने टीडब्ल्यूआर नेपाल फेसबुक पेजमा तपाईँले आफ्ना कुराहरू लेखेर हामीलाई पठाउन सक्नुहुन्छ अथवा सम्पर्क हामीलाई सिधै डाइरेक्ट फोन कल गरेर पनि तपाईँले आफ्ना कुराहरू बाँड्न सक्नुहुन्छ। हाम्रो नियमित श्रोता सुशीलालाई धेरै धेरै धन्यवाद, उहाँले आफ्नो कुरा हामीसँग बाँडी दिनुभयो र म अरू पनि श्रोताहरूको यस्तै उत्साहजनक र एकदमै इन्सपायर गर्ने कहानीहरू कथाहरू या उहाँको जीवन गवाईहरू सुन्नको लागि म सबैले उत्साहित छु। तपाईँले पनि आफ्ना कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ। प्रिय श्रोता मित्र, तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिराख्नु भएको थियो र आजदेखि हामीले क्रिसमस विशेष कार्यक्रम शुरू गरेका छौं र यो महिनाभरि तपाईँले क्रिसमससँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम कुराकानी सुन्न सक्नुहुनेछ र मलाई एकदमै विश्वास छ तपाईँले महिनाभरि जति पनि क्रिसमसको बारेमा विभिन्न विषयसँग सम्बन्धित रहेर कार्यक्रममा जे जति सुन्नुहुन्छ त्यो कुराले तपाईँलाई पक्कै आशीषित गर्नेछ र क्रिसमसलाई एउटा नयाँ अनि एकदमै गहिरो रूपमा बुझ्न तपाईँलाई सहायता मिल्नेछ भन्ने कुरा मैले विश्वास लिएको छु र तपाईँ सँगसँगै म पनि यो महिनाभरि यी कार्यक्रमका विषयहरूबाट आशीषित हुने पक्का नै छ। आज पहिलो हप्ता डिसेम्बरको पहिलो हप्ता हामीले सुन्यौं क्रिसमसको साँचो अर्थको बारेमा, हामीले सुन्यौं कि क्रिसमस भनेको खालि खाने लाउने अथवा रमाइलो गर्ने अथवा घर सजाउने अथवा क्रिसमस ट्री सजाउने मात्रै कुरा हुँदैन रहेछ। क्रिसमस भनेको चाहिँ परमेश्वरले आफ्नो प्रेम देखाउनु भएको एउटा सुन्दर चिन्ह रहेछ होइन, जुन चिन्ह अनुसार चाहिँ स्वयं परमेश्वरको पुत्र येशू चाहिँ यस संसारमा हाम्रो उद्धारको निम्ति आउनुभएको, हामीलाई क्षमा दिनको लागि, हामीलाई शान्ति दिनको लागि, हामीलाई
1: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोचर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिना आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत। बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति,
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव दोषरेखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैलाई रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: बीच बिखन र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देशविखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
0: It's 7 p.m. Start the post at business.
4: I'm Jake Kusatma, New Star Digital Color Lab, Tata Zwanamai Offset Press, Solu Dutu Nagarpalika Pass, Solu.

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सुनु समाचार लिएर आइपुग्यो रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सोलुखुम्बुले चक्कुले घाँटी रेटी हत्या गर्ने 19 वर्षीय कार्की पक्राउ प्रहरीले अनुसन्धान अगाडि बढ़ाउँदै सोलुखुम्बुमा 116 थान ग्यास मौसाद 15 दिनभित्र थप 500 सिलिण्डर आपूर्ति गरिने।
1: बाढ़ीपछि क्रममा बिरामी परेका दिनेश तमाङलाई काठमाडौँ पठाउने तयारी। अपाङ्गता रोकथाम नेतृत्व सल्यानको 92% बजेट खर्च। पर्वतारे ग्यालु शेर्पाको पार्टी शरीर मंगलबार नेपाल ल्याइने।
0: खोटाङमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न। तराईमा अबका केही दिन गर्मी पर्ने। पोखरभिरामा बाल विवाह रोक्न विद्यार्थीलाई सचेतना। पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान।
1: रासपा मन्त्रीहरूले महिनामा एकपटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने। 15 महाधिवेशनको कार्यतालिका तलमाथि नहुने सभापति थापाको भनाई। प्रतिनिधि सभामा चार नायक नयाँ विधेयक प्रस्तुत गरिने। परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर।
0: हर्मुज जलमार्ग खुलाउने विषयमा इरान र ओमान बीच भइरहेको वार्ता सकारात्मक। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ़न सक्ने।
1: र इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैव सुदूरपश्चिमको रेस

0: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करीमाशी हंडान बनाओ मेरे पनी केटी हो केटी खरी एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हिरान भिंदी नदी रातभर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हो रे ती भर उपचार कराने भाग हामजी औषधालय तीर हिड़े तो नमस् दीदी और संगे जाऊ
2: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 49 96 र 98 61 23 14 72 अंगी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: अब समाचार विस्तारमा खबर। सोलुखुम्बुको सोलु भूतकुण्ड नगरपालिका 11 गञ्जे डाँडामा 46 वर्षीय तोरी बहादुर कठुवानीको घरमै हत्या भएको छ। हत्याको आरोपमा सोही स्थानका 19 वर्षीय रोशन भन्ने भुवन सिंह कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। घरभित्रै मृत अवस्थामा फेला परेका कठुवालको हत्या अनुसन्धानका क्रममा कार्कीको संलग्नतामा देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनपछि दुवै जनादेश विवाद भएको र रिसको आवेशमा कार्कीले चक्कु प्रहार गरी कठुवालको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायक परीक्षक डीएसपीको कमाण्डमा विशेष टोली घटनास्थलमा खटिएको थियो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको र कानूनी प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। यसैबीच ज्यान सम्बन्धी कसुर मुद्दामा संलग्न रहेको अभियोगमा सोलुखुम्बु प्रहरीले 19 वर्षीय एक युवकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक निर्मल थापाका अनुसार पक्राउ पर्नेमा सोलु भूतकुण्ड नगरपालिका वडा नम्बर 11 रामपा बस्ने तिलक बहादुर कार्कीका छोरा 19 वर्षीय छोरा रोशन भनिने भुवन सिंह कार्की रहेका छन्। प्रहरी टोलीले उनलाई आज बिहान करिब 4 बजेको समयमा नियन्त्रणमा लिएको हो। घटनाको प्रारम्भिक विवरण अनुसार प्रहरीले मृतकको प्रसादलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाएको थियो। अनुसन्धानका क्रममा घरमा चढ़ान गरिएको सीसीटीभी फुटेजको अध्ययन तथा शंकास्पद व्यक्तिहरूसँगको सोधपूछबाट घटनाको सुराग मिलेको हो। प्रहरी निरीक्षक थापाले दिएको जानकारी अनुसार प्रतिवादी रोशनको घरबाट रगत जस्तो रातो पदार्थको दाग लागेको लुगाहरू समेत बरामद गरिएको थियो। सोधपूछका क्रममा आरोपी स्वयंले मृतकको शव घरभन्दा करिब 700 देखि 800 मिटर टाढा गाडेको स्थान देखाएका थिए। अनुसन्धानका क्रममा एउटा रोचक पक्ष पक्ष पनि बाहिर आएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर सरजमिन मुचुलका छाउनेर अनुसन्धान गर्ने क्रममा प्रतिवादी आरोपी स्वयं पनि त्यही वरिपरि घुमिरहेको अवस्थामा भेटिएका थिए। हाल मृतकको शव पोस्टमार्टम पश्चात सद्गतका लागि आफन्तले बुझिसकेका छन्। आरोपी विरूद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। बजारमा एलपी ग्यासको सम्भावित अभाव, कालोबजारी र मूल्य वृद्धिको गुनासो बढ़ेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलुखुम्बु उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको छ। ग्यासको आपूर्ति स्थिति र बजारको वास्तविक अवस्था बुझ्न टोलीले शनिबार 11 पसलहरूको स्थलगत निरीक्षण गर्दा हाल बजारमा 116 थान एलपी ग्यास सिलिण्डर मौजदात रहेको पाएको छ। सामाजिक सञ्जालमा ग्यास लुकाएको, कालोबजारी भएको र पहुँचवालालाई मात्र वितरण गरेको भन्ने गुनासोहरू

0: भित्र कम्तीमा 500 थान ग्यास सिलिण्डर थप आपूर्ति गरी सहज उपलब्धता सुनिश्चित गर्ने निर्णय गरिएको छ। यसका साथै उपभोक्ताहरूबाट ग्यासको मूल्यमा व्यापक गुनासो आएकाले बिक्री वितरणलाई व्यवस्थित बनाउन विक्रेतालाई कड़ा निर्देशन दिएको छ। अब विक्रेताहरूले नेपाल आयल निगमले तोकेको आधिकारिक मूल्यमा मनासिब ढुवानी खर्च मात्र जोडेर ग्यास बिक्री गर्नुपर्नेछ। यदि कसैले तोकेको भन्दा बढ़ी मूल्य लिएको कृत्रिम अभाव सृजना गरेको वा कालोबजारी गरेको पाएमा प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गरिनेछ।
1: सोलु खुम्बुको उच्च हिमाली क्षेत्रमा भारी बोक्ने क्रममा बिरामी परेका थलिङ्गत कौशी गाउँपालिका ओडा नम्बर 7 का दिनेश तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। व्यापारी टंको कालीकोटेको भारी बोकेर थामेतर्फ जाने क्रममा बाटोमै बिरामी परेका तामाङलाई साहुले थाहा पाएपछि उद्धारका लागि खबर गर्नु भएको थियो। सुरुमा खुम्बु पासु नामु गाउँपालिकाका नगर प्रहरी र स्थानीय सहकर्मीहरूले उहाँलाई उद्धार गरी नाम्चेसम्म पुर्याएका थिए। नाम्चीमा उपचार सम्भव नभएपछि नेपाल प्रहरी नेपाली सेना र नगर प्रहरीको संयुक्त टोलीले बोकेर उहाँलाई लुक्ला स्थित पासुङ लामु निकोल हस्पिटल पुर्याएको लुक्ला इलाका प्रहरी कार्यालयका प्रहरी हवलदार छत्र कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार लुक्ला अस्पतालमा उपचारका क्रममा परीक्षण गर्दा तामाङको आन्द्रा फुटेको गम्भीर एपेन्डिक्स हुन सक्ने आशंका गर्दै त्यहाँका चिकित्सकहरूले तत्काल काठमाडौँ स्थित सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न भनेका छन्। मौसम प्रतिकूल भई निरन्तर वर्षा भइरहेकाले प्रहरीहरूकै समन्वयमा तामाङलाई सुर्खेसम्म बोकेर झारेर त्यहाँबाट काठमाडौँ पठाउने तयारी भइरहेको लुक्ला इलाका प्रहरी कार्यालयका प्रहरी हवलदार श्रेष्ठले बताउनु भएको छ।
0: सगरमाथाको 8500 मिटरमा पर्ने डेथ जोनमा बितेको 30 वर्षदेखि रहेको चर्चित सब ग्रीन बोर्ड्सलाई घर फर्काउने अभियान शुरू भएको छ। सन् 1996 ऐतिहासिक आरोहणका क्रममा ज्यान गुमाएका भारतीय आरोही दोर्जे मेरुपको शव फिर्ता ल्याउन भारत सरकारले विशेषज्ञ टोलीको खोजी शुरू गरेको बीबीसीले जनाएको छ। हरियो र पहिलो रंगको बुट लगाएका कारण ग्रीन बोर्ड्स नाम दिएको शव सगरमाथा जत्ने धेरै आरोहीहरूका लागि 3 दशकदेखि चुचुरो पुग्ने बेलाको एउटा भयावह परिचित सूचक बन्दै आएको छ। शुरूमा त्यो सब सहकर्मी तेसाङ पालजोरको मानिए पनि लुगा र पर्वतारोहणका सामग्रीको पछिल्लो अध्ययनपछि भारतीय सुरक्षा फोर्सले त्यो सब दोर्जे मेरुपकै भएको निष्कर्ष निकालेको हो। -40 डिग्री सेल्सियस तापक्रम र न्यून अक्सिजन रहने चीनतर्फको अति नै अप्ठ्यारो र भिरालो बाटोबाट हिउँमा जमेको सब तल ओराल्नु असाध्यै चुनौतीपूर्ण र खर्चिलो मानिन्छ। यसका साथै यसका लागि अनुभवी शेर्पाहरूको टोली परिचालन गरी आउँदो सेप्टेम्बरसम्म सब भारत पुर्याउने र डीएनएको परीक्षण पछि परिवारलाई बुझाउने योजना बनाएको छ। आफ्ना पति कहिले नफर्कने खबर पाए पनि 30 वर्षदेखि प्रतीक्षा गरिरहेकी उहाँकी श्रीमती र परिवारका लागि यो अभियानले ठूलो राहत दिइनेछ। लद्दाखमा रहेको घरमा रहेका मोरुपका परिवारले उहाँको शव ल्याएर अन्तिम संस्कार गर्ने र उहाँले लगाएको ती ऐतिहासिक ग्रीन बोर्ड्सलाई सम्झना र गर्वको प्रतीकका रूपमा सुरक्षित राख्ने बताएका छन्।
1: लेचा सल्यान गाउँपालिकामा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष 2082 राशिमा कुल बजेटको 92% रकम खर्च भएको छ। गाउँपालिकाको महिला तथा बालबालिकाका शाखाकी सहायक महिला विकास निरीक्षक अस्मिता भुजेलका अनुसार गत आर्थिक वर्षमा विनियोजित कुल 22,89,675 रूपियाँ बजेट मध्ये 21,09,574 रूपियाँ खर्च भएको हो। सोलेन गाउँपालिकामा प्रदेश सरकारबाट प्राप्त 9,01,000 रूपियाँ बजेट मध्ये 8,11,207 रूपियाँ खर्च भएको छ। यसै गरी गाउँपालिकाले आफ्नै स्रोतबाट छुट्याएको 9,01,000 रूपियाँमा पनि 8,11,207 रूपियाँ नै खर्च भएको जनाइएको छ। कार्यक्रममा साझेदार संस्था करूणा फाउण्डेशन नेपालबाट प्राप्त 4,87,676 रूपियाँ मध्ये 4,87,161 रूपियाँ बजेट परिचालन गरिएको छ। अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिन चालू आर्थिक वर्ष 2083-84 का लागि मन्त्रालयबाट स्वीकृत भई जम्मा 18,99,133 रूपियाँ बजेट विनियोजन गरिएको छ। जसमा गाउँपालिकाको लागत साझेदारीतर्फ 10,20,000 रूपियाँ र मन्त्रालयको लागत साझेदारीतर्फ 8,70,000 रूपियाँ रहेको छ।

0: पाकिस्तानको ब्रड पीक क्षेत्रमा हिमपैह्रोमा परि निधन भएका गिनीज वर्ल्ड रेकर्ड होल्डर पर्वतारोही ग्यालु शेर्पाको पार्थिव शरीर मंगलबार काठमाण्डु ल्याइने भएको छ। श्री पातले होलडुंगा शेर्प समाज काठमाण्डुका महासचिव टेन्डु शेर्पाको अनुसार शेर्पाको पार्थिव शरीर मंगलबार 26 गते बेलुका 4:45 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डुमा आइपुग्नेछ। ओखलडुंगा जिल्लाको खिचीडेम्बा गाउँपालिका 9 निवासी ग्यालु शेर्पाको 15 दिनभित्र 3 पटक माउण्ट कञ्चनजंघाको सफल आरोहण गरेर गिनीज वर्ल्ड रेकर्डमा नाम दर्ज गराउन सफल हुनुभएको थियो। देश र समुदायको नाम विश्वभर फैलाउन योगदान पुर्याउनु भएका शेर्पाको ब्लड फिक क्षेत्रमा हिमपैह्रोमा परि दुखद निधन भएपछि सिंगो खोलडुंगावासी शेर्पा समुदाय र नेपाली पर्वतारोहण क्षेत्र मर्मातोक बनेको छ। यसैबीच श्री पातले खोलडुंगा शेर्प समाज सेवा काठमाण्डु पदाधिकारीले दिवंगत शेर्पा प्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्न तथा अन्तिम सम्मान प्रकट गर्नका लागि सबैलाई मंगलबार दिउँसो 3 बजे नै विमानस्थलमा उपस्थित हुन अनुरोध गरेका छन्। समाजका अनुसार विभिन्न संस्थाका प्रतिनिधि समाजसेवी शुभचिन्तक शेर्पा समुदाय तथा ओखलडुंगावासीलाई विमानस्थलमा पुगेर अन्तिम श्रद्धांजलि दिन आग्रह गरेको छ। समाजले शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना अर्पण गरेको छ।
1: ओखलडुंगामा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिएको छ। कोशी प्रदेश प्रहरी कार्यालयको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय ओखलडुंगाको आयोजनामा बिहिबार सिद्धिचरण नगरपालिका घारे स्थित नाले गुरा सिंह स्पोर्टिङ स्कूलका कक्षा 9 अधीनगत विद्यार्थीहरूलाई सहभागी गराई बाल विवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई बाल विवाहको कानूनी व्यवस्था, यसबाट पर्ने शारीरिक, मानसिक तथा सामाजिक असर, किशोर किशोरीको अधिकार, सुरक्षित भविष्य निर्माण तथा बाल विवाह रोक्न विद्यार्थी, अभिभावक र समुदायको भूमिका बारे जानकारी गराइएको प्रहरी सहायक निरीक्षक दिवस कुवारले जानकारी दिनुभयो। वहाँका अनुसार गत आर्थिक वर्षमा प्रहरीमा बाल विवाह सम्बन्धी कुनै पनि मुद्दा औपचारिक रूपमा दर्ता हुन आएको छैन, तर समाजमा लुखी छिपी बाल विवाह हुने गरेको गुनासो तथा अनौपचारिक जानकारी प्राप्त भइरहेकाले विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ।
0: खोटाङ जिल्लाका सबै स्थानीय तहमा संचालन भइरहेको अपाङ्गता रोकथाम तथा पूर्ण स्थापना कार्यक्रम अन्तर्गत वार्षिक समीक्षा प्रतिवेदन संकलन तथा आर्थिक वर्ष 2083/84 कार्ययोजना निर्माण कार्यक्रम बिहिबार सम्पन्न भएको छ। सामूहिक विकास मन्त्रालय, कोशी प्रदेशको आयोजना तथा करूणा फाउण्डेशन नेपाल, स्थानीय तहहरू र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले गर्नुभएको थियो। सामूहिक विकास मन्त्रालय, स्थानीय सरकार र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय साझेदारीमा संचालित यो कार्यक्रम 2080 माघदेखि जिल्लाका सबै 8 स्थानीय तहमा कार्यान्वयन हुँदै आएको छ। हाल कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको छ। आगामी आर्थिक वर्ष 2083/84 मन्त्रालय र स्थानीय सरकारले कार्यक्रमलाई मूल प्रभावीकरण गर्ने योजना स्वीकृत गरेका छन्। कार्यक्रमको उद्देश्य जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता रोकथाम तथा न्यूनीकरण गर्नुका साथै अपाङ्गता भएका व्यक्ति सहितको समावेशी समाज निर्माण गर्नु रहेको छ। आर्थिक वर्ष 2082/83 को समीक्षा बैठकमा महिला तथा बाल बालिका शाखाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो पालिकाको प्रगति विवरण प्रस्तुत गर्दै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सरकारवालाको भूमिका बारे छलफल गरेका थिए। साथै आगामी आर्थिक वर्ष 2083/84 को कार्ययोजनामाथि पनि विस्तृत छलफल गरेको फाउण्डेशनका प्रतिनिधि चन्दन रोनियाडले बताउनु भएको छ। करूणा फाउण्डेशन नेपालको संयुक्त जिल्ला कार्यालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार हालसम्म जिल्लाभर 528 जना अपाङ्गता भएका व्यक्तिको पहिचान गरिएको छ। 380 जना स्वास्थ्य कर्मीलाई जन्मजात दोष पहिचान सम्बन्धी तालिम प्रदान गरिएको छ भने 1216 जना नवजात शिशुको जन्मजात दोष परीक्षण गर्दा 6 जनामा जन्मदोष पहिचान भएको र उनीहरूले पहिलो चरणको आवश्यक स्वास्थ्य उपचार सेवा प्राप्त गरेका छनृ।
1: तराई क्षेत्रमा अबका केही दिन गर्मी पर्ने भएको छ। पहाड़ी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने भए पनि तराईका छुट्टाफुट्टा ठाउँमा मात्रै पानी पर्ने अनुमान छ। मौसम बारेका जानकारी उज्जवल उपाध्यायका अनुसार अबका केही दिन तराईको क्षेत्रमा वर्षा कम हुने र गर्मी बढ़ने सम्भावना छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा मौसम बदली भइरहे पनि ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। ठूलो वर्षाको सम्भावना नभएकाले बाढ़ी पहिरोको जोखिम कम भए पनि लामो दूरीको यात्रा गर्दा तथा निर्माण सम्बन्धी काम गर्दा मौसमको अवस्था हेरेर गर्न उहाँले सुझाव दिनुभएको छ।
0: साउन लागि यता अभाव शुरू भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन। उपभोक्ता एउटा सिलिण्डर लिन घण्टौं लाइन बस्न बाध्य भएका छन्। तर नेपाल आयल निगमले सामान्य अवस्था माको खपत भन्दा धेरै आयात भइरहेको जनाएको छ। पछिल्लो 22 दिनमा 39,774 मेट्रिक टन ग्यास आयात भएको र यो महिना झण्डै 55,000 मेट्रिक टन ग्यास आयात हुने निगमको अनुमान रहेको छ। सामान्य अवस्थामा महिनामा 45-46 मेट्रिक टनसम्म ग्यास वितरण गर्छ। निगमको एलपी ग्यास विभागका निर्देशक विनीत मणि उपाध्यायले आयात बढ़ाएको र यसले अभाव कम गर्न सहयोग पुग्ने बताउनु भएको छ। सरकारले ठूला चाडपर्वमा ग्यासको नहोस् भनेर तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास पनि गरिरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताउँदै आउनुभएको छ। यसअघि आधा सिलिण्डर दिँदै आएकोमा पूर्ण सिलिण्डर उपलब्ध गराउन थालेपछि बजारमा ग्यासको माग र आपूर्तिको असन्तुलन देखेको छ। नेपाल अहिले 58 एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन्। ती उद्योगमा 10,166 मेट्रिक टन भण्डारण र दैनिक 1,75,00,000 सिलिण्डर दैनिक फिलिङ क्षमता रहेको छ। बजारमा ग्यास सहज बनाउन मन्त्रालयले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेको छ। हिजो मात्र उद्योग मन्त्री सहितको टोलीले काठमाडौँ बालाजुमा रहेको नेपाल ग्यास उद्योग तथा टिकुको निगम परिसर नेपाल एसपीएफएस सुगम तथा श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षण गरेको थियो। निगममा गठन गरेको क्विक रेस्पोन्स टोलीले पनि ग्यास नपाएको भनी उपभोक्ताका 500 भन्दा धेरै गुनासोलाई सम्बोधन गरेको जनाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आउँदो भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्ने भएको छ। आफ्ना मन्त्रीहरू र आम नागरिक बीच प्रत्यक्ष संवाद गराएर जनता उत्तरदायी राजनैतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको रासोपा सह महामन्त्री असीम शाहले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। विज्ञप्ति अनुसार सरकारमा सहभागी रासोपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ। दुई मान्छेका आवास र समस्यालाई सिधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ। हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई रासोपाले दुई चरणमा विभाजन गरेको छ। पहिलो चरणमा नागरिक संवाद हुनेछ। बेलुका 5 बजेसम्मको 1 घण्टा पूर्ण रूपमा सर्वसाधारणका लागि खुल्ला रहनेछ, जहाँ नागरिकले आफ्ना गुनासा अपेक्षा र सुझाव मन्त्री समक्ष सोझै राख्न पाउनेछन्। यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 राष्ट्रिय महाधिवेशनका लागि तय भएको मिति कुनै पनि हालतमा तलमाथि गर्न नसकिने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आउँदो असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताउनु भएको छ। पार्टी विधान र कानून अनुसार तय भएको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको उहाँको सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पूर्ण अवलोकन आदेशलाई सामान्य रूपमा लिएको भन्दै पूर्ण न्यायालयको सामना गर्ने बताउनु भएको छ। विधान सम्मत भएको विशेष महाधिवेशनलाई यसअघि नै निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको भन्दै डराउनु पर्ने अवस्था नरहेको उहाँको भनाई रहेको छ। थापाले 15 महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउने कुरामा समेत बैठकमा छलफल गर्नुपर्ने बताउनु भएको छ।
1: संघीय केन्द्रीय संसद प्रतिनिधि सभाको सोमबार बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन्। बिल मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको पनि सूचनामा उल्लेख गरिएको छ।
0: ईरान र ओमान बीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढ़ेको मानले जनाएको छ। ओमानको विदेश मन्त्रालयका अनुसार ईरानसँग जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे छलफल भइरहेको छ। ईरानी विदेश मन्त्री अब्बास अराजीले वार्ता अन्तिम चरणमा पुगेको बताए पनि हर्मुज जलमार्ग खुल्ने विषय अन्य केही शर्त पूरा हुनुपर्नेमा निर्भर रहेको बताउनु भएको छ। ईरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने मागलाई ती शर्तमध्ये मुख्य रूपमा अघि सारेको छ। ईरानले यसअघि भएको युद्ध विराम तथा वार्ता अघि बढ़ाउने समझदारी अमेरिकाले उल्लंघन गरेको आरोप लगाउँदै आएको छ।
1: ताइवानले आफ्नो रक्षा बजेटमा व्यापक वृद्धि गर्ने प्रस्ताव गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार मन्त्री परिषदले सन् 2027 लागि रक्षा बजेट 16% बढ़ाउने तयारी गरेको हो। यो प्रस्ताव पारित भएमा ताइवानको रक्षा बजेट इतिहासमै पहिलो पटक 1 ट्रिलियन ताइवानी डलर नाग्नेछ। यो बजेट ताइवानको कुल गारस्त उत्पादन जीडीपीको 3% भन्दा धेरै हुनेछ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो भूभाग मान्ने चीनले आफ्नो दावी स्थापित गर्न विगत केही वर्ष यता सैन्य तथा राजनैतिक दबाव बढ़ाउँदै लगेको छ। ताइवानले भने चीनको यस्तो दावीलाई अस्वीकार गर्दै आएको छ।
0: सुदूरपश्चिम वेल्सले नेपाल प्रिमियर लीग एमपीएल को तेस्रो संस्करणका लागि इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैबलाई आफ्नो पहिलो विदेशी खेलाड़ीको रूपमा अनुबन्ध गरेको छ। एमपीएल को पहिलो संस्करणमा सुदूरपश्चिमबाट खेलेका जैब प्रतियोगिताकै उत्कृष्ट खेलाड़ी घोषित भएका थिए। उहाँले 9 खेलमा 2 अर्धदशक सहित 275 रन बनाउनका साथै 12 विकेट लिएका थिए। राष्ट्रिय टोलीबाट भने नखेलेका जैबले इंग्ल्याण्डको घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका बाया हाती ब्याटर उहाँले टी ट्वेन्टी क्रिकेटमा 112 खेलबाट 140 स्ट्राइक रेटमा 1792 रन बनाएका छन्। यस्तै उहाँले 23 विकेट लिएका छन् भने टोलीमा अनुबन्ध भएपछि जैबले फेरि आफ्नो घर फर्कन पाउँदा निकै खुशी रहेको र नेपालमा आएर फेरि खेल निकै उत्साहित रहेको बताएका छन्।
1: खेल खबर समाचार सकियो। बिदा हुनु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सोलुखुम्बुमा सकुले घाटी रेडी हत्या गर्ने 19 वर्षीय कार्की पक्राउ। सोलुखुम्बुमा 1 सय 16 थान ग्यास मौजदात। 15 दिनभित्र थप 500 सिलिण्डर आपूर्ति गरिने।
1: भारी बोक्ने क्रममा बिरामी परेका दिनेश तामाङलाई काठमाडौँ पठाउने तयारी। अपाङ्गता रोकथामले चासो ल्याङको बल 92% बजेट खर्च। पर्वतार भैज्ञालु शेर्पाको पार्थिव शरीर मंगलबार नेपाल ल्याइने।
0: खोटाङमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न। तराईमा अबका केही दिनमा गर्मी बढ़ने। पहाड़ी क्षेत्रमा भने पानी पर्ने अनुमान। ओखलढुंगामा बाल विवाह रोक्न विद्यार्थीलाई सचेतना।
1: राष्ट्रका मन्त्रीहरूले महिनामा एकपटक प्राप्ति कार्यालयमा भेटघाट गर्नुपर्ने। 15 महाधिवेशनको कार्यतालिका तलमाथिमा हुने सभापति थापाको भनाई। प्रतिनिधि सभामा चार नयाँ विधेयक प्रस्तुत गरिने। परराष्ट्र र श्रम मन्त्रीसँग प्रश्नोत्तर।
0: हर्मुज जलमार्ग खुलाउने विषयमा ईरान र ओमान बीच भइरहेको वार्ता सकारात्मक। आउँदो वर्ष ताइवानको रक्षा बजेट 16% बढ्न सक्छ।
1: र इंग्ल्याण्डका अलराउण्डर सेफ अली जैब सुदूरपश्चिम वेल्समा फर्किए।
0: अवश्य साँझ 7 बजेको सोलो समाचारबाट समाचार साथीका सहकर्मी अहिलेसँगै सरस्वती पुरीसँगै रेडीका लागि बिदा हुन्छौ। भोलि बिहान 7 बजेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।
2: मरेँ के हो मेरो त रगतै रगत भयो श्यामो त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ दिन बाटोमा बाटो काटेको
2: अरे हेर त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने केही ठेगान छैन
3: बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

0: next to your heart. Radio FM 101.2 MHz.
1: को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। लुम्बिनीका 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर, व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र, कालो बजारीलाई कार्यवाही गरिने।
2: गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
1: आज देशभरमै गर्जन सहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता, वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग।
3: संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने कार्यसूची राख्दा।
1: उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदै 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई।
4: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो। आरएनए नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वपछि हामीले छानबिन समिति बनायौं। हामी सबैसित बुझाएका छौं, यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो सबै कुराहरू बसेर छलफल गरौं, सबै साथीहरूलाई समेत अधिवेशनमा लिएर जाने हो।
1: र अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुँदे योजना अस्वीकार। एनपीएल खेल, सुदूरपश्चिम क्रिकेट खेलमा इंग्ल्याण्डका जैव अनुबन्धित। नेपालमा भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा विभिन्न मन्त्रालय र निकायबीच समन्वय नहुने समस्या वर्षौं देखिएको छ। एउटै स्थानमा फरक फरक निकायले योजना बनाउँदा दोहोरोपन बढ़ने गरेको छ र सीमित स्रोतको अनावश्यक खर्च भइरहेको छ। यस्तो अवस्थाले विकासको गति मात्रै होइन गुणस्तरमा समेत नकारात्मक प्रभाव पर्दै आएको छ। सुधारका लागि एकीकृत योजना प्रणाली, स्पष्ट जिम्मेवारी निर्धारण र सूचना आदान प्रदानको प्रभावकारी संयन्त्र बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अब खबर सन्तोषी रायबाट। खाना पकाउने ग्यासको अभाव र आपूर्तिमा कालोबजारी भइरहेको गुनासो आएपछि गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रूपमा बजार अनुगमन तीव्र बनाएका छन्। मन्त्रालयहरूले प्रहरीको सहयोगमा अनुगमन तीव्र बनाएका हुन्। आज काठमाण्डुका 55 ग्यास डिपोमा प्रहरी परिचालन गरी उपभोक्तालाई ग्यास वितरण सहज बनाएको छ। हिजो मात्र प्रहरीले डिपोसँग समन्वय गरेर 7,700 भन्दा बढ़ी सिलिण्डर बिक्रीमा सहजीकरण गरेको थियो। भक्तपुरमा भने एउटा सिलिण्डर 7,000 रूपियाँमा बिक्री गरेको आरोपमा एकजना पक्राउ परेका थिए। उद्योग मन्त्रालयका सहसचिव मित्र प्रसाद सुवेदीले ग्यासको आपूर्ति सहज हुँदै गए पनि उपभोक्तालाई समस्या पार्ने र महँगो मूल्यमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सीआईएमसँग बताउनुभयो।
2: ग्यासको आपूर्ति विदेशबाट राम्रै भइरहे पनि भित्रपट्टि चाहिँ नेपालभित्रको वितरणमा केही समस्याहरू देखिएको थियो र यो समस्यालाई पहिचान गरेर समाधान गर्न हामीले यो क्युआरटी भन्छ नि, क्विक रेस्पोन्स टिम संचारमा ल्यायौं। आज चाहिँ 64 दिन हो यो रेस्पोन्स टिमले काम गरिरहेको, जो चाहिँ साह्रै निटी छ, खाँचोमा छ, अरू वैकल्पिक उपाय छैन भने उसलाई चाहिँ तुरन्त उपलब्ध गराउने गरी त्यो टिमले काम गरिरहेको छ। गृह मन्त्रालयको पनि समन्वयमा प्रहरी पनि संलग्न भएर बाँडिएको कुराहरू पनि आइरहेछ र वाणिज्य विभाग लगायतको टोलीले चाहिँ निरन्तर अनुगमन पनि गरिरहेछ।
1: नेपाल आयल निगमले भने ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ। लुम्बिनी प्रदेशका 44 गाउँपालिकामा गरिएको अध्ययनमा 20,000 भन्दा बढ़ी बाँदर रहेको पाइएको छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर हरीश शर्मा नेतृत्वको टोलीले गरेको अध्ययनमा रातो बाँदर, पहरे बाँदर र लंगुर गरी 3 प्रजातिका बाँदर भेटिएका छन्। अध्ययन अनुसार किसानलाई सबैभन्दा बढ़ी दुःख रातो बाँदरले दिने गरेको छ। बाँदरका कारण बाली नालीमा क्षति बन्नुका साथै मानव वन्यजन्तु दण्ड समेत बढ़ेको अध्ययनले देखाएको छ। बाँदरको संख्या व्यवस्थापनका लागि वनव्याकरण हिरालो राख्ने र क्षति भएका किसानलाई क्षतिपूर्ति दिने लगायतका उपाय अपनाउन सुझाव दिएको छ। वन्यजन्तुको वासस्थान स्थानीय तहको सीमा भन्दा बाहिरसम्म फैलिने भएकाले समस्या समाधानका लागि समग्र क्षेत्रलाई समेटेर योजना बनाउनु पर्ने अनुसन्धानकर्ताको भनाइ छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन 2076 संशोधन गर्न तयार पारेको मस्यौदाका बारेमा आएका जाहिज सुझाव र सार्वजनिक भइरहेका विचारलाई समावेश गरेर अघि बढ़ने बताएको छ। विधेयकका वातावरण निरीक्षण र वातावरण परीक्षक पदको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रावधानमा गम्भीर त्रुटि भएको भन्दै देशभरका विश्वविद्यालय केन्द्रीय विभाग तथा अंगिक र सम्बन्धन प्राप्त क्याम्पस सरकारवालाले संयुक्त रूपमा ध्यान आकर्षण गराउँदै आएका छन्। सीआईएमसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकाल,
5: यसैमा छलफल चलिरहेको छ, फाइनल निर्णय भएको अवस्था होइन। जुन यसभन्दा अगाडि मन्त्रालयमा चाहिँ वातावरण विषयमा गरेको मान्छेहरूलाई पनि यस्तो स्थिति गरी आयो भन्ने जुन गुनासो गर्नुभयो, अब त्यो गुनासो स्वाभाविक छ होइन। हामीले सुझाव कलेक्सनहरू गरिरहेको अवस्था छ मन्त्रालयले, अब सुझाव आयो भने त्यस्तो सुझावहरू संशोधन गरेर जाने सरकारको पनि छ, मन्त्रालयको पनि छ, त्यसले गर्दा त्यसको संशोधन गरेर सुझावहरूलाई समेटेर जान सकिन्छ। विषय तयार गरेर जुन कुरो बाहिर आएछ नि त्यो चाहिँ राम्रो पक्ष हो भन्ने लाग्छ। किन हुन्छ भने मन्त्रालयले पनि ऐन संशोधन गर्दैछ भन्ने जानकारी भयो एउटा कुरा। अर्को कुरो यसको ऐन नीति निर्माण गर्दा पारदर्शी तरिकाले गर्नुपर्छ भन्ने कुरा छ। सरकारवाला साथीहरूले कन्सर्नहरू भने सम्बन्धित सरकारवालाहरूले राख्नु भएको छ, उहाँले विशेष रूपमा मन्त्रालयले सुझावहरू दिनुभयो भने उहाँहरूको सुझावहरूलाई सम्बोधन गर्नुपर्ने हुन्छ, हामी गर्छौँ भन्ने खालि।
1: यसअघि त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत 16 शैक्षिक निकायका वातावरण विज्ञान तथा वातावरण इन्जिनियरिङ विभागका प्रमुख तथा प्रतिनिधिहरूले हस्ताक्षर गरी वातावरण क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध नरहेका अन्य विषयमा स्नातक तह गरेका र 2 वर्ष स्थायी सेवामा रहेका कर्मचारीलाई पनि समान रूपमा योग्य मान्ने व्यवस्था सच्याउन माग गरेका थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले पश्चिम नगरपरासीको सुस्ता क्षेत्रमा बढ़िरहेको नदी कटान र त्यसबाट उत्पन्न हुन सक्ने जोखिमको स्थलगत अनुगमन गर्दै बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मुख्यमन्त्री आचार्यले नदी कटान नियन्त्रणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले नदी कटान नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने र विपद व्यवस्थापन कोषबाट समेत बजेट उपलब्ध गराउने स्पष्ट पार्नुभयो।
6: सुस्तावासी आदरणीय दाजुभाइ दिदी बहिनीहरू, नदी कटानलाई रोक्नको निम्ति जुन खालको यहाँहरूले भूमिका निर्वाह गर्नुभएको छ, काम गर्नुभएको छ, त्यसको निम्ति म प्रदेश सरकारको तर्फबाट यहाँहरूलाई दिलैदेखि हार्दिक धन्यवाद भन्न चाहन्छु। सुरक्षा कर्मी साथीहरूले अहिले यो कटान क्षेत्रलाई रोकेर यो सुस्ता जोगाउने जुन मांग अभियानमा उहाँहरू जुटिरहनु भएको छ, उहाँहरूलाई पनि म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद भन्न चाहन्छु। यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु, प्रदेश सरकारको तर्फबाट आवश्यक पर्ने जे जति पैसा लाग्नेछ त्यसको निम्ति प्रदेश सरकारले व्यवस्थापन गर्नेछ। विपदबाट हामीले त्यो बजेटको व्यवस्थापन, आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्नेछौ।
1: सुस्ता क्षेत्रमा नदी कटान बढ़दै जाँदा सीमावर्ती बस्ती तथा नेपाली भूमिमा जोखिम बढ़ेको स्थानीय बासिन्दाले मुख्यमन्त्री आचार्यलाई जानकारी गराएका थिए। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशका हिमाली, पहाड़ी र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ भने पहाड़ी तथा तराई भूभागका धेरै स्थानमा समेत मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग साथै सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकोले सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरूण पौडेलले सीआईएमसँग बताउनुभयो।
7: सुदूरपश्चिम प्रदेश है, राति भागमा चाहिँ त्यस्तै गण्डकी प्रदेशको पहाड़ी भूभागमा, सुदूरपश्चिम प्रदेश प्रदेशको पारे भूभागका एक स्थान, त्यस्तै हाम्रो यो कोशी प्रदेशको तराई भूभागका एक स्थानमा चाहिँ भारी वर्षा सम्भावना छ। प्राकृतिक औसत वर्षा अनुसार देखिन्छ, त्यो ठुलो खालको झरी टाइपको छैन, वर्षा भर्ने रोकिने खालको देखिन्छ, त्यही नै हो। यतिकै अब मनसुन चाहिँ मनसुनको समयमा छौँ हामी होइन, त्यसरी नै बुझ्नुपर्ने हुन्छ अब ठ्याक्कै होइन। तर पहाडी भूभागहरूमा चाहिँ मनसुनको समयमा जलवाष्पहरू आइरहेको हुन्छ पहाडी भूभागमा, अब त्यसले गर्दाखेरि त्यहाँ चाहिँ वर्षा हुन्छ। कतिपय अब सबै वर्षा भएको ठाउँ पहाडी भूभागहरू छ भने त्यहाँ पहिरो जान्छ।
1: कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा धेरै भारी पानी पर्ने सक्ने पूर्वानुमान गरिएको र ती क्षेत्र र भूभागमा बाढ़ी पहिरोको जोखिम रहेको महाशाखाको भनाइरहेको छ। संघीय संसद प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुनुभएका छन्। दुई मन्त्रीसँग सांसदको प्रश्न उत्तर हुने कार्यक्रम पनि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा रहेको छ। दिउँसो एक बजे बस्ने बैठकमा शुरूमा मन्त्रालयगत प्रश्न उत्तरको कार्यक्रम रहने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताउनुभयो। परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्न उत्तरको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय गरिएको गिरीले सीआईएलाई जानकारी दिनुभयो।
3: परराष्ट्र मन्त्रालयको सन्दर्भमा दुईटा प्रश्नहरू छन् भने युवा श्रम र रोजगारको सन्दर्भमा भोलिका लागि एउटा प्रश्न छ। प्रश्नोत्तर कार्यक्रम भइसके पछाडि व्यवस्थापन कार्य अन्तर्गत भोलि दर्ता भएर बसेका तीनटा विधेयकहरू सभामा प्रस्तुत हुन्छन्, यानिकि पेश हुन्छन् अथवा यसलाई केवल भएको रूपमा पनि बुझ्न सकिन्छ। यस्ता तीनटा विधेयकमध्ये कर्मचारी सञ्चयको दोस्रो संशोधन विधेयक 2083 छ, त्यसले गर्दा मेन मिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 छ भने एउटा विधेयकमाथि चाहिँ विचार गरियोस् अथवा सैद्धान्तिक छलफल हुन्छ, त्यो चाहिँ विधि निर्माणको क्रममा त्यसपछि चाहिँ संशोधन राख्न सकिन्छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083माथि विचार गरियोस् भन्ने कार्यसूची रहेको छ।
1: नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरावलोकन आदेशलाई सहज रूपमा लिएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा सभापति थापाले पार्टीका कामहरू विधान सम्वाद भएकाले डराउनु पर्ने अवस्थामा रहेको बताउनुभयो।
4: मेरो संयोजकत्वमा सदस्यता समिति बनेको थियो, आरएलडी नेता महेन्द्र यादव यहाँ हुनुहुन्छ, उहाँको नेतृत्वपछि हामीले छानबिन समिति बनायौं, हामी सबैले चित्त बुझाएका छौँ। यसै गरिकन छानबिन समिति बनाउने हो के बनाउने हो, सबै कुराहरू बसेर छलफल गर, सबै साथीहरूलाई समेटेर अधिवेशनमा लिएर जाने हो। जुन जिम्मेवारी पूरा गर्ने कुरामा तलमाथि गर्ने कुरा छ, यो कुरा गर्ने कुरामा सम्वाद गरेको सब सम्वाद गर, तर एउटा कुरा चाहिँ म ख्याल गरिदिनु सबैलाई आग्रह गर्न चाहन्छु, तर्साएर चाहिँ म तर्सिन्न, दगाएर पनि म दगिन्न, फगाएर पनि फगे, विधानको सीमाभित्र म बस्नुपर्छ, विधानको सीमाभित्र बस्छु।
1: नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई संगसँगै लैजानु पर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले जानकारी दिनुभएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धि दर भएको बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजाबाट सीमा फिर्ती सम्बन्धी 15 बुधे योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नु भएको छ। नेतन्याहुले इजरायलले 15 बुधे दस्तावेज अस्वीकार गरेको बताउनुभयो, तर हमासले इजरायलले गाजामा जारी सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्र आफ्ना भारी हतियार हस्तान्तरण गर्ने शर्त रहेको छ। अब खेल खबर। सुन्दरपश्चिम रेन्जले आगामी नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटका लागि इंल्याण्डका अलराउण्डर सेफ अली जैवलाई अनुबन्धन गरेको छ। जैव पहिलो संस्करणमा पनि सुदूरपश्चिमबाट खेल्नु भएको थियो, त्यति बेला उत्कृष्ट प्रदर्शन गर्नुभएका वहाँ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाड़ी घोषित हुनुभएको थियो। सरकारी कार्यालयलाई बिचौलिया र भीड़भाड़ रहित बनाउन चालिएको कदमबाट सेवाग्राही खुशी।
8: केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाट बिचौलियाहरू अब दलालीहरू हुन्थ्यो नि, दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो, तर अहिले चाहिँ छिटै आएर आफ्नो कामहरू छिटो छिटो दुर्घटनाले दिन मिल्ने अवस्था गर्दछ।
1: स्थानीय सरकार र प्रशासनको पहलबाट देखिएको नतिजा अरू प्रशासन कार्यालयका लागि पनि अनुकरणीय रिपोर्ट बर्खाको समयमा बालबालिकालाई झाडा पखालाबाट बचाउने कसरी संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो सागसब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फूडको सेवन सकेसम्म कम गरौ
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
1: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
10: क्लासिक सेटको वाइफाई 6 राउटर नामपुर घरमा शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपो टिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुने क्लासिक सेट छोयो सुचल्यो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर संघीय स्तरमा सिंहदरबारको काम कार्यवाहीमा परिवर्तन गर्न खोजिए जस्तै जिल्लामा प्रशासन कार्यालयहरूबाट पनि सेवाग्राहीलाई दिँदै आएको सेवा सुविधा र गुणस्तर सुधारका लागि 77 जिल्लालाई गृह मन्त्रालयले निर्देशन दिँदै आएको छ सुधारका लागि धेरै जिल्लामा काम पनि शुरू भइसकेको छ त्यसै मध्येमा पर्छ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक सामान्य प्रशासनिक कामका लागि आउने सेवाग्राहीले पनि घण्टौं लाइन बस्नुपर्ने एउटा कामका लागि पटक पटक विभिन्न कोठा चाहर्नुपर्ने र प्रक्रिया नमिल्दा दिनभर बिताउनु पर्ने अवस्था हिजो आज नभएपछि सेवाग्राहीलाई सजिलो भएको छ
12: सेवा लिन आउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा हुने भीड़भाड़ झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाग्राहीले बताउन थालेका छन् सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ
13: अहिले यताउति दौड़नु पर्ने एउटै कोठाबाट त्यहाँ टोकन सिस्टमले गर्दै अनि त्यहाँबाट त्यहाँ जानुहुन्छ नि बाबु आमाको फोटो सोटो मागियो
12: सेवा कक्षमा पुगेपछि कर्मचारीले शुरूमा सेवाग्राहीका कागजात रुजु गर्छन् आवश्यक कागजात नपुगे प्रक्रिया पूरा गर्न सुझाव दिन्छन् भने कागजात पूरा भएका सेवाग्राहीलाई टोकन उपलब्ध गराएर प्रतीक्षालयमा बस्ने व्यवस्था गरिएको छ पालै पालो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ जुगल गाउँपालिकाबाट आउनुभएका टंक बहादुर सिलवाल
8: अब हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि बाहिर गेटबाट बिजुलीहरू दलालीहरू हुन्थ्यो नि दलालीहरू हामी यहाँ गर्छौँ वहाँ गर्छौँ भनेर पैसा खाने झन्झटहरू हुन्थ्यो तर अहिले चाहिँ छिटै आएर आफ्नो कामहरू छिटो छिटो ढङ्गले
12: प्रशासन कार्यालयमा सेवाग्राहीका लागि प्रतीक्षालयसँगै खानेपानी र निशुल्क वाईफाईको समेत व्यवस्था गरिएको छ नयाँ नागरिकता नागरिकताको प्रतिलिपि राहदानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलबाट उपलब्ध गराइँदै आएको छ प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे
14: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिचौलियाको प्रवेश नहोस् भन्ने हिसाबले निषेधै गरेका छौं उहाँहरूलाई आवश्यक पर्ने निवेदन लेखिदिनुदेखि लिएर आवश्यक प्रक्रिया चाहिँ सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ त्यसैले कोही पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरूरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूका माध्यमबाट पनि हामी सेवाग्राहीहरूलाई सूचित गर्न चाहन्छौ
12: सेवा प्रवाहलाई थप नागरिक मैत्री बनाउन निशुल्क अनलाइन आवेदन तथा सहजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालय कार्यालयमा संचालन गरिएको छ। चौतारा सांगाचोगडी नगरपालिकाले एकजना सहजकर्ताको व्यवस्था गरी राहदानी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने, कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटोकपी गर्ने सम्मका सेवा निशुल्क उपलब्ध गराइएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बर्खायामा बालबालिकालाई झाडा पखालाको उच्च जोखिम,
15: बच्चाको हात पनि राम्रोसँग खानपानी त खाने, आफूले पनि गर्ने खानेकुराहरू छुँदाखेरि हात मात्रै भए पनि पकाउनु थियो भाइ सबैतिर सरसफाइमा चाहिँ ध्यान दिनुपर्छ, ताजा खानेकुरा खुवाउने।
1: बाल बालिकालाई झाडा पखालाबाट जोगाउने उपाय के होला? विज्ञको सुझाव सहितको संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै बुझ्दैछौ,
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु सुनिएको, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र UNIC, सामुदायिक रेडियो उदयपुर र CIN।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
16: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 314 खण्डमा छौं। बर्खाको समयमा बाल बालिकामा देखिन सक्ने झाडा पखाला र यसबाट बस्नका लागि के कसरी सावधानी अपनाउने, हाम्रो पालोको आजको अङ्कमा हामीले यसै विषयमा वरिष्ठ बाल रोग विशेषज्ञ प्राध्यापक डाक्टर कल्पना उपाध्याय सुरेन्द्रसँगको कुराकानी सुन्नुहुँदैछौ।
15: झाडा पखाला लाग्ने त्यो पनि समय अनुसारमा नै हुन्छ, जस्तो जाडो महिनामा धेरै जसो भाइरल डायरिया भन्छ हामीले, भाइरल इन्फेक्सन
1: चिसोको
15: कारण, चिसोमा हुने भाइरसको कारण हुन्छ, पानी पर्ने सिजनमा चाहिँ फोहोरले गर्दाखेरि।

0: अलि बढी चाहिँ जाडो मौसममा जोखिम हुन्छ भाँडा पखाला लाग्ने कि गर्मी मौसममा अलि बढी हुन्छ?
1: फरक फरक हुन्छ, त्यो कारण चाहिँ फरक हो होइन। गर्मी महिनामा चाहिँ पानीको दूषित भएर धेरै खानाका पानी दूषित भएर हुन्छ। जाडो महिनामा चाहिँ भाइरसले गर्ने भएको भए वातावरणमा जुन भाइरसको इन्फेक्सन हुन्छ त्यसले गर्दा हुन्छ। भरिआएको पनि लाग्छ, जाडोमा पनि लाग्छ, त्यहाँ सक्छ।
0: बालबालिकालाई लाग्ने जुन झाडा पखाला छ यो गर्मी महिनामा त्यो पनि मनसुनका समयमा, उनी झाडा पखालालाई चाहिँ कसरी रोक्न सक्छ?
1: अनि भाइरसलाई सफाइ शिशु बालबालिकालाई खाना खुवाउनु अगाडि हात धुन लगाउने, आफूले पनि हात धुन खुवाउनु बेलामा पानी जहिले पनि उमालेर खुवाउने, हामीले पानी पनि उमालेर खान्छौँ। अनि अरू कुरा चाहिँ त्यो खाना पानीले सफा गर्दैन, होइन धानको पानीले गर्छौँ। त्यो गर्दा हामीले पानी त उमालेर खाएको छौँ, तर अब हात धुँदाखेरि पनि पानी यतिकै हामीले पुत्यो राम्रोसँग हात नलिने र सफा पानीले हात नलिँदाखेरि पनि त्यसले गर्दाखेरि समस्या हुन सक्छ। जुनै निम्तिको कुराहरू नखान दिने, खानेकुराहरू छोपेर राख्ने, ताजा खानेकुरा खाने, घरमै पकाएको तातो तातो खानेकुरा खायो भने चाहिँ चान्स कम हुन्छ।
0: अभिभावकले चाहिँ ख्याल गर्नुपर्ने कुराहरू जस्तो यो गल्ती गर्दाखेरि चाहिँ बालबालिकालाई अझ विशेष गरी सहर केन्द्रित बालबालिकाहरूलाई चाहिँ झाडा पखाला लागिरहेछ भन्ने के छ यहाँको अनुभव?
1: यो त पानीकै भयो, होइन पानी उमालेर नखुवाउने, प्रशोधन गरेर नखुवाउने एउटा भयो। अर्को कुरा चाहिँ बजारको खानेकुराहरू खुवाउने, होइन अब किनेर लिएर अलिक काम पकाउने किनेर ल्याएर खायो भन्दाखेरि अब त्यो कस्तो हुन्छ? बासी खानेकुरा हुन्छ, त्यसमा चाहिँ किटाउनु भइसकेको खानेकुरा खाँदाखेरि पनि हुन्छ बचाउँदै रहन्छ, त्यसैले खुवाइदिनु त्यसैले त्यसैले खाना र पानीबाटै सन्तु भएकोहरू त्यतातिर चाहिँ दिनुपर्छ।
0: विद्यालयमा अब पानीहरू घरबाट कतिपय घरबाट बोतल मिलेर लानुहुन्छ, होइन कतिपयले विद्यालयमा पनि घरबाट खानुहुन्छ। अनि त्यो बोतलको पानी खाँदै गर्दाखेरि चाहिँ बोतलको मुख गाडेर खाने र मुखमा भएको केही खानेकुरा चाहिँ बोतलमा पनि खस्ने पनि हुँदो रहेछ, होइन त्यसले चाहिँ कतिको जोखम
1: गर्दाखेरि पनि हुनसक्छ। त्यो किटाणु त्यसमा त्यो बोतल हामीले राम्रोसँग सफा गरेन भने त्यसैमा किटाणु बढ्छ, त्यसले गर्दाखेरि हुन सक्छ संक्रमण।
0: खानपानमा चाहिँ के ध्यान दिने झाडा पखाला नलागोस् भनेर?
1: प्रशस्त पानी खाने, शुद्ध खाने, उमालेको खाने, तातो तातो खाने, सकुबार खाने, ताजा खाने, बासी सडेर ल्याएको नखाने, फलफुलहरू खाँदाखेरि पनि खाने पानी राम्रोसँग पखालेर खाने,
0: खाने पानी नै पखाल्नु पर्यो,
1: पानी नै पखाल्नु पर्यो, एकछिन पानीमा डुबाएर राम्रोसँग खाने पानी पखाल्यो भने चाहिँ त्यसमा भएको अब कहिले कहिले कीटनाशक औषधहरू पनि हाले हुन्छ र त्यसमा भुइँसँग भन्किएको छ भने त्यसरी शुद्ध गर्न सकिन्छ।
0: यदि बच्चामा झाडा पखाला लागिहाल्यो भने सुरुवाती चरणमा के गर्ने?
1: झाडा पखाला लागिहाल्यो भने पनि उसलाई खाना चाहिँ नरोक्ने, हामीले चाहिँ खाना पनि सब बन्द गरिदिएपछि उसमा पानीको कमी हुनसक्छ, त्यसैले उसले उसले खाने हामीले पकाएर खाना एकदम पचाउनु गाह्रो हुने, होइन सादा खानाहरू खुवाइरहने र पानी प्रशस्त खुवाउने, एकदम धेरै रहने जिरङ्गल पानीहरू पनि खुवाउने। कसैले कहिले कहिले मान्दैन जिरङ्गल पानी खाना, त्यसैले सादा पानी मात्रै खुवाएको पनि मान्नुहुन्छ कतिजनाले, तर बिच बिचमा जिरङ्गलीलाई त्यो झाडा पखालाबाट गएको हुन्छ, त्यसको त परिपूर्ति त गर्नु पर्यो। त्यसैले बिच बिचमा चाहिँ जिरङ्गल पानी जसरी हामीले एक लिटरमा बनाउँछौँ त्यसरी नै बनाउँ, सादा पानी र त्यो बिच बिचमा खुवाउन सकिन्छ।
0: कति पटक ढुङ्गाले चाहिँ अस्पताल कुद्दै हाल्नुपर्छ?
1: त्यस्तो भन्ने पटकले भन्दा पनि अब पानीको कमी हुँदै जान्छ, बिस्तारै पिसाब कम हुन्छ, बच्चा सुस्त हुँदै जान्छ, सुरुमा एकदमै पानी खानु खोज्छ अनि बिस्तारै पानी खानु छोड्छ, लट्ठा हुन्छ, होइन त्यसैले अब सकुवा सधैँ भइरहने भन्दा एकदम धेरै भयो, बच्चा पहिलाको जति सङ्ख्या एक्टिभ छैन भने पनि लानु पर्यो, त्यही कम भयो भने लानु पर्यो, अलिकति उसको अलिक सुस्थ जस्तो देखियो भने तुरन्त लानुपर्छ। त्योभन्दा अगाडि बच्चा बुझाएर चाहिँ खाइरहेछ खेलिरहेछ भने पानी प्रशस्त खुवाउने सकिन्छ।
0: झाडा पखाला भइसकेपछि निको भयो, निको हुनै चरणमा छ, त्यति बेला चाहिँ खानेकुराहरू के बनाउने लगाइन्छ कि? धेरै साह्रो भात खानु हुँदैन, चिन्डो पिरोहरू खानु हुँदैन, अनि दालको झोल सकेसम्म दालको झोल मात्रै पनि खुवाउने चलन पनि छ नि त, यो सही हो कि गलत हो?
1: अब दालको झोल बाटो सबै झन् त्यति बेला उसलाई बढी पौष्टिक तत्त्वको
0: पचाउन सक्दैन भनेर चाहिँ
2: साझा खबर आदि जीवन.com मा इमेल गर्नुहोला। सीआईएन को सामाजिक

लुम्बिनी निकास 44 पालिकामा 20,000 भन्दा बढ़ी बाँदर भेटिएका छन्। व्यवस्थापनका लागि अध्ययन समितिको 3 सुझाव रहेको छ। ग्यास अभाव हटाउन बजार अनुगमन तीव्र पारिएको छ। कालो बजारी गर्नेलाई कार्यवाही गरिने भएको छ। आज राति देशभर मेघ गर्जन सहित वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षाको चेतावनी समेत जारी भएको छ। सुस्तामा बढ़दो नदी कटानको जोखिम, बजेट अभाव हुन नदिने मुख्यमन्त्रीको प्रतिबद्धता रहेको छ। वातावरण विधेयकको शैक्षिक योग्यता प्रावधानमा त्रुटि सच्याउन माग गरिएको छ। उच्च आर्थिक वृद्धिका लागि लगानी विस्तारसँगै नीतिगत सुधार आवश्यक रहेको छ। प्रतिनिधि सभा बैठकमा भोलि 4 विधेयक प्रस्तुत हुँदैछन्। 2 मन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम पनि तय भएको छ। अदालतको आदेशलाई सहज रूपमा लिएको कांग्रेस सभापति थापाको भनाई छ। अमेरिकी राष्ट्रपतिले गाजाबाट सेना फिर्ता गर्ने 15 बुधे योजना स्वीकार गर्नुभएको छ। एमपीएल खेल्न सुदूरपश्चिम क्रिकेटमा इंग्ल्याण्डका जैव अनुबन्धित हुनुभएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: प्रोलो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Surya Sun. Studio time.
2: It's 8 p.m. आपको 8 बजे.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोनू दूध कुंड नगर पालिका पांच सोनू कुंभ.
3: Wherever you are, stay connected.
4: बढी असर सामान्य परिवारको भान्सामा परेको छ. आज ग्यास पाइएला कि नपाइएला भन्ने चिन्ता लिएर नागरिकले सिलिण्डर खोज्नुपर्ने अवस्था आफैमा एउटा प्रश्न हो. आधारभूत आवश्यकता बनेको वस्तु सहज रूपमा उपलब्ध गराउने जिम्मेवारी आखिर कसको हो? एकातिर सम्बन्धित निकायबाट बजारमा आपूर्ति नै नहुने गरी अभाव नरहेको भनिन्छ, अर्कोतिर उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो छ. यदि ग्यास पर्याप्त छ भने बजारमा किन पाइँदैन? आपूर्ति व्यवस्थापनमा समस्या हो कि वितरणमा? कृत्रिम अभाव सृजना भइरहेको हो कि उपभोक्तामा फैलिएको त्रासले माग अस्वाभाविक रूपमा बढ़ाएको हो? कतै मौकाको फाइदा उठाउने प्रवृत्ति त बढ़िरहेको छैन? यी प्रश्नको स्पष्ट जवाब उपभोक्ताले खोजिरहेका छन्। ग्यास मात्रै होइन, पछिल्लो समय सामान्य नागरिकको अर्को ठूलो चिन्ता दैनिक खाद्य वस्तुको मूल्य बनेको छ। भान्सामा दिनौ चाहिने चामल, दाल, खानेतेल, तरकारी, फलफूल, मसला तथा अरू खाद्य सामग्री किन्न जाँदा पहिलेको तुलनामा बढ़ी रकम खर्च गर्नुपर्ने अवस्था छ। आमदानी त्यही छ तर खर्च बढ़िरहेको छ। महिनाको निश्चित कमाईबाट परिवार चलाउने निम्न तथा मध्यम आय भएका परिवारको लागि यस्तो मूल्य वृद्धिले प्रत्यक्ष दबाव सृजना गरेको छ। बजारमा एउटा वस्तुको मूल्य बढ्दा यसको असर एउटा वस्तुमा मात्र सीमित हुँदैन। खाद्यान्न, तरकारी, तेल, ग्यास, यातायात लगायत दैनिक आवश्यकताका क्षेत्रमा एकसाथ खर्च बढ़दा परिवारको समग्र बजेट नै प्रभावित हुन्छ। भान्साको खर्च बढ़ेपछि शिक्षा, स्वास्थ्य, कपड़ा र अरू आवश्यकताका लागि छुट्याउने रकम खुम्चिन थाल्छ। त्यसैले बजारमा केही रूपियाँ मूल्य बढ़नु व्यापारीका लागि सामान्य हिसाब हुन सक्छ, तर सीमित आमदानी भएको परिवारको लागि त्यसले महिनाभरिको आर्थिक हिसाब नै बिगार्न सक्छ। तर मूल्य किन बढ़्यो भनेर उपभोक्ताले प्रश्न गर्दा सधैं स्पष्ट उत्तर पाउँदैनन्। व्यापारीले ढुवानी खर्च बढ़ेको बताउन सक्छन्, थोक विक्रेताले आयात मूल्य बढ़ेको भन्न सक्छन्, आयातकर्ताले अन्तर्राष्ट्रिय बजार देखाउन सक्छन्। उत्पादन कम भएको, आपूर्ति प्रभावित भएको वा लागत बढ़ेको कारण पनि प्रस्तुत हुन सक्छ। यी मध्ये कतिपय कारण वास्तविक पनि हुन सक्छन्, तर प्रश्न के हो भने वास्तविक कारणले कति मूल्य बढ़ेको हो र त्यही बहानामा उपभोक्ताबाट अतिरिक्त मूल्य कति असूल भइरहेको छ भनेर हेर्ने निकाय कहाँ छन्? यहीबाट बजार अनुगमन र सरकारी नियमनको प्रश्न आउँछ। नेपालमा उपभोक्ताको अधिकार संरक्षण गर्न संवैधानिक र कानूनी व्यवस्था छ। गुणस्तरीय वस्तु तथा सेवा पाउनु, वस्तुको मूल्य र गुणस्तर बारे सही सूचना पाउनु, सही नापतौलमा सामान किन्न पाउनु, असुरक्षित तथा गुणस्तरहीन वस्तुबाट जोगिनु र हानि पुगेको अवस्थामा क्षतिपूर्ति माग्न पाउनु उपभोक्ताका अधिकार हुन्। कागजमा हेर्दा उपभोक्ता कमजोर छैनन्, उनीहरूलाई अधिकार दिइएको छ र ती अधिकार संरक्षण गर्ने राज्यका निकाय पनि छन्। तर समस्या कानूनमा अधिकार लेखिएर मात्र समाधान हुँदैन, ती अधिकार बजारसम्म पुगे कि पुगेनन् भन्ने मुख्य कुरा हो। एउटा उपभोक्ता बिहान ग्यासको सिलिण्डर लिन घण्टौं लाइनमा बस्छ, दिउँसो तरकारी बजारमा पुग्दा मूल्य बढ़ेको पाउँछ र साँझ किराना पसलमा खाद्यान्न किन्दा केही दिन अघिको भन्दा बढ़ी रकम तिर्छ भने संविधान र कानूनमा लेखिएको अधिकार उसले आफ्नो दैनिक जीवनमा कहाँ अनुभव गर्ने? यस्तो अवस्था आज मात्रै आएको होइन। नेपालमा समय समयमा कुनै न कुनै वस्तुको अभाव हुने, मूल्य अचानक बढ़ने, कृत्रिम अभाव र कालो बजारीको चर्चा चल्ने अनि सरकारले अनुगम र कार्यवाहीको घोषणा गर्ने क्रम लामो समयदेखि दोहोरिँदै आएको छ। समस्या आएपछि केही दिन अनुगमन तीव्र हुने, केही पसलमा कार्यवाही हुने र समय बित्दै गएपछि फेरि पुरानै अवस्थामा फर्कने हो भने त्यसले दीर्घकालीन समाधान दिन सक्दैन। त्यसैले प्रश्न बजार अनुगमन हुन्छ कि हुँदैन भन्ने मात्र होइन, अनुगमन कति प्रभावकारी छ भन्ने हो। बजारमा गलत काम गर्नेलाई कार्यवाहीको डर छ कि छैन? उपभोक्ता ठग्ने व्यवसायमाथि हुने कार्यवाही उसको गलत कामको तुलनामा पर्याप्त छ कि छैन? अनुगमन ठूला उत्पादक, आयातकर्ता र वितरकसम्म पुगिरहेको छ कि खुद्रा पसलमा मात्र सीमित छ? वस्तुको मूल्य उत्पादक वा आयातकर्ताबाट उपभोक्ताको हातसम्म आइपुग्दा कुन तहमा कति बढ़िरहेको छ भनेर निगरानी गर्ने प्रणाली कति बलियो छ? यससँगै व्यवसायको जिम्मेवारी पनि आउँछ। व्यापार गर्नु र नाफा कमाउनु स्वाभाविक हो, तर अभावको मौका क्षेत्र र मूल्य बढ़ाउने, सामान लुकाउने, उपभोक्तालाई गलत सूचना दिने वा अस्वाभाविक नाफा लिन खोज्ने प्रवृत्ति भए त्यसलाई सामान्य व्यापार मान्न सकिँदैन। बजार केवल नाफाले होइन विश्वासले पनि चल्छ। उपभोक्ताको विश्वास गुमेको बजार स्वस्थ हुन सक्दैन। अर्कोतर्फ उपभोक्ता आफै कति सचेत छन् भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। हामी सामान किन्दा बिल कति माग्छौं, मूल्य सूची हेर्छौं कि हेर्दैनौ, र प्याकेटमा लेखिएको उत्पादन र उपभोग्य मिति जाँच गर्छौं कि गर्दैनौ, तोकिएको भन्दा बढ़ी मूल्य लिएको अवस्थामा प्रश्न गर्छौं कि गर्दैनौ, ठगिएको महसुस हुँदा सम्बन्धित निकायमा उजुरी गर्छौं कि यस्तै हो भनेर घर फर्कन्छौं। उपभोक्ता अधिकारका लागि काम गर्ने संघ संस्थाहरूको भूमिकामाथि पनि यही बेला प्रश्न गर्नुपर्ने हुन्छ। वर्षभरि उपभोक्ताको समस्या उठाउने, बजारको निगरानी गर्ने र सरकारलाई जिम्मेवार बनाउने काम भइरहेको छ कि उपभोक्ता अधिकार दिवस, गोष्ठी, अन्तर्क्रिया र विज्ञप्तिमै सीमित छ। ग्यास नपाएर उपभोक्ता लाइनमा बसेको समयमा उपभोक्ता अधिकार कर्मी कहाँ हुन्छन्? बजारमा खाद्यान्नको मूल्य बढ्दा यसको कारण खोजेर सार्वजनिक बहसमा ल्याउने जिम्मेवारी कसले लिने? सबैभन्दा महत्वपूर्ण प्रश्न, संविधान र कानूनमा बलियो देखिएको नेपाली उपभोक्ता व्यवहारमा किन यति कमजोर छ? आज हामी अहिले बजारमा देखिएको ग्यासको समस्या, बढ़दो खाद्य मूल्य, बजार अनुगमन, सरकारी नियमन, व्यवसायको जिम्मेवारी, उपभोक्ता सचेतना र समग्र उपभोक्ता अधिकारको अवस्थामा केन्द्रित रहेर कुरा गर्छौं। हामीसँग हुनुहुन्छ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। माधवजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
5: धन्यवाद, नमस्कार।
4: आज हामी तपाईँसँग उपभोक्ताले खेप्नु परेको जल्दो बल्दो समस्या अहिलेको र उपभोक्ताले ध्यान दिनुपर्ने आफ्ना अधिकारका कुरामा केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ अहिले उपभोक्ताले दुई थरी समस्या, एउटा मूल्य वृद्धिको समस्या, अर्को अभावको समस्या, चामल दाल लगायतका खाद्य वस्तुको मूल्य वृद्धि, ग्यासको चाहिँ अभाव। सबैभन्दा पहिले यो मूल्य वृद्धिको कुरा गरौं। अब हरेक पटक मूल्य वृद्धि हुन्छ, यो अहिलेको मूल्य वृद्धि स्वाभाविक हो अथवा अस्वाभाविक हो?
5: धन्यवाद। यो अत्यन्त समय सान्दर्भिक र आम नागरिकको जीवन सम्बन्धित विश्लेषण गर्नुभएकोमा तपाईँलाई र उजालो परिवारलाई आभार गर्न चाहन्छु। र अहिले नेपाली उपभोक्ताले झेल्नु परेको चाहिँ दुईटा होइन तीनवटा हो। तपाईँले अभाव र मूल्य वृद्धि कुरा गर्नुभयो, संसद गुणस्तर बडो गम्भीर छ। त्यो मूल्य र गुणस्तर भन्दा पनि नागरिकको जीवनसँग जोडिएको, स्वास्थ्यसँग जोडिएको अत्यन्त संवेदनशील विषय भनेको गुणस्तरको विषय पनि जोडिएको छ। मूल्य गुणस्तर र अभाव र नाप तोलचालको विषयमा नेपाली उपभोक्ताहरू अहिले अत्यन्त संकटको अवस्था रहेको अवस्था छ। विशेष गरी हामी अधिकार कर्मीहरूले नेपाल सरकारलाई विगतदेखि नै, लामो समयदेखि नै उठान गरेको विषयहरूमा सरकारले उपभोक्ता अधिकारको विषयलाई प्राथमिकताको विषय नदिँदाखेरि बजारमा अस्वाभाविक रूपमा, कृत्रिम रूपमा मूल्य वृद्धि हुने, उपभोक्ताको अनुहार र वस्तु सेवाको मूल्य टोकिने, बिना कारण पनि मूल्य वृद्धिहरू हुने, मूल्य बढ़ाउनको निमित्त अथवा अन्य चलफिल गर्नको निमित्त कृत्रिम अभावहरू सिर्जना गर्ने, गुणस्तरमा खेलबाड़ गर्ने, दूध तरकारी फलफूल माछा मासु जस्ता विषयहरूमा मिसावट गर्ने, विभिन्न प्रकारका विषादीहरू प्रयोग गर्ने र नेपाल सरकार तोकेको स्ट्यान्डर्ड भन्दा कम हुने किसिमका समस्याहरू जीवगति हुन्छन् र सँगसँगै वस्तुको मूल्य बढ्दै जाने, मूल्य पनि बढ्ने र गुणस्तर पनि घटाउने र नापतोल चाहिँ घट्ने, मूल्य बढ्ने वस्तुको तोल घट्ने किसिमका समस्याहरू जीवगति हुन्छन्। अहिले विशेष गरी चामल, तरकारी, फलफूल, माछा मासु, त्यस्तै गरी केही दिनदेखि भयो जुन खाना पकाउने एलपीजी ग्यासमा जुन समस्याहरू देखिएको छ, यसमा चाहिँ नेपाल सरकारको दीर्घकालीन रूपमा आपूर्ति नीति नहुँदाखेरि र बजारमा सप्लाई चेन जुन हाम्रो आपूर्ति प्रणाली छ, विशेष गरी सबै प्रकारका वस्तुहरू, विशेष गरी सेवाभन्दा वस्तुहरू हामी अन्यसँग निर्भर रहनु परेको र त्यो आपूर्ति श्रृंखला नटुटाउनको निमित्त नेपाल सरकारले दीर्घकालीन रूपमा आपूर्ति सप्लाई चेन नबिगार्नको निमित्त

0: व्रतको भारत सरकारले प्रतिबद्ध गरेको गुणस्तरीय वस्तु सेवा उपयोग गर्नुपर्ने अधिकार स्थापित गर्नको निमित्त जे कामहरू गर्नुपर्ने थियो ती कामहरू गर्दै गर्दा नेपाल सरकार चुकेको र सरकारका ती निकायहरू प्रभाव र दबावमा परेका कारणले गर्दाखेरि यस्ता किसिमको समस्याहरू आज मात्रै होइन हिजका दिनमा नेपाली उपभोक्ताहरूले गाडीमा सडकमा गुडिरहेको अवस्थामा ग्यास कोस्नु परेको अवस्था विद्यमान कायम थियो। नाकाबन्दीको समयमा भूकम्पको समयमा प्राकृतिक विपत्तिको समयमा र विभिन्न कालखण्डहरूमा नेपाली उपभोक्ताहरूले अत्यन्त चरम संकट बिहोर्नु परेको अवस्था थियो। त्यस्ता किसिमका चरम संकट बिहोर्नु परेको अवस्थामा आम संचार माध्यमबाट हामी अधिकार कर्मीहरूले विभिन्न कालखण्डमा गठित भएका विभिन्न सुझाव दिने समितिहरू दिएका निर्देशनहरूलाई नेपाल सरकारले अक्षरश कार्यान्वयन नगर्दाखेरि बेला बखत होइन कि अहिले हामीले नथपाउँदो हिसाबले बिहान उठेदेखिबाट बेलुका सुत्ने बेलासम्म कुनै न कुनै रूपमा वस्तु र सेवामा नेपाली उपभोक्ताहरू थुगिरहेको अवस्था छ। ब्रह्मना छ हेर्नुहोस्
1: माधवजी, अब कर्मेश्वर कुरा गर्दै जाउँ। अघि तपाईँले भन्नुभयो त्यो भूकम्प नाकाबन्दीको विशेष परिस्थितिमा अभाव हुनु, मूल्य वृद्धि हुनु त्यो स्वाभाविक थियो होला त्यो बेला। अहिले त त्यस्तो खालको कुनै विशेष
2: होइन।
1: अहिले चाहिँ के यो सरकारले जसरी गर्नु पर्थ्यो विगतका सरकारहरूले जेमा चुके त्यो सरकार अहिलेको वर्तमान सरकारले त्यो पहिलेका चाहिँ गल्ती कमजोरीलाई चाहिँ सुधार्दै अगाडि बढ्ने भनेर जे खालको नीति बनाएको थियो ती नीति बनाउँदा बनाउँदै पनि नसकेको वा यो व्यापारीहरूको दबाव अथवा अरू खालको चाहिँ कारणले गर्दाखेरि चाहिँ यो भइरहेको
0: अहिलेको अवस्थाले फरक छ। विशेष गरी अमेरिका इरान युद्ध पश्चिमा देशहरूको युद्धको समयमा भारतमा पनि जुन किसिमको फ्युल क्राइसिस भयो उनीहरूले पनि आफ्ना एलपीजीका व्यवसाय घरेलाई नयाँ नयाँ नीतिहरू ल्याउने गरे त्यो अवस्थामा नेपाल सरकारले पनि 7.1 केजी सबै उपभोक्ताका समानुपातिक न्यायचित रूपमा वितरण प्रणाली होस् भनेर 7.1 केजीको ग्यासको सिलिन्डर भर्ने प्रणाली हो त्यो एउटा एकदम ठिक थियो। त्यो हामीले स्वागत गरेको हो किनकि आपूर्ति श्रृङ्खला बनाउनको निम्ति सम्पूर्ण सब कहाँ पुर्याउनको निम्ति त्यो नियम ठिक थियो। जब त्यो केही समयको लागि 15 दिन भनेर सूचना मार्फत जारी गरियो भन्ने काम पनि गरियो। जब 15 दिन पश्चात त्यसलाई विभिन्न बाहनामा लामो समयसम्म लम्ब्याउने काम गरियो त्यो बिचको अवधिमा गर्नुपर्ने कामहरू नेपाल आयन लिङ्गले गरेन। त्यो अहिलेको मुख्य समस्या भनेको नेपाल आयन लिङ्गको व्यवस्थापकीय व्यवस्थापकीय क्षमतामा गम्भीर प्रश्न उठेको
1: के गर्नु पर्थ्यो के गर्नु
0: बिचको समयमा जो उद्योगमा रहेका सबै हामीलाई फिलिङमा टन्न भरेर राख्नुपर्ने हामीसँग जति पनि ढुवान क्षमता भएका गुन्टरमा भरिनुपर्ने र जति पनि हामीसँग भएका करिब 1,70,00,000 भन्दा बढी भएका सिलिन्डरहरू आदि भने पनि भन्नको निमित्त उत्प्रेरित गर्ने पनि काम गर्नुपर्ने थियो। तर त्यो बेला चलेको पनि चल्छ भन्ने साह्रै सबै चलिहाल्यो अनि 2 दिनपछि तातोपछि सेलाउने परिपाटीले गर्दाखेरि समस्या सिर्जना भएको अवस्था हो। अर्को चाहिँ कुरा के हो भनेर भने यो हाम्रो अलिकति राज्यको नीति विशेष गरी नेपाल सरकारको नीति नै डोल भयो। सरकार आफै मन त स्वच्छ ऊर्जा मार्फत अब हामी हरितीकरण गर्ने आयातलाई विस्थापित गर्ने ग्यास लगायतका प्रयोग गर्नेलाई कम प्रयोग गर्ने यसले वैदेशिक हाम्रो संस्कृतिमा असर गर्यो वैदेशिक व्यापार घाटा उच्च भयो यसलाई कम गर्ने भनेर सरकार आफै भन्छ। आफै के गर्यो नेपाल सरकारले बजेट मार्फत भन्दा घरेसी उपभोक्ताहरूलाई पनि बिजुली भेट्ला गर्ने काम गर्यो। जो नागरिकहरू इन्डक्सन विभिन्न हिसाबले बिजुलीतर्फ थोरै चाहिँ फर्किन खोजिरहेका उपभोक्ताहरूलाई पनि त्यही ग्यास प्रयोग गर्नको निम्ति बाध्यकारी अवस्था पर्यो। यो बेला सरकारले के गर्नु पर्थ्यो भनेर भने लै घरेलु उपभोक्ताहरूलाई 100 युनिटसम्म पैसा नलिदिने 50 युनिटसम्म पैसा नलिदिने किनकि तपाईँले सबै किसिमको इलेक्ट्रिक आफूसँग भएका जगहरू आफूसँग भएका सबै कुरा प्रयोग गर्नुहोस् भनेर उत्प्रेरित गर्नुपर्ने काम गर्नुभयो भने सरकारले के गर्दा डिमोलाइज गर्ने काम गर्यो। अहिले तर डिमोसन गर्ने काम गर्यो भने बित्तिकै सरकारको नीतिले गर्दा पनि यस्तो किसिमको पैसा परेको छ।
1: एउटा तपाईँले भने आयल निगमले एउटा सुरुदेखि नै योजना बनाउनु पर्थ्यो त्यो
2: बनाएन।
1: अर्को सरकारले बजेट मार्फत चाहिँ बिजुलीमा 50 युनिट भन्दा बढी प्रयोग गर्ने भ्याटको जुन नियम लागू गर्यो त्यसले गर्दाखेरि चाहिँ उपभोक्ता त्यो ग्यासपट्टि फर्किए बिजुलीमा प्रयोग गर्ने पनि ग्यासतिर फर्किए
0: किन भन्नुभयो हामी कहाँ कुनै पनि किसिमको मूल्यको मापदण्ड छैन। भ्याट 5% भन्छ कसरी लिन्छ के गर्छ भन्ने कुरा नागरिक आजकै दिनमा पनि सेवा सर्भिस चार्ज तिर्नु परेको अवस्था छ भनेपछि हामी जस्तो बजारमा हाम्रो जस्तो सबै कुराको चाहिँ सिस्टमेटिक नबनेको ठाउँमा सरकार सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने थियो। सरकार जिम्मेवार भएन त्यस कारणले यसको परिणाम स्वरूप के भयो भन्दा ठूलो प्रेसर पर्यो यो समस्या अलिअलि लामो समय जान्छ। आजको दिनमा अस्तिमै संसद समितिमा ठूलो छलफल भयो। आज हामीसँग रनिङ सिलिन्डर कति हो कुन उद्योगको कति सिलिन्डर छ कहाँ कहाँ सिलिन्डर छ तर म अस्ति कुनै जिल्लाको अलिकति ग्रामीण क्षेत्र जाँदै गर्दा एउटा गाउँको पसलमा साङ्गले बाँधेका 20-30 सिलिन्डर जो फलाम खिया लागिसकेका सिलिन्डर बाँधिएको छ भनेपछि क्राइसिसको बेला त त्यस्ता सिलिन्डर बजारमा आउँछन् भनिसकेपछि त्यो कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारसँग हिजो हामीले धेरै सुझाव दिएका थियौँ सरकारको लागि। आज घरेसी र व्यवसायमा फरक गर्ने मूल्य फरक गर्ने विभिन्न कालखण्डमा कुराहरू उठे रातो रङ र हरियो रङका सिलिन्डरका कन्सेप्टहरू आए यो विभिन्न सिलिन्डरको चाहिँ तौले फरक गर्ने भन्ने कुरा आए। अब अहिले पनि त्यही हो यो 2-4 दिन अभाव भएको बेलामा संसदीय समिति मन्त्रालय प्रधानमन्त्री कार्यालय हामी अधिकार कर्मीहरू उद्योगी विक्रेता सञ्चार माध्यम हामी तात्छौँ बिस्तारै त्यो सल्भ हुन्छ हामी सबै के हो त सेलाउँछौँ हो यो परिपाटीलाई के हो त अन्त्य गर्नको निमित्त
1: अहिले हामी पछि जाउँला के कसरी अन्त्य गर्ने भनेर पछि जाउँला। यसमा अलिकति मैले जोड्न लागे उपभोक्ताहरू आफैको चाहिँ यसमा कतिको कारण दोषी उपभोक्ताको कारण जस्तो उदाहरणको लागि अहिले ग्यास अभाव छ भन्ने बित्तिकै

0: 15-20 दिनलाई पुग्ने घरमा ग्यास छ भने पनि यो भर्न पर्यो नत्र त नपाइएला कि भनेर सबै चाहिँ भाजुले सिलिन्डर बजारमा पुग्दाखेरि पनि अभाव देखिएको छैन.
1: अहिले उपभोक्तालाई म जोड दिन्न किनभने तपाईँलाई पनि मैले जोडेँ. नेपाली उपभोक्ताले हामी हुन्छौँ काललात्री हुन्छौँ, काललात्रीको रात काट्नको भित्र हुलेका खसी बगा जस्तो अवस्था नेपाली उपभोक्ताको छ नि त. राज्यले कहिले आपूर्ति आश्वस्त गर्यो, कहिले ग्यारेन्टी गर्यो? यो भूकम्पको समयमा नाकाबन्दीको समयमा त कति दुःख कष्ट गरेर एउटा सुत्केरी एउटा अवैध बालक अशक्त वृद्धले तातो पानी खान पाएन, दिइसकेन राज्यले. राज्यले आपूर्ति व्यवस्था सुदृढ गर्छु म आश्वस्त गर्छु भनेर ग्यारेन्टी गरेको छ, आजसम्म कुनै वस्तु सेवा ग्यारेन्टी दिन सकेको छैन. त्यस कारणले केही उपभोक्ताहरू आज हामी कमसेकम नेपाल ग्यास प्रयोग गर्ने चाहिँ करोड़ौं उपभोक्ताहरू छ भनौँ न, अहिले विद्यार्थी मजदूर विभिन्न क्षेत्रमा भएका गाउँ गाउँसम्म पनि यो ग्यास पुगिसकेको छ. त्यो बाध्यात्मक अवस्थामा परेको गएकाले एउटा ग्यास 15 दिन घरमा पुग्दैछ भन्दाखेरि उसको घरमा 80 वर्षको बिरामी बा हुनुहुन्छ, के भन्छ 6 महिनाको उसको घरमा लिटो खानुपर्ने सानो बच्ची छ, 50 वर्षको चाहिँ आमा हुनुहुन्छ, सुत्केरी बुहारी होला, सुत्केरी श्रीमती होला, बहिनी होला, कोही होला, त्यस्तो अवस्थामा उसँग 15 दिन पुग्ने ग्यास छ भन्दा उयो एउटा उसँग सिलिन्डर हिँड्यो राज्यको नीति व्यवसायिक नीतिले गर्दाखेरि बाध्यात्मक रूपमा एउटा उनी दुईटा किन्यो, दुईटा उनी तिनवटा किन्यौं, भएको गाँस कटाएर चामल भातमा खाएर ग्यास सिलिन्डर किनेका नेपाली उपभोक्ता छन्. अब परेको अवस्था किन्ने अनि अहिले 15 दिन पुग्ने ग्यास छ चाहिँ एउटा ग्यास सिलिन्डर कसैले स्टक किन्न गयो भने त्यसलाई दोष दिएर आफ्नो क्षेत्रले भन्न पाइन्छ? पाइँदैन. किन भन्नुभयो भने यदि कोहीसँग त्यस्तो ग्यास थियो भने टेक्नुको अवस्था कुनै उद्योगमा कोही व्यक्ति कोही नागरिकहरू 2021 ग्यास किन्नको लागि अर्को 3000 रुपियाँ खर्च गरेर ट्याक्सी चढेर बाध्यात्मक रूपमा जानु परेको अवस्था छ. साउने झरीमा गएर झमझम पानी परेको छ, लामखुट्टा टोकाएर ग्यास लिनु परेको छ, ऊ भए गएको छैन, ऊ रहँदै गएको छैन. त्यस कारणले विशेष गरी सरकारका निकायहरूले जसरी उपभोक्तालाई दोष दिएर अब पानीमाथि उभार्नु पर्ने काम गरेका छन्, त्यसपछि मैले यो विभिन्न माध्यमहरू मार्फत चाहिँ यो खेद प्रकट गर्ने गरेको छु. किनकि त्यो निरह नागरिकलाई त्यो एउटा चाहिँ बेलगामा नम्बरको नागरिकलाई कहाँको धारा दिनुपर्ने ठाउँमा उल्टो पाइने गर्दा फेरि बजारमा अभाव भयो भनेर दोष दिने काम गरेको छ. आफ्नो क्षमता आफ्नो योग्यता लुकाउने अनि नागरिक दोष दिने काम गरेको छ. म चाहिँ कदापि मान्दिनँ 1% 2%ले 1000 ल समग्र ग्यासका उपभोक्तामध्ये 1000 व्यक्तिले 2 सिलिन्डर भर राख्यो होला नि, त्यो 1000लाई नजिक मानेर त्यो अनि त्योभन्दा बाहेकका हजारौं नागरिक दोष दिने काम हुँदैन. उपभोक्ता कारणले गर्दाखेरि कुनै पनि हातमा यो किसिमको क्राइसिस भएको होइन, न हिजो भएको थियो न आज हुन्छ न भोलि. त्यस कारणले नेपाली उपभोक्ताहरू यो मानिमा धेरै जिम्मेवार छन्, धेरै सचेत छन्, धेरै जागरूक छन्, होइन भने त आज पनि त्यो लुटपाट हुन्थ्यो, तोफान हुन्थ्यो होला नि त. नागरिकहरू संयमतापूर्वक गएर लाइन बसेर सरकारलाई सहयोग गरेको अवस्था हो. माधव तिमल सिन्हा चाहिँ तपाईँ उपभोक्ता अधिकार अनुसन्धान नामका अध्यक्ष हुनुहुन्छ. आज हामी उपभोक्ता अधिकारको विषयमा कुराकानी गरिरहेका छौँ. हामीले अहिले चाहिँ उपभोक्ताले खेपिरहेको तात्तातो विषय यो ग्यासको कुरा गरिरहेका छौँ. हामी अहिले एकछिनपछि यो उपभोक्ताले जान्नै पर्ने कुरा लगायतका अरू कुरा पनि गर्छौँ. अहिले नै तपाईँहरू पनि एउटा चाहिँ अभियान चलाइरहनु भएको छ उपभोक्ता अधिकारको विषयमा, पहिलेदेखि नै काम गर्दै आउनु भएको छ. यो ग्यास अभावको अहिलेको तत्कालको समस्या समाधान गर्न चाहिँ के पहल भइरहेछ, तपाईँहरूले के गरिरहनु भएको छ, सरकारले कचकचाउने सम्बन्धी ठाउँमा जाने र अब के भयो भने चाहिँ यो छिटै समाधान हुन्छ? विशेष गरी अहिले मैले भने अब हामी बिस्तारै हाम्रो उत्पादन हामी भनिरहेका छौँ हामी बिजुलीमा आत्मनिर्भर भयो. अहिले ऊर्जा मन्त्रीले बिजुलीको मूल्य घटाएर पनि उपयोग बढाउने भनेर ऊर्जा मन्त्रालय लागिरहेको छ. अर्थ मन्त्रालयले 5% कर भ्याट लगाइदिएको छ. सबैभन्दा पहिला मन्त्रालयमा नीतिगत रूपमा स्पष्ट हुने काम हुनु पर्यो. अर्को कुरा हामी यो ग्यास लगायतको कुरालाई बिस्तारै हामी के हो त हामी ऊर्जामा आत्मनिर्भर भयो, हामी धेरै उत्पादन भयो, हामी चाहिँ बजार खोजिरहेका छौँ, बंगलादेशतिर लाने भन्ने कुरा गरेका छौँ, तर हामीले प्रयोग गर्न पाएका छौँ बढीभन्दा बढी मात्रामा डोमेस्टिक र व्यावसायिक रूपमा प्रयोग गराउनको निमित्त. यो ग्यासको विकल्प चाहिँ विद्युतै हो भनेर विद्युतीय सामग्रीहरू नेपाल सरकारले वैकल्पिक ऊर्जा मार्फत स्थानीय सरकार मार्फत अनुदानहरू दिने इन्डक्सन इन्फ्रारेड विभिन्न प्रकारका बिजुली विद्युतीय उपकरणहरू प्रयोग गर्नको निम्ति आम नागरिकलाई आग्रह गर्ने आश्वस्त पार्ने सहुलियतको दरले दिने काम एक नम्बर गर्नुपर्छ. दोस्रो नम्बरमा त्यसका निम्ति चाहिने आवश्यक पूर्व तयार हुँदै होला तर त्योभन्दा अर्को निकट अहिले भनेको चाहिँ आवश्यकता अनुसार बढीभन्दा बढी मात्रामा लिएर आएर समानपात्र नियन्त्रणमा वितरण प्रणाली गराउनु. जुन जुन कम्पनीका सिन्डरमा समस्या देखेको छ त्यसको वितरण प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउने र निगमले यसमा के हो भने विशेष गरी नेपालमा एकाधिकार पूर्ण तरिकाले व्यवसायिक कारोबार गरेको नेपाल सरकारको पूर्ण स्वामित्व रहेको नेपाल आयोगले सबैभन्दा बढी जिम्मेवार बन्ने र जो अनर्गित रूपमा नागरिकलाई हिजोका दिनमा अस्वाभाविक रूपमा बलजबस्ती सिलिन्डरहरू बेचिएको छ, एउटाको घरमा 8 वा 10 वा सिलिन्डर होल्ड गरेर बसेको छ, आखिर त्यो त राज्यको पैसा हो, नागरिकको पैसा हो, जनताकै देशकै पैसा हो, जुन त फलाम होल्ड गरेर बसेको छ त्यसलाई व्यवस्थापन गर्दै अब नयाँ सिलिन्डरहरू बेच्न नदिने, हाम्रो बजारको वास्तविक कुराहरू अध्ययन गर्ने, जुन अझै कुरा उठेको छ म्यापिङ गर्ने कुरा
0: सिलिन्डरको संख्या म्यापिङ गर्ने कुराहरू त्यसको चाहिँ कोरिङ गर्ने कुराहरू त्यसलाई ट्र्याकिङ गर्ने कुराहरू जुन कुरा गरेको छ त्यसलाई छिटोभन्दा छिटो लाने र अहिले चाहिँ अहिले तत्कालीन रूपमा चाहिँ विरोधी तर्फ पनि प्रयोग गर्नलाई नागरिकलाई आह्वान गर्ने त्यो किसिमका आवश्यक न्यूनतम पूर्वाधारहरू राज्य तर्फबाट तयार गरिदिने र सँगसँगै अहिले चाहिँ यो छिटोभन्दा छिटो मात्रामा यो ग्यासका जति समस्या देखिएको छ पुरै बढाएर भारत सरकारसँग कूटनीतिक पहल मार्फत छिटोभन्दा छिटो ल्याएर व्यवस्थापन गर्ने र अबबाट चाहिँ के हो त भन्दा कमसेकम हामीले 50% भन्दा बढी नागरिकहरूलाई विद्युतीय सामग्री प्रयोग गर्नको निमित्त आकर्षित गर्ने त्यो गराउनको निमित्त उनीहरूलाई लालायित गर्ने काम सरकारतर्फ गर्नुपर्छ.
2: एकदम. अब यो तपाईँले ग्यासको कुरा भन्नुभयो, अब हामी अर्को कुरा गरौं. जस्तो अघि तपाईँले एउटा अभाव एउटा मूल्य र अर्को गुणस्तरको कुरा गर्नुभएको थियो, यो अहिले चाहिँ उपभोक्ताले भोगिरहेको समस्याको कुरा गर्दा, अब उपभोक्ताकोले सेवामा पनि जस्तो हामीले वस्तुको कुरा गरौं ग्यास र सामानको, अहिले उपभोक्ता एक थरी उपभोक्ता पासपोर्ट राजधानीको लागि राहतमा सेवाग्राही जो उपभोक्ता हुनुहुन्छ र अरू चाहिँ यो यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि लाइनमा बस्नुपर्ने बाध्यता छ. अब योतिर चाहिँ तपाईँहरूले यो वस्तुको तिर उपभोक्ताले पाएको समस्या मात्रै हेरिरहनु भएको छ कि सेवातर्फ पाएको समस्यालाई?
0: यस्तो छ, नेपालको संविधान 2072 धारा 44 वस्तु र सेवालाई प्रिय भनेको छ. उपभोक्ताले उपयोग गर्ने वस्तु र सेवा गुणस्तरहीन भयो त्यसबाट कुनै प्रकारको शारीरिक मानसिक आर्थिकमा क्षति भयो भने धारा 44 खले वस्तु वा सेवा प्रदायको क्षतिपूर्ति भर्ना गराउने भनेर संवैधानिक भएको नै हाम्रो संविधानमा दिएको छ. पासपोर्टको लाइनका कुरा, ग्यासको लाइनका कुरा, अस्पतालमा चाहिँ एक सय घण्टासम्म लाइन बस्नु परेका कुरा, विभिन्न यो एट्याटमा गएर लाइसेन्स लिनको निमित्त लाइन बस्नु परेका कुरादेखि लिएर उच्च माध्यमिक शिक्षामा गएर एनओसी लिनको लाइन बस्नु परेका धेरै कुराहरू वस्तु र सेवा क्षेत्रमा नियोजित मूल्यमा नेपाल सरकारको उसमा तोकेको मूल्य तिर्न तयार भएको उपभोक्तालाई कुनै पनि बिना झन्झट बिना अवरोध चाहिँ वस्तु र सेवा उपयोग गर्न पाउने नागरिकको मौलिक हकको संविधानले गाइड गरेको हो. तर बिना मैले के छ भने सामान्य कुरा लिनको निमित्त यहाँ लाइन बस्नु परेको अवस्था छ. अब ग्यासकै लाइनको कुरा गरियो, अब भन्दाखेरि चाहिँ अब यो सरकारको आलोचना गरे जस्तो हुन्छ, सरकारले अब लाइन होइन अब पुरै अनलाइन घर घरबाट हुलाकबाट पुर्याइदिन्छु यो गर्छु त्यो गर्छु भनेर ठूला मिठा मिठा गफ गरे, संचार माध्यममा सामाजिक संचारमा ठूलो सेपवासी वाह वाह भयो, धेरै ठूलो ठूलो चाहिँ धन्यवाद पाइयो, तर त्यो अनुमति गर्न पाइएन. पाइएन किन पाइएन भनेर भने हामी कहाँ के छ भनेर भने यो कुरा हाम्रो सबै स्वीकार्नुपर्छ. हामी बिना योजना बिना पूर्वाधार बिना संयन्त्र हामीले मिठा गफ गरिरहेका छौं. कोही हाम्रो नेपाली उखानमा कुराले त कुनै कुराले कुनै चिउरा भिज्दैन पानी के चाहिन्छ भने गरी चिउरा भिज्दैन पानी नै चाहिन्छ गफले चिउरा भिज्दैन भने जस्तो गरी हामी के गर्यौँ त भन्दाखेरि छेडग्रुपमा हामीले वाहवा गर्यौँ तर हामीसँग भएका हाम्रो पूर्वाधार हाम्रो संयन्त्र हाम्रो भूगोल हाम्रो यहाँको नागरिकको स्तरदेखि सबै कुरालाई आधार मानेर जबसम्म हामीले यथार्थवादी भएर हामी विश्लेषण गर्दछौँ तबसम्म के हो त नेपाली नागरिकले उपभोक्ताले जनताले हामी जे जेबाट शब्दबाट चाहिँ पुकार गरे पनि प्राप्त गर्न सक्ने अवस्था छैन. तपाईँ पानीको लागि भन्नु परेको छ, अर्को सोधिनुहोस् न, तपाईँ आज पनि गएर काठमाडौँको विभिन्न ठाउँमा धुमधाममा गएर हेर्नुहोस्, नागरिकहरू जार बोतल लिएर चाहिँ डाग्री लिएर पानीको लागि लाइन बस्नु परेको छ. भनिसकेपछि सामान्य कुरा पनि हामीले के त विगत लामो समयबाट पुरा गर्न सकेनौँ. म आफै पनि करिब 15 वर्षभन्दा बढी जानी नजानिकन यस्ता विषयमा कुराकानी गर्यो, तपाईँ मलको लाइन बस्नु परेको छ, किसानले बालिसकेपछि मलको लाइन बस्नु परेको छ, दुध बेच्न लाइन बस्नु परेको छ, कतिको अवस्थामा त्यो सप्लायर नलिदिने विभिन्न कारणहरू छ. त्यस कारणले यो भुइँ मान्छेको तरकारीको लागि लाइन बस्नु परेको छ. तपाईँ सप्लायरले कुरा गर्नुहुन्छ भने काभ्रे धादिङ सिरा मकनपुरका किसानहरू सप्लायरले विभिन्न वाहनाबाजीमा लाइन बसेर घण्टौँसम्म उत्पादन गरेको लिँदैन कि भनेर त्रैमाम भएर भन्नु परेको छ. भने यो विशेष गरी सबै कुराहरू सँगै सरकारले सक्दैन. उपभोक्ता हित स्वच्छ बजार वस्तु सेवा नियमन गर्ने कुरा संविधानले पनि संघ प्रदेश स्थानीय सरकारको साझा अधिकार भनेर परिणत गरेको अवस्थामा हाम्रा पालिकाहरू हाम्रा स्थानीय सरकार प्रदेश सरकारहरू विकास भनेको बाटो बिच गर्यो भने विकास भयो के भन्छ सडक खन्ने भने विकास भयो
2: अहिले एकछिनमा होला के गर्यो भने समस्या समाधान होला भनेर म एकछिनमा होला. तपाईँले भने जस्तै सरकारले अहिले अझ नयाँ सरकार गठन हुने बित्तिकै यो सेवा कामहरू चाहिँ परेको छैन, अब लाइन होइन अनलाइन भनेर चाहिँ
0: भने पनि सरकारको प्रचण्डको विषयमा उपभोक्ताको विषय परेको छैन. सरकारको सयबुझे चाहिँ सुशासनको म एउटा बुझा परेको थियो, अनिवार्य रूपमा भन्सारमा एमआरपी बिना सामान ल्याउन नदिने भन्ने कुरा थियो, त्यसबाट पनि सरकार ब्याग भएको छ. यसबाटै प्रश्न हुन्छ न हिजो न आज, यो कुरा 22 देशभर भनेको होइन कि सरकारको प्रचण्डको विषयमा यो भूमि मान्छेका कुराहरू उपभोक्ता हितका कुराहरू स्वच्छ बजारका कुराहरू प्रतिस्पर्धी बजारका कुराहरू उपभोक्ताको संविधान पद्धति मौलिक हक कानुन गर्ने सवालका कुराहरू उपभोक्ताले प्राप्त गर्नुपर्ने ज्ञानका कुराहरू उपभोक्ता चाहिँले पाउनुपर्ने गुणस्तरीय वस्तु र सेवाको विषयमा पाउनु पर्दैन त सही समयमा. म अहिले कुनै हस्पिटलमा चाहिँ मेरो इन्डस्ट्रियल गर्न गएको छु, म तुरन्त पाइनँ, म 7 दिनसम्म पाएँ भने मलाई के ठिक भयो र त्यो मैले प्राप्त गर्ने सेवाको कुनै गुणस्तरीय भयो. त्यस कारणले सही समयमा सही वस्तु र सेवाको उपयोग गर्न पाएन भने र मलाई तृप्त आइरहेको छ मैले खाएको पानीले मेरो प्यास मेटिएन भने त्यो अधिकार त्यो चाहिँ प्राप्त गरेको कुनै अवसर रहँदैन. त्यस कारणले यसका लागि चाहिने हामीले भनेका छौँ अहिलेका सबै संयन्त्रहरू भन्छु दावाका साथ भन्छु मसाजिन साथ आज विषय बस गर्न तयार छु हाम्रो संयन्त्र सबै फेल भए राज्यका यो अनुगमन नियमन र स्वच्छ बजार गर्ने नियमन गरे संयन्त्र फेल भएको हुन त न त भने पटक पटक एकै प्रकृतिको समस्याहरू हामी किन दोहोरेका छौं किन ती निकायले यी विषयलाई समाधान गर्न चासो दिएनन् त्यस कारणले अब सबै कुराहरू संयोजन गर्दै अहिले तपाईँले भन्नुभयो नि पासवर्ड लाइन नभन्नु पर्ने कुराहरू त्यो यातायातमा गएर लाइसेन्स लिन लाइन नभन्नु कुराहरू एनओसी लिन लाइन नभन्नु पर्ने सबै विषयलाई वस्तु र सेवा क्षेत्रलाई नियमन गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास अङ्गीकार गर्नुको निमित्त सबै निकायलाई समन्वय गर्न सकिने किसिमको एउटा अत्यन्त शक्तिशाली प्राधिकरणको कन्सेप्ट दिन बारम्बार मैले भन्ने गरेको छु उपभोक्ता प्राधिकरण
2: अहिले आउँदा तपाईँले यो जुन के गर्यो भने
0: मैले यसै जुन भन्दैछु आउने भन्दा नि त्यसले मात्रै के हो त यो सबै समस्याको दीर्घकालीन रूपमा नीति बनाउने अन्तर्राष्ट्रिय राष्ट्रिय अभ्यासलाई अङ्गीकार गर्ने ती हिजका दिनका चाहिँ गुड प्र्याक्टिसहरूलाई स्वीकार गर्ने र गलत कुराहरूलाई निरुत्साहित गर्ने उपभोक्ता शिक्षा सचेतना तपाईँको उज्यालो रेडियो मार्फत देशव्यापी रूपमा त कार्यक्रम बस्छ नि यस्ता रेडियोहरूलाई बडो चाहिँ के हो सरकारले भन्दा सरकारले आफ्नो लोक कल्याणकारी कुराहरू प्रयोग गराएर उपभोक्ता अधिकार आज हामी काठमाडौँमा बसेर कुराकानी गर्दा भनेको आज हामीले हुम्लाजुम्ला कालीकोटका दूरदराज होइन गोर्खा चाहिँ त्यो रसुवा नुवाकोटका दूरदराज तराईका चाहिँ दूरदराजमा जहाँ नेपाली भाषा राम्रोसँग बुझ्न नसक्ने ठाउँमा भएका प्याकेजिङ गरेका खाद्य वस्तु कसै कस्तो पुगेको होला त्यसै गुणस्तर मूल्यको विषय के होला उपभोक्तालाई आफ्नो अधिकारको बारेमा सचेत गराउने थाने सरकारलाई त्यो अधिकारप्रति त्यो अनुगमन नियमन
2: एकछिनपछि आउँछु माधव तिमल सिन्हाजी अब तपाईँले भन्नुभयो यो जुन उपभोक्ता रुचि सेवा र वस्तुमा जुन ठगिरहेका छन् यसको चाहिँ कारण चाहिँ जुन सरकारको चाहिँ एउटा जिम्मेवार नभएर सरकार असफल भएको हो भनेर तपाईँले
0: सरकारको प्रशान्त विषय
2: परेन र त्यो कारणले गर्दा उपभोक्ता मारमा परेका छन् तर तपाईँहरू जस्ता उपभोक्ता अधिकार कर्मीहरू जसले उपभोक्ता अधिकारको लागि वर्षौंदेखि तपाईँहरूको संस्थादेखि निकै अरू संस्थाहरू पनि हुनुहुन्छ तपाईँहरू पनि असफल भयो भन्न
0: मिल्दैन हामीले त संविधानको मा मौलिक हकको रूपमा प्रतिबद्ध गरायो हामी त के हो र हामी त भुग्ने हो हाम्रा कुनै कानी अधिकार
2: कुरा पनि सुनेन
0: सुनेन भन्दा जस्तो संविधानको मौलिक हकको रूपमा उपभोक्ताको अधिकारलाई स्थापित गराइयो यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर लिखित मौखिक रूपमा विभिन्न फोरममा जानकारी गराइयो हाम्रो काम भनेको त एडभोकेसी गर्ने अहिले तपाईँको उज्यालो मार्फतद्वारा देशभरका तमाम नेतृत्वकर्ता नेतृत्व गर्ने पोलिसी लेभलका व्यक्तिहरू सरकारका निकाय उपभोक्तालाई पनि यो गर्नुपर्छ भन्ने कराकन दायित्व हाम्रो थियो हामी के हो त बजारको समस्या उजागर गरिदिने हो हामीले बारम्बार गरिरहेका छौँ केही नभएको पनि हामी फेरि केही सुरुवात भएको थियो सुरुवात हुँदै थियो भइ पनि आएको छ तर के हो त त्यसलाई सिजनल रूपमा सुरुवात गरेर भयो
2: व्यवस्थित
0: रूपमा दीर्घकालीन रूपमा हुनुपर्छ भन्ने कुरामा राज्य चुकेको छ आखिर त सरकार चुक्छ भने सरकार बिचौलिया सरकार चाहिँ तस्कर चाहिँ यो बजारलाई आफ्नो मुठीबाट पार्ने काटेलिङ गर्ने कालोबजारी गर्ने सिन्डिकेटधारीको कर्जामा पर्छ भने त कसैको केही लाग्दा र लाग्दैन नि त भइसकेपछि त्यो तोड्नको निमित्त चाहिँ यो देशका सबै प्रबुद्ध वर्ग सबै विभिन्न पेसार व्यवसाय आबद्धका नागरिकहरू सबैभन्दा पहिले म उपभोक्ता हो मेरो अधिकार मौलिक अधिकार हो मैले खाएको दूध तरकारी फलफूल माछा मासु खाद्यान्न मैले प्राप्त गरेको सेवा गुणस्तरहीन भयो मैले मेहनतले आर्जन गरेको धन सम्पत्ति खर्च गरेर दुःखले आर्जन गरेको सम्पत्ति खर्च गरेर मैले रोकिनु परेको छ भनेर सचेत जिम्मेवार नागरिक कमसे कम हामी सहरीय उपभोक्ता त अलिकति हामीले आफ्नो हामी निस्किनु पर्यो नि त बाहिरबाट मैले के खाने के नखाने मैले यो खाँदै गर्दा मैले चाहिँ स्वीकार गर्दै गर्दा राज्यका निकाय अथवा उत्पादकले चाहिँ केही पनि मानेको छैन अब सचेत भए उपभोक्ता जागरूक भए अब हामीले उपभोक्तालाई रति सम्झिनु हुँदैन उपभोक्ता बजारका सार्वभौम हुन् उपभोक्ता बजारका राजा हुन् यिनीहरूलाई चाहिँ उनीहरूको अधिकार चाहिँ प्रक्षेपण गर्नुपर्छ भन्ने सिद्धान्त स्थापित गर्नको निमित्त पनि तपाईँ मलाई त सचेत नागरिकले के हो त सामाजिक बहिष्कारको भावना लिनु पर्यो नचाहिएका कुरा नकिनिदिने कसैलाई कसैले गरेका भ्रामक कुराहरूलाई इग्नोर गरिदिने नबुझेको मान्छेलाई बुझाउन प्रयास गरिदिने बुझेको मान्छेले नबुझेलाई बुझाउने प्रयास गरियो भने के हुन्छ भन्दा राज्यका निकाय पनि जिम्मेवार भन्छन् बढीभन्दा बढी मात्रामा वाणिज्य विभागको जुन टोल फ्री नम्बर 1137 बढीभन्दा बढी उजुर गर्ने
2: कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधव तिमिल सिन्हासँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सुन्नु त मेरो कपडा प्याकिङ गर्दै त स्वामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध अंशुलको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-3333 494-555 जोडको काख
3: स्वच्छ सुन्दर शुद्ध प्रकृति
5: शान्ति र आनन्दको अनुभूति
3: सहरबाट
5: नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
5: जुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-63 र 98-41-29-54-81 वेबसाइट झुले.com.nz

0: Network. उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी उपभोक्ता अधिकारका विषयमा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल सिन्हासँग कुरा गरिरहेका छौं। माधव तिमल सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ। आज हामी तपाईँसँग उपभोक्ता अधिकारको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। हामीले केही बेर अगाडिसम्म यो ग्यास अहिलेको तात्तातो विषय, ग्यास अभाव, मूल्य वृद्धि र गुणस्तरको कुरामा यो सरकारले जसरी काम गर्नुपर्छ त्यो काम सरकारी निकायहरूले काम नगर्दाखेरि उपभोक्ता मारमा परेका छन् भनेर नि तपाईँले भन्नुभयो। र तपाईँले एउटा अघि नै उपभोक्ता अधिकार जुन चाहिँ संविधानमा व्यवस्था भएको कुरा पनि गर्नुभयो, त्यो अलिकति यसलाई चाहिँ अहिले धेरैले तपाईँले भने जस्तै अहिले हाम्रो यो कार्यक्रम चाहिँ हुम्ला जुम्लादेखि देशका विकट ठाउँदेखि शहरका विभिन्न ठाउँसम्म सुनिरहनु भएको छ, होइन, विदेशमा बस्ने नेपालीहरूले पनि सुनिरहनु भएको छ। हामी कहाँ उपभोक्ताले जान्ने पर्ने अधिकारहरू चाहिँ के हुन्छ? अलिकति धेरैलाई यो थाहा भएको विस्तृतमा
1: धेरै कुराहरू दूरदराजका नागरिकहरूले पनि आफूले उपयोग गर्ने वस्तु र सेवा विशेष गरी
0: संविधान भएको एउटा व्यवस्था भनिदिनु।
1: संविधान नेपालको संविधानको 2072 धारा 44 प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा उपयोग गर्नुपर्ने हकको रूपमा मौलिक हकको गाइने गरेको छ। त्यही अधिकारलाई कार्यान्वयन गर्नको निमित्त उपभोक्ता अदालत भनेर काठमाडौँको त्रिपुर शर्मा एउटा अदालत, काठमाडौँ भक्तपुर ललितपुर मुकाम रहने गरी स्थापना भएको छ। चाहे विभिन्न प्रकारका चाहिँ लापरवाही भएर हुने क्षतिपूर्ति त्यसले प्राप्त गर्ने काम गर्छ, गुणस्तरहीन वस्तु सेवा कसैले पनि उत्पादन गर्न पाइँदैन भन्ने गाइडी गरेको अवस्था छ। त्योमा जोगिनको निमित्त हामीले विशेष गरी कुनै पनि वस्तु प्रयोग गर्दैछौँ भने
0: र कुनै सेवा लिँदैछौँ भने
1: त्यो वस्तु र सेवा लिनु पूर्व उत्पादन नीति, उपभोगी नीति, मूल्य, तौल र उत्पादक वा आयातकर्ताको स्पष्ट नाम ठेगाना लेबल बिनाका वस्तुहरू प्रयोग गर्ने काम गर्नु भएन। र संविधानको धारा 44 खलाई कार्यान्वयन गर्नको निमित्त अनिवार्य रूपमा हामीले वस्तु लिइसकेपछि बिल लिने काम गर्नु पर्यो। बिल किन लिने भनेर भने, यदि त्यो वस्तु प्रयोग गर्दा कुनै प्रकारको शारीरिक, मानसिक, आर्थिक रूपमा क्षति भयो भने संविधानको धारा 44 खले प्रत्याभूत गरेको क्षतिपूर्तिको हक कायम गर्नको निमित्त फलाना मितिमा फलाना समयमा फलाना पसलबाट मैले कुनै प्रकारको वस्तु सेवा उपयोग गर्दै गर्दा यो प्रकारको क्षति भयो भनेर त्यो अदालतमा क्षतिपूर्ति जारी गर्नको निमित्त क्षतिपूर्ति हकको हक कायम गर्नको निमित्त बिल अनिवार्य लिने काम गर्दै मात्रै हो भने के हुन्छ भनेर भने, खुल्ला सामानहरू
0: तपाईँले जोडिहाल्नु, बिल लियो भने सरकारले दिने कुरो,
1: सरकारले लिने जुन चाहिँ साप्ताहिक र मासिक रूपमा पुरस्कार घोषणा गरेको छ त्यो पनि प्राप्त गर्न सकिन्छ। अब हामीले खास गरी एउटा म अधिकार कर्मीहरूमा म चिठा यो लोटीको कुरा चाहिँ म खासै लाखौं नागरिकलाई चाहिँ झुकिएर एउटा दुईवटा प्राप्त गर्ने कुरा त्यो सामान्य कुरा भयो, तर बिल लिने कुरा चाहिँ संविधानपत्र मौलिक हकै कार्य गर्नको निम्ति पनि भयो, सँगसँगै सबैले आफूले भाग लिन पाइयो भने यो पनि सरकारले अवसर दिएको छ, त्यसलाई उपयोग गर्न पाइन्छ। त्यस कारणले विशेष गरी दूरदराजमा तपाईँ हामी आफै पनि गाउँतिर जन्मस्थान जाँदै गर्दा त्यो काठमाडौँ मेन सहरमा त्यो सामान पाइँदैन, त्यस्तो प्रकारका नयाँ नयाँ प्रकारको ब्रान्ड गएको हुन्छ, केही न केही गुणस्तरमा खेलबाड गरेको होला भन्ने एउटा शङ्का लाग्छ क्या मलाई, किन सहरमा प्रतिस्पर्धा गर्न नसकेर गाउँमा आयो भन्ने जस्तो लाग्छ। त्यस कारणले त्यस्तो वस्तु र सेवा प्रयोग गर्दा एकपटक होइन हजार पटक सोचेर मात्रै उपयोग गर्न,
0: अनि के के हेर्ने त्यसमा भन्नु,
1: उत्पादन नीति, उपभोग्य नीति, मूल्य, तौल, ब्याज नम्बर, उत्पादक वा आयातकर्ताको प्रष्ट नाम ठेगाना, नेपाली उत्पादन छ भने खाद्य अनुज्ञापत्र डीआरटी कृषि नम्बर अनिवार्यमा हेर्नु पर्यो, किनकि विभिन्न प्रकारका फूडहरू, बिस्कुट लगायतका कुराहरूको चाहिँ खाद्य प्रविधि उद्योग विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र मानिकन खाद्य गुणस्तर को त्यो नापन नभएसम्म त्यो वस्तु लान पाइँदैन बजारमा। त्यो डीएफटी क्युसिआर भनिन्छ खाद्य अनुज्ञापन पत्रमा त्यो अनिवार्यमा हेर्ने काम गरियो भने र बिल लिने काम गरियो भने केही हदसम्म चाहिँ त्यस्तो किसिमका वस्तु
0: जुन पसलबाट आफूले सामान किन्दैछ सामानको तपाईँले भने सबै कुरो
1: हेर्नु, अनि त्यो दर्दा नभएको गैर कानून पसलबाट ठेला, साइकल, विभिन्न किसिम घुम्ती सवारी साधनबाट सामान लिने काम हामी नगरौं, किनकि त्यसले भोलि कुनै प्रकारको शारीरिक मानसिक रूपमा क्षति भयो भने पनि हामी क्षतिपूर्ति प्राप्त गर्न गाह्रो हुन्छ, त्यसले अझ बजारलाई चाहिँ
0: अलिकति कुरो अब त्यही घुम्ती पसल सञ्चालन गरेर धेरैको जीविका चलिरहेको छ होइन, उहाँहरूलाई पनि प्रोत्साहन गर्नु पर्यो, त्यस्तो अवस्थामा चाहिँ के
1: भयो होइन, जीविका उपार्जन छ भनेर लाखौं नागरिकको स्वास्थ्यमा खेल्न पाइएन,
0: उहाँले
1: पनि स्वच्छताका निम्ति माध्यमहरू गर्ने, पालिकामा गएर पालिकाको चाहिँ कृषि पशु खाद्य शाखामा गएर समन्वय गर्ने, दर्ता गर्ने, बिल विजेकहरू जारी गर्ने, धुवा धुलोबाट चाहिँ केही खानेको बुझ्नुको छ, नातो कपाल छोपिदिने, उहाँले मास्क लगाउने, पन्जाहरू प्रयोग गर्ने, स्वच्छ पानीको प्रयोग गर्ने, बासी छडेर गरेका कुराहरू पटक पटक प्रयोग नगर्ने, उहाँले के त न्यूनतम स्वच्छताका मापदण्ड पूरा गर्ने, म्याद सकेका, लेबल नभएका अखाद्य वस्तुहरूको प्रयोग नगर्ने, किनकि उहाँहरू पनि नागरिक जीवन हुनु पर्यो, उहाँले भन्न सक्नु पर्यो मैले बेचेका खानेकुराहरू मेरो भूमिका पसल भए पनि ठिक छ, मैले खाद्य स्वच्छताका न्यूनतम मापदण्ड पूरा गरेको छु भनेर उपयोगकर्तालाई के हो त आश्वस्त पार्ने कार्यक्रमले गर्नु पर्यो त
0: साना व्यवसायहरुले पनि किनेर ल्याउने उहाँहरुले पनि किन्दा हो अघि तपाईले भन्या जस्तै
1: उपभोक्ताले प्रयोग गरेको व्यवहार उहाँले पनि के हो त उपभोक्ता प्रयोग
0: उहाँहरु पनि उपभोक्ता हिसाबले
1: उपभोक्ता चाहिँ उहाँहरु पुनः व्यक्ति मनसाले ल्याउनु भएको उहाँले उपभोक्ता भनिदैन तर पनि के उहाँहरु उपभोक्ताले भेट्ने अन्तिम ग्राहक भएको कारणले गर्दा फेरि उहाँहरु त्यही हो बिल बिजा बिना सामान नकिन्ने लेबर बिना सामान नकिन्ने म्यास सकेका सामान नकिन्ने अब बाई वान गेट वन भनेर कसरी लोगो भनेर चाहिँ त्यस्तो सामान नकिन्ने म्यास सकेका सामानलाई फुटाएर त्यसलाई लुज बनाएर नबुझ्ने त्यो इमान्दारी त त्यस कारण यो समग्र जिस्को के रहेछ भनेर भने बजार प्ररूपमा स्वच्छ प्रतिस्पर्धी हुनको निमित्त मूल्य गुणस्तरता कायम गर्नको निमित्त उपभोक्ताको अनुहार र वस्तु र सेवाको मूल्य तय अन्त्य गर्नको निमित्त विधिको शासन कायम गर्नको निमित्त उपभोक्ताको अधिकारलाई स्थापित गर्नको निमित्त तीनटा पछि उपभोक्ता सक्रिय र सचेत हुने व्यवसायहरू इमान्दार हुने राज्यका निकायहरू जिम्मेवार
0: बन्ने अब हामी पहिला उपभोक्ता कुरा गरिरहेछौँ उपभोक्ता चाहिँ
1: आफ्नो
0: सचेत रहने अर्को व्यापारी र राज्यको निकायमा यी जाउँला हामी के गरौँ तपाईँ उपभोक्ताले जुन कुरा भन्नुभयो यो सबै कुरा हाम्रो उपभोक्तामा सचेतना छ यो अहिले तपाईँले भन्नु
1: अहिले यस्तो छ विभिन्न प्रकारका सामाजिक सञ्जालहरू टिकटक फेसबुकहरू युट्युबहरू विभिन्न चाहिँ रेडियो अनलाइनहरूमा यस्ता कुराहरू धेरै गाउँ गाउँसँग सबका नाम हातमा स्मार्टफोन छ सबैले विभिन्न प्रकारका घटनाहरू परिघटनाहरू तपाईँ हामी अहिले यहाँ उज्यालो रेडियोमा स्टुडियोमा चाहिँ कुराकानी गरिरहेको छौँ हाम्रो खाना भएको कुराहरू दूर दराजका नागरिकहरूले मोबाइलमा हेरेर हामी हुँदा उहाँहरू के हो त
0: सचेत
1: सचेत भइसक्नु भएको छ त्यस कारण यस्तो किसिमको अवस्थामा चाहिँ के हो त
0: हो त्यो सचेत हुँदा हुँदै पनि कस्तो बेला चाहिँ त्यो उपभोक्ता ठगीमा पर्न सक्नुहुन्छ
1: यस्तै किसिमको क्राइसिसको बेलामा हो भ्रम पुरा सूचनाको बारेमा भयो त अहिले जस्तो के हुन्छ त्यस्ता त्यो अनलाइनमा तपाईँहरू यो गर्नु चट्टै गर्नुभयो फ्लाइओभर बिस हुन्छ म संसार चाहे कहीँ के गर्नु त्यहाँ गाडी चट्टै बिसेको भन्ने किसिमको जो भ्रम पुरा हुन्छ नि ऊ त्यस्ता किसिमको भ्रमपूर्ण सूचना गर्छ जुन हुनु पर्यो त्यहाँ पुग्नुभन्दा अगाडि अहिले के भन्दा घर नजिक कोही चाहिँ सञ्चारकर्मी हुन्छ कोही सरकारी कर्मचारी हुन्छ कोही विभिन्न अधिकार क्षेत्र महिला अधिकार बाल अधिकार क्षेत्रमा काम गरेको हुन्छ विद्यालयका शिक्षकहरू हुनुहुन्छ विद्यार्थी धेरै अर्को सचिव विद्यार्थीहरू हुनुहुन्छ तिनले त्योसँग के हो त के हो यस्तो कुरा आएको छ भने उहाँसँग सोचेर भेरिफाई गरेर मात्रै जानु पर्यो होइन ठगेर कुरा हुन्छ सबैभन्दा डर लाग्दो भनेको हामी अहिले अन्तिममा मैले भन्नु पर्थ्यो भने यो अनलाइन विभिन्न प्रकारका जुन यो मार्केटिङहरू टिकटक फेसबुकहरूमा इन्स्टाग्राममा जुन किसिमको चाहिँ भ्रम र विज्ञापनहरू गरिएको छ नि त्यो त्यसबाट चाहिँ हामी के हो त अत्यन्त जिम्मा रहनुपर्छ 200 रुपियाँ लगान गर्नु 400 कमाउनु अथवा यो फलाना उसिनु घरमै ल्याइदिन्छ भन्ने गाउँ गाउँमा चाहिँ अहिले झोलामा बोकेर यो जुन भिटामिन यो यस्तो गर्छ उस्तो गर्छ भन्ने किसिमका यो छन् धेरै कुराहरू छन् क्या तपाईँ उपभोक्ताधिकारको कुरा गर्छ भने यो 7 दिन भयो छैन धेरै विषयहरू छन् यस्तामा चाहिँ के हो त सबै हुनु पर्यो सचेत र सक्रिय रहने कुनै प्रकारको सङ्घ लाग्यो भने नबुझेका मान्छेले बुझ्ने प्रयास गर्ने बुझेका मान्छेहरूले के हो त नबुझेकोलाई बुझाउने प्रयास गरियो भने चाहिँ के हो त बजारमा केही न केही हदसम्म यो अनलाइनका रूपमा भ्रम र विज्ञापनका रूपमा विभिन्न मान्छेलाई दिएका प्रलोभन चाहिँ के हो त नियन्त्रण नियमन गर्न राज्यका निकायलाई सहयोग पुग्छ सचेत जीवन नागरिक म राज्यको भूमिका छु मतलब बिना बजेको राज्य
0: अवस्थामा उपभोक्ता अदालतमा पुग्ने
1: कुनै प्रकारका वस्तु र सेवाहरू उपयोग गर्दा शारीरिक रूपमा मानसिक रूपमा आर्थिक रूपमा क्षति भएको आफूलाई लाग्यो कसैको लापरवाही भयो तपाईँ उपचार गर्न जानुभएको छ त्यो चाहिँ मेडिकल इमर्जेन्सी भयो लापरवाही भयो तपाईँले एउटा औषध दिनुपर्ने थियो अर्को दियो गलत काम गर्यो त्यस कारणले तपाईँको नागरिक तपाईँको आफन्तको अथवा मेरो आफन्तको कसैको ज्यान गयो भने ज्यान अङ्गभङ्ग भयो भने त्यस्तो अवस्थामा त्यो सम्बन्धित उपचार गरेका चिकित्सक र संस्था
2: and voices from around the globe. The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
1: मैले परिक्रमण गरेको तपाईँले परिक्रमण गरेको अदालतै त्यस्तो हो फेरि तपाईँको घरमा त्यो त्यसले पानी दिएको छ तपाईँ घरमा पानी आएन महिनामा त 10,000 4 बोतल पानी खानुभयो भने त्यो 10,000 भएर क्षतिपूर्ति मलाई कति दिनुपर्छ के दिनुपर्ने मैले परिक्रमण गरेको अदालत त्यस्तो हो तर सडक हुँदै गर्नु भएको छ तपाईँको सडकको खाल्टोले गर्दा तपाईँको सडक सवारीमा क्षति भयो तपाईँ दुर्घटना हुनुभयो मैले सडक विभागले सडकमा त्यो निर्माण कार्य भएको व्यक्ति क्षतिपूर्ति प्राप्त गर्नुपर्ने हो अहिलेको अदालतले त्यो कुरालाई चाहिँ स्वीकार गरेको अवस्था छैन उपभोक्ताका धेरै इस्युहरूलाई जबसम्म स्वीकार गर्न सक्दैन अहिलेको अदालत चाहिँ एकदम कागजी सर्फेसी भएको छ योभन्दा परिष्कृत परिमार्जित अदालतको लागि हामी लागिरहेका छौँ गरौं सबैको प्रावधान गरौं त्यस्तो किसिमको
5: अहिले नै तपाईँले मैले ग्यासमा घन्टौँ लाइन बस्नु पर्यो पासपोर्ट लिनको लागि दिनभरि बस्नु पर्यो भनेर गुनासो
1: दिएन
5: त्यो सम्बन्धित निकाय
1: अदालत क्षेत्र दिइरहेको
5: सरकारले सुन्यो नबुझे
1: सुनेन
5: दुःख चाहिँ पाइरहेछ अब तपाईँहरूले भने जस्तो त्यो हालको व्यवस्था पनि उपभोक्ता अदालतबाट गराउनुको लागि तपाईँहरू
1: पहल
5: गरिरहनु भएको छ. माधव तिमीले सुनाजी हामी आज उपभोक्ता अधिकारको विषयमा एकदम मेन ढंगले कुरा गरिरहेका छौँ. तपाईँले उपभोक्ताले बुझ्नुपर्ने कुरा गर्नुभयो. एउटा उपभोक्ता सचेत हुनु पर्यो सक्रिय हुनु पर्यो भन्नुभयो. अघि तपाईँ अर्को कुरा गर्नुभएको थियो व्यवसाय जिम्मेवार बन्नु पर्यो भन्नुभएको थियो होइन. त्यसपछि राज्यको कुरा गर्नुभएको थियो. अब व्यवसायतिर जाऊ न हाम्रा व्यवसायहरू कतिको जिम्मेवार
1: व्यवसायलाई म त आग्रह गर्ने गरेको छु. एउटा व्यवसायी एउटा वस्तुको आयातकर्ता उत्पादक विक्रेता भए पनि त्यो नभए हजारौं वस्तुको म उपभोक्ता हो भन्ने किसिमको इमान्दारी त व्यवसायमा हुनु पर्यो. व्यवसाय अङ्ग रित्ले गर्नु तुलले गर्नु रित्ले गर्नु तुलले बाँचौ भन्ने किसिमको सिद्धान्त अङ्गीकार गर्दै हाम्रा हामी पूर्वी दर्शनबाट प्रभावित व्यक्तिहरूले एउटा धर्म गर्नको निमित्त पनि मिसावट भएको अखाद्य भएको कन्ट्रोल भएको सामान बेच्नुहुँदैन भन्ने हिजोका दिनमा हामीसँग लिपिबद्ध कानून नभएको अवस्था पनि हामीले परापूर्व रामशाहको पालाको मानवपातिको सिद्धान्तदेखि लिएर हाम्रा पुराणहरूले चाहिँ मरिसकेपछि पनि कुनै किसिम ठगी गरियो भने स्वर्ग नर्गमा गएर चाहिँ तातेको तेलमा गएर डुब्नुपर्छ भन्ने किसिमको दिन एउटा हिजोका दिनमा लिपिबद्ध कानून हुँदाखेरि पनि जसरी हाम्रो दर्शनले धर्मले बाँधिएको थियो त्यो पनि जग्गा दिन उपभोक्ता अधिकारको विषय हो नि त. त्यसैगरी त्योदेखि लिएर अहिलेका हाम्रा आधुनिक कानूनसम्म हामी चाहिँ प्रेरित भएर इमान्दारीको काम गरियो भने कुनै कानून जति मान्छेले मिसावट गर्नुभयो बढी मिलिनु भयो त उहाँ बस चढ्नुपर्छ ट्याक्सी चढ्नुपर्छ बिरामी भएर उपचार गर्नु अस्पताल जानुपर्छ चामल उहाँले मिसावट गरेर चामल बेच्दै गर्दा औषधि किन्न गएको होला औषधि मिसावट गर्दैन उहाँ पनि जान जान्छ नि त. त्यसमा चक्र हो उसले ठगिन्छ त्यसमा सबै मान्छे हामी आफ्नो ठाउँमा जिम्मेवार गर्नुपर्छ भनेपछि इमान्दारिता चाहिँ देशभरकासम्म तमाम व्यवसायीलाई लिने आग्रह गर्न चाहन्छु. सबै व्यवसायीहरू दोषी छैनन् सबैको गल्ती पनि छैनन् सबै नराम्रो छैनन् किनकि धेरै हाम्रो व्यवसायीहरूले हिजोका दिनमा तपाईँ हामी चाहिँ कोरोना लाग्छ भने घरमा लुक्दै गर्दाखेरि लुकेर बस्दै गर्दा त्यो व्यवसायले घरमा पानी पुर्याउने ग्यास पुर्याउने चामल पुर्याउने काममा हिजो गरेको थियौँ पसल खोलेर सबै दिने काम गरेको थियौँ. त्यस कारणले सबैलाई गल्ती नभनौँ गल्ती गर्नेलाई चाहिँ कारवाही गरौँ राम्रा गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने परिपाटीको थालनी पनि गर्ने गर्दै म सरकारलाई आग्रह गर्न चाहन्छु. त्यो परिपाटीको विकास भएको छैन त्यस कारणले व्यवसायीहरू चाहिँ म एक वस्तु भन्ने बाहेक अन्यको उपभोक्ता हो भनेको छु इमान्दारी देखाउन पनि आग्रह गर्न चाहन्छु.
5: एकदम व्यवसाय त्यो अघि अवस्थामा जिम्मेवार हुनुपर्छ. अब राज्यका निकाय अघि नै तपाईँले यो पालिकादेखि केन्द्र सरकारसम्मको भूमिका महत्वपूर्ण हुनुहुन्छ भन्नुहुन्थ्यो होइन. संविधानमा भएका व्यवस्था पालना गराउन पनि हाम्रा सरकारी निकायहरूले चुकेका छन् चुकेर सकेका छन् होइन. त्यो कारणले गर्दाखेरि उपभोक्ताले समस्या भोगिरहेका छन्. अब तपाईँको आग्रह चाहिँ पालिका प्रदेश र केन्द्रले के गरिदियो भने केन्द्रबाट कस्तो पहल भइदियो भने पालिकाबाट चाहिँ कस्तो खालको भूमिका निर्वाह भयो भने उपभोक्ताले राहत पाउँथ्यो होला कि.
1: तीन तहकै सरकारको आपूर्ति समन्वयमा वस्तु र सेवा क्षेत्रमा नुनदेखि सुनसम्म हलोदेखि हाइड्रोसम्म रिक्सादेखि रकेट छैन हामी कहाँ हजारसम्म ओरदेखि गोरसम्म आलीदेखि थालीसम्म फार्म टू किचन भनौँ न किसानको उत्पादन स्थिति
5: ओरदेखि
1: भान्सासम्म ओरदेखि गोरसम्म आलीदेखि थालीसम्म
5: हजुर हजुर
1: त्यो सबैमा च्यानलमा त्यो सक्रिय च्यानलमा भएका व्यक्तिहरूलाई त्यहाँ आबद्ध भएका व्यक्तिहरूको नियमन गर्ने उहाँलाई फेसिलिट गरिदिने कानून बनाइदिने कानून दिने तीन तहको समन्वयमा मूल्य गुणस्तर नापतोलको विषयमा उहाँहरूलाई पनि अवेर गराउने उहाँहरूका पनि पीडनका गुनासोहरू सुनिदिने र मुख्य कुरा भनेको चाहिँ विधिको शासन र कानून राज्यको अनुमति गराइदिने त्यति काम गरिदिने र अहिले सजिलो पनि छ किन भन्दा नेपाली नागरिकले लामो समय पश्चात बितिआएको बलियो सरकार त्यही जनआक्रोश जनअपेक्षा स्वीकार गर्नुको निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई बितिआएको बहुमत सरकार पनि दिएको छ. सरकारले चाहियो भने नमूना कानून मार्फत प्रदेश स्थानीय सरकारलाई सरलीकरण गरिदिने अनुगमन नियमन आपूर्ति नीति बजार नीति यातायात नीति उपभोक्ता नीति सबै पालिकादेखि संघसम्म जारी गराएर एकीकृत रूपमा नेपालको उपभोक्ता अधिकार आन्दोलन चाहिँ यस्तो किसिमको नमूना छ भने संसारभरका विकसित देशहरू पनि हाम्रो देशमा हेर्न आउँछ भन्ने किसिमको नियम कानून बनाउनको लागि म संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गर्न चाहन्छु.
5: अहिले पनि पालिका सरकारलाई जिम्मेवारी छ त्यो अनुमोदनको
1: छ तर गर्दैन समस्या
5: किन समस्या चाहिँ के हुनु
1: होइन छ उसले गर्दैन अब पैसा पनि छुट्याउँछ स्थानीय प्रत्येक पालिकामा संघीय सरकारले गाउँपालिका नगरपालिका महानगरपालिकामा उपाध्यक्ष उपमेयर संयोजक रहने स्थानीय बजार व्यवस्थापन तथा अनुगमन समिति स्थानीय बजार संरक्षण समिति भनेर चाहिँ एउटा परिकल्पना गरेर पठाइदिएको छ. कहीँ कहीँ यसो गरे जस्तो गर्छन् हल्ला हल्ला गर्छन् तर प्रोपर रूपमा त्यहाँका छोटो राजनीतिक पार्टीहरू उदाहरणलाई कुनै गाउँपालिका उपाध्यक्ष त्यही पालिकाको थोरै सानो पालिकाभित्रका आफ्नै मतदाता आफ्नै भोटर आफ्नै कार्यकर्ता अथवा आफैभित्रै आफ्नै घर परिवारका मान्छेले गरेको व्यवसायलाई गरेर कडिकडाइ गर्न सक्ने भएको कारणले गर्दाखेरि त्यो त्यो गर्न सक्नुभएको होला. त्यसै त्यसै रोल मात्रै भएन, किनकि उहाँका मतदाता, उहाँका जनता, उहाँका कार्यकर्ताहरू स्वस्थ भए, नागरिक स्वस्थ भइदियो, न्यायचित मूल्य वस्तु स्वतर गर्न पाइयो भने त अझ बढी उहाँको राजनीति चम्किन्छ होला, अझ उहाँको राजनीति बलियो हुन्छ. त्यस कारणले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार संयुक्त रूपमा, समन्वयात्मक रूपमा केन्द्रदेखि तहसम्म एउटै मोडलमा निक्यो त अनुगमन नियमन गर्ने, आपूर्ति प्रभावकारी बनाउने, पालिकाको उत्पादन के हो, कुन समयमा कति उत्पादन हुन्छ, कति आयात गर्नुपर्ने हुन्छ, कति व्यवसाय छ, कहाँ कहाँ त्यो व्यवसाय उत्पादन धारण छ, सबै डिटेल निक्यो त पालिका रहन सक्छ. त्यो संघीय सरकारसँग समेत ट्याकिङ गर्न सक्ने हिसाबले संघीय सरकारले एउटा अनलाइन पोर्टलहरू बनाउने, उत्पादनदेखि लिएर वितरणका सबै सूचनाहरू त्यहाँ चाहिँ प्रस्तुति दिएर के हो त बजारलाई स्वच्छ बनाउनुको निमित्त तीन तहको सरकारले आफै सक्ने काम गर्न सक्छ, काम गर्नुपर्छ. जहाँसम्म लाग्छ अहिलेको सरकारले गर्ला भन्ने अपेक्षा पनि छ.
5: माधव विमल सिन्हाजी, अब त्यो सरकारसँगै अपेक्षा कुरा गर्दा सरकारले सहयोग दिने कार्यसूचीमा अब सबै कुरा चाहिँ डिजिटाइज गर्ने होइन, अब लाइन बस्न त नागिने हामी कुरा गरौँ होइन, पासपोर्टै घरमा पुर्याउने, अरू कागज पत्र घरमा पुर्याउने भनेर केही ठाउँमा हाम्रो सुरु गरौँ पनि भनेको, अहिले पासपोर्टमा जाँदाखेरि मेन लाइन, अस्पतालमा यसै पहिलेदेखि नै लाइन, हामीले कुरा गरौँ ग्यासको लाइन. अब साँच्चै सरकारले चाहिँ यो लाइन होइन अनलाइन भनेर जुन एउटा नारा छ, योजना छ, यसलाई कार्यान्वयन गर्नको लागि चाहिँ एकदम गर्नै नै पर्ने, नगरी नगर्ने कुराहरू सुधार गर्नुपर्ने कुरा
1: मात्रै होइन. तपाईँ सूत्र पनि अनलाइनमा चल्यो, पालिकाहरूमा राखेको थियो एउटा मान्छे, दसौँ दिनमा चाहिँ नाइ नै भन्नु पऱ्यो, भन्न पाएन नि. त्यो धेरै कुराहरू छन्, त्यसका लागि चाहिने आवश्यक संयन्त्र, आवश्यक पूर्वाधार, आवश्यक प्रविधि, आवश्यक प्राविधिक व्यवस्था गर्न पर्यो. मुख्य कुरा भनेको सबै कुरालाई प्रत्येक पालिकामा, प्रत्येक पालिकामा एकजना फुड इन्सपेक्टर, मेट्रोलोजिस्ट, त्यसपछि केमिस्टदेखि लिएर अनुगमन गर्ने छुट्टै संयन्त्र बनाउने, पालिकादेखि लिएर साथसाथै त्यो पनि पालिकामा, जस्तै पालिकाभित्रको बजार नीति, उपभोक्ता नीति, आपूर्ति नीति, सेवाका विषयमा, यही अनलाइन सनलाइनका विभिन्न विषयमा, त्यहाँका मान्छे कति हुन्, कति चाहिने हो, त्यहाँको पासपोर्ट कति चाहिने हो, कति मान्छे 17 वर्ष काट्दैछन्, यावत विषयको तथ्याङ्क लिनको लागि सबभन्दा पहिला त चाहिएर डाटा भयो नि त. त्यसपछि मात्रै के हो त फाउन्डेसन भन्छ नि पूर्वाधार, जबको आधारमा घरको कोठा तयार हुने हो नि त. कतिले पुगेपछि कतै कोठा बन्छ भनेदेखि कस्तो किसिमको घर बनाउनेछु भन्ने कुराको तयारी गर्नलाई सुरुमै, अब हिजोका दिनमा हौसिएर हाम्रा राज्यका शासकहरूले तुरुन्तै फुल मन्त्र गरेर गरिदिइहाल्छु भनेर गर्छ लगाए, तर गफ लगायो भने हाम्रो अवस्था त्यस्तो किसिमको समस्या छैन नि त. तपाईँ काठमाडौँकै यही कुनामा एउटा कोठा अर्को कोठामा हाम्रा चाहिँ टेलिकमका नेटवर्कहरूले काम नगरेको अवस्था छ भनिसकेपछि, त्यसको लागि सबभन्दा पहिला हाम्रो कमजोर पूर्वाधार छ, त्यो पूर्वाधारलाई व्यवस्थापन गर्ने काम गर्नुपर्छ. सुरुमा त्यो गरिसकेपछि नीति नियम, कानून नियम बनाउने कुरा, विदेशबाट त्यस्ता किसिमको एक्सपोर्ट जिम्मा ल्याउने कुराहरू, प्राविधिकको व्यवस्था गर्ने कुराहरू, अनि प्रविधिमा बल्ल हामी छिने कुराहरू. सुरुमै के हो त उही एक लिटरको भाव ल्याएर तिन लिटर मैला भए जस्तो गरेर अर्दैन, अर्दैन नि त. हामी के गरिरहेको छौँ, भाव छ एक लिटरको, तिन लिटर मैला होइन बजारमा हल्ला गरिदिरहेको छौँ, अनि अरू पचाउने पुताइरहेका छन् भने पहिला भाडो चाहियो, भाडो चाहियो, भाडो भने के हो त पूर्वाधार हो. त्यसको लागि सरकारले सुरुवात गर्दैछ, पूर्वाधारको लागि लगानी गर्नुपर्छ.
5: हामी के आशा गर्न सक्छौँ सरकारले भने जस्तै साँच्चै अब यो जुन अहिले पाइरहेको उपभोक्ताको साथी चाहिँ केही दिनलाई हो, त्यसपछि सुधार हुन्छ भनेर आशा गर्ने ठाउँमा
1: आशा त गर्नै पर्यो. सरकारसँग आशा नगरेको छ, आशा गर्ने धेरै आशा गरियो, धेरै कुरामा आशा गरियो, आशा नगरेको होइन. तर अहिले पनि सरकारले गरेको कुरा धेरै थिएन, सय दिनभित्र त के भयो, आशा गरेको नागरिक आशा नगरेको होइन. तर ऊ आश त गर भर्न पर्दैन, यस्तो आश गर्दै गर भवन पर्दै गर्छ, बिस्तार बिस्तारै कसैको होला, तपाईँको होला, मेरो नहोला होइन, मेरो होला तपाईँको नहोला भने जस्तो भइरहेको छ. आशा गरौँ, सबै पैसा सरकारलाई घटघटाउँ, सरकारलाई जिम्मेवार बनाऊ, सरकारलाई उत्साहित बनाऊ, यस्ता कुराहरू कार्यान्वयन गर्नुको निमित्त अब आशै नगरेर निराश हुनुपर्ने अवस्था चाहिँ छैन, आशा गरौँ.
5: अब हामी अन्त्यमित्र आइपुगेका छौँ. एउटा चाहिँ अब तपाईँले जो सरकार, केन्द्र सरकारदेखि प्रदेश हुँदै पालिका सरकारसम्मले गर्नुपर्ने कुरा गर्नुभयो. अब चाहिँ अलिकति अघि तपाईँले भने जस्तै उपभोक्ताले अझै ध्यान दिनुपर्ने र तपाईँहरू जस्ता उपभोक्ता अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले गर्नुपर्ने काममा, जस्तो उपभोक्ता हक हितका लागि खुलेका तपाईँहरू जस्ता संघ संस्थाहरू चाहिँ काठमाडौँ केन्द्रित हुनुभयो होइन, गाउँ गाउँसम्म पुग्नु भएन भन्ने एउटा आरोप छ तपाईँहरूको पनि, त्यही पूर्वाधार
1: आरोप हामीसँग के हुने हो. सरकारले हामीलाई 100 रुपियाँ भइदिएको छैन, हामी कुनै जाति निकाय चलेको एनजिओ होइनौ. मैले मेरो चाहिँ अरू सबै कुरा चाहिँ थाँती राखेर म तपाईँकै आउँदै हेर्दा तपाईँ पुग्नु पर्ने थियो, त्यो काममा पनि थाँतेर तपाईँको बोल्न आइरहेको छु, हामी पुनः भोलि काम गरिरहेको छौँ. म दावासाथ भन्छु, आजको दिनसम्म मेरो संस्थाले त हामी 100 रुपियाँ काम गरेको व्यक्तिले कुनै पनि निकायबाट हामीले 100 रुपियाँ पैसा लिएका पनि छैनौँ, हामी कतिवटा पञ्चायत पनि छैनौँ, हामी स्वचालित छौँ, हामी जे जे कुरा आफ्नो बर्मा देखेका छौँ, आफ्नो अध्ययन देखेका छौँ, आफ्नो सबैले देखेको कुराहरूलाई यो गर्दाखेरि बजार स्वच्छ हुन्छ भनेर एडभोकेसी गर्ने काम गरेका छौँ. राज्यको निकाय यत्रो स्रोत साधन जनशक्ति भएकोले गाउँमासँग गएर काम गर्न सकेका छैन, बुबुहरू हामी संस्थाका मान्छेले गाउँमा गएर गरे भने गर्छ. त्यो
5: तपाईँले झन्डै 2 दशक भयो होइन यो अभियानमा लाग्नु भएको
1: भयो,
5: 2 दशकको भयो. तपाईँले आफूले थाल्दाखेरि अहिलेसम्म आइपुग्दाखेरि के कुरा सुधार भयो जस्तो लाग्छ
1: होइन केही कुराहरू जस्तो अहिले पनि भने संविधानदेखि लिएर यो नियम कानुनदेखि लिएर उपभोक्तामा सचेतना बढाउने कुरादेखि लिएर नेपाल सञ्चार माध्यमले हिजो म लाग्दै गर्दा पत्र पत्रिका टेलिभिजनमा चाहिँ आर्थिक निजो कुन नाम सानो कुरा हुन्थ्यो उपभोक्ताको अहिले फन्ड पनि ठुलो ठुलो कुरामा उपभोक्ता कुरा हो तर आखिर यो जनचेतना मिडियाको चाहिँ एउटा सकारात्मक अभियान हामीले उठाएको विषयहरू राज्य पनि केही नजिक परेको कारणले गर्दा पनि यसले नराम्रो कुरा भएको छैन सकारात्मक हिसाबमा गएको अवस्था छ. केही व्यवसायीहरू पनि उपभोक्ताहरूप्रति जिम्मेवार बन्नुभएको छ. उहाँहरू पनि आफ्नो उत्पादनलाई एकदमै टोटल रूपमा गुड म्यानुफ्याक्चरिङ जिएमई मोडलमा लानु भएको छ. टोटल अटोमेसनमा गएको छ. ह्युमनलेस उत्पादन हुँदै गएको अवस्था छ. त्यसलाई उच्च प्रविधि एउटा उच्च प्रविधि प्रविधि प्रयोग गरिनुभएको अवस्था छ. सरकारले पनि केही हिसाबले केही नगरेन भनौँ त किन हामी नगरे भनेको अझै गर्दा नगरे भनेको छौँ. केही न केही सकारात्मक पहलहरू भएको अवस्था छ. होइन गुणस्तरको सीमा पनि केन्द्र ठुला ठुला अत्याधुनिक प्रयोगशालाहरू स्थापनाको लागि हाम्रा क्वारेन्टिनहरू स्क्रिन नाकाको क्वारेन्टिनहरू व्यवस्थित हुँदैछन्. विदेशबाट आयात कम्पनी रेगुलाइज कम्पनीका वस्तुहरू आयात भइरहेको अवस्था छ भनेपछि केही कुराहरू चाहिँ हामीले हामी दावा छ भन्छौँ. यदि हामीले यति नकाराएको हुन्छ होला नि त तपाईँले मैले यति नै नकाराएको भए त केही न केही त्यसको दुई चार पर्सेन्ट चाहिँ प्रभाव सकारात्मक परेको अवस्था छ. र हामीले के सुरुवात गरेका छौँ पाठ्यक्रममा पुरै पाठ्यक्रम लान नसके पनि 19 क्लासको चाहिँ इपिएस सब्जेक्ट हटाएको सोसलमा अहिले कन्ज्युमर हेल्थको कुराहरू केही कुराहरू उपभोक्ता अधिकारको कुराहरू हामी जोड्न सफल भएको अवस्था छौँ. प्रत्येक निकायहरू पालिका पालिकामा हामीले उपभोक्ता समिति गठन गर्नको लागि हामी त्यही सरकारी सम्बन्ध गठन गर्नको लागि हामी सफल भएको अवस्था छ. त्यस कारणले केही कुराहरू सुरुवात भएको छ. यति सन्तुष्टि हुने कुरा होइन. अब मैले तपाईँलाई पनि भने मूल्य गुणस्तर नतोल नेपाली उपभोक्ताको अत्यन्त सेन्सिटिभ कुरा हो. त्यसको लागि प्रत्येक पालिका हुन नसके पनि राज्यको स्रोत साधन जनशक्तिलाई पनि हामीले हेर्नुपर्ने हुन्छ. एटलिस्ट पोखरा विराटनगर भैरवा काठमाडौँ जस्ता ठाउँका मुख्य महानगरपालिकाहरूमा अत्याधुनिक शौचालय प्रयोगशाला स्थापना गर्ने प्रत्येक पालिकामा एकजना फुल इन्सपेक्टर लगायत अनुसँग सम्बन्धित अधिकृतको व्यवस्था गर्ने उपभोक्ता अदालतलाई कमसेकम 7 प्रदेशमा मात्रै 7 प्रदेशमा यो अदालतहरूलाई विस्तार गर्न सक्ने र राज्यको नीतिमा केन्द्रित रूपमा यो बजार नीति उपभोक्ता नीति आपूर्ति नीतिदेखि लिएर सबै नीतिहरूलाई कडाईको साथ लागू गरिदिने काम गर्नु बढाउनको लागि त्यो त पहल कदम भइरहेको छ. केही न केही रूपमा अब अहिले अलिकति अब सम्माननीय प्रधानमन्त्रीजी पनि यस्ता विषयमा जनताको विषयमा अलिकति बढी भनौँ चिन्तित जिम्मेवार गर्दाखेरि अहिलेको सरकारले अहिलेको सम्माननीय प्रधानमन्त्रीजीले यसलाई अलिक बढाइदिएर कमसेकम गुणस्तरीय उत्पादनलाई उखालिदिने गुणस्तरीय उत्पादन गर्नेलाई जरैबाट त्यसको निमित्त पारिदिने विषादी लगायतको कुरामा चाहिँ सचेतना अवेरनेस जगाउने विषादी विष है औषधि होइन भन्ने किसिमको चाहिँ यो सन्देश प्रयोगकर्ता किसान र उपभोक्तामा पुर्याउने काम गर्नको निम्ति हामीले पहल गर्ने गरिरहेका छौँ. यही हो तपाईँको उज्यालो मार्फत कराई दर्जनौ आर्टिकल रचना मार्फत लेखिरहेको छ बोलिरहेको छ सरकारका विभिन्न फोरममा गरेर है बजाएको छ भनेर घसाउने काम गरेको छ. इन्डिभिजुअल रूपमा म्यानेजीहरूलाई विधायिकाहरूलाई विभिन्न समितिहरूमा मन्त्रालयका जिल्ला व्यक्तिहरूलाई गरेर कराउने काम गरेको छ. हामीमा निरन्तर हुने कुरा हिजो पनि यही थियो आज पनि यही छ.
5: एकदम परिवर्तन जो सकारात्मक परिवर्तन भइरहेछ केही कुरा हुन बाँकी छ त्यो कुराको लागि तपाईँहरूले
1: 100 मा 100 दुनियाँका विकसित देशमा केही देश हेरियो अस्ट्रेलिया क्यानाडाको पनि अध्ययन गरियो त्यहाँबाट पनि केही कमी कमजोर देखियो. 100 मा 100 त कहीँ हुँदैन
5: तर हुनको लागि गराउन अरू देशभन्दा हामी अगाडि जाँदैछौँ होइन त्यसको लागि तपाईँहरूले पहल गरिरहनु भएको छ. अब हामी अन्त्यमा यो तपाईँहरूको पहल सरकारले गर्नुपर्ने काम सँगसँगै उपभोक्ता आफू पनि एउटा सचेत र सक्रिय हुनुपर्ने अघि तपाईँले भन्नुभयो. अब जाँदा जाँदै एकजना सचेत उपभोक्ता बन्नको लागि नागरिकले आफ्नो दैनिक जीवनमा पालना गर्नुपर्ने न्यूनतम नियमहरू अघि नै तपाईँले धेरै कुरा भन्नु फेरि बोलेर
1: विशेष गरी एउटा सचेत सक्रिय जागरूक नागरिक बन्नको लागि र संविधान पद्धत मौलिकहरूले उपयोग गर्नको निम्ति उत्पादन नीति उपयोग नीति मूल्य तौल ब्याज नम्बर उत्पादक आयातकर्ताको स्पष्ट नाम ठेगानाका वस्तुहरू खरिद नगर्ने सामान खरिद गर्दा अनिवार्यमा बिल दिने कुनै प्रकारको गुनासो शङ्का लाग्यो मूल्यमा गुणस्तरमा नाप्तोलमा भने नजिकको प्रहरी अधिकारवादी संघ संस्था संचार माध्यम संचारकर्मी समाजका लब्ध प्रतिष्ठित विभिन्न व्यक्तिहरू कहाँ गएर त्यो आफ्नो गुनासोहरू अथवा आफ्नो आफूलाई लागेको कुराहरू सोध्ने बानीको विकास गर्ने र बढ़ीभन्दा बढ़ी मात्रामा हेलो सरकार बाह्य आपूर्ति तथा उपभोक्ता संसद विभागको टोल फ्री नम्बर 1137 हाम्रै मञ्चको उपभोक्ता अधिकार मञ्चको पनि हामीले पनि कन्ज्युमर हटलाइन भनेर 4959 4459 भनेर हामीले पनि त्यो हटलाइन राखेका छौं. हाम्रो फेसबुक पेज हाम्रो इमेल हाम्रो इन्स्टाग्राम विभिन्न सोसियल साइट मार्फत पनि हामीले उजुरी गर्ने व्यवस्था गरेका छौं. हामी कहाँ आउने दैनिक उजुरीहरूलाई हामीले 24 घण्टा सम्बन्धित निकायमा हामी त सम्बन्धित निकायमा क्षेत्रगत रूपमा आएका उद्योगहरूलाई सम्बन्धित निकायमा पुगेर एकदम 100% त्यो पूरापट्टि जिम्मेवार भएर त्यो उजुरी र गुनासो व्यवस्थापन काम गरेका छौँ। त्यस कारणले सचेतना जागरूक भएर सक्रिय भएर त्यो उजुरी गर्ने काम गरियो भने तपाईँले गर्नुभएको उजुरी तपाईँबाट आएको चाहिँ फिडब्याकले सबैलाई सञ्चार माध्यमलाई हामी जस्तो अधिकार भने संघ संस्थालाई नेपाल सरकारलाई काम गर्नको निम्ति प्रेसर पनि हुन्छ, काम गर्नको निम्ति मार्गदर्शन पनि हुन्छ र दबाव पनि पर्छ। त्यस कारण दबाव दिनको निम्ति पनि बढीभन्दा बढी मात्रामा सक्रिय र सचेत भएर सही उजुरी गर्नको निम्ति म आग्रह गर्न चाहन्छु। त्यो गरिदियो भने बजारमा केही हदसम्म त्यसको सकारात्मक प्रभाव एकदम प्रत्यक्ष रूपमा पर्छ, देखिन्छ र अनुभव गर्न पाइन्छ।
5: अहिले रित्तो सिलिन्डर बोकेर हिँडिरहेका र लामो लाइनमा बसिरहेका उपभोक्ताले चाहिँ के गर्ने?
1: विशेष गरी घरमा अहिले हामी सुरुमा नै भनौँ 15 दिनदेखि नपुग्नुहुन्छ भने पनि केही समय हामी वेट गरौँ। त्यो एक दिन पनि नभएको नागरिकलाई स्थान दिउँ। तपाईँ मैले 15 दिनवालाले लिएर एउटा घरमा स्टक गरियो भने त्यो एक दिन नभएको व्यक्ति विद्यार्थी मजदुर विशेष गरी त्यो एउटा मिल्ने नागरिक छ उसले उपयोग गर्न पाउँदैन। उनलाई उपयोग गर्न सक्ने बाटोमा सिर्जना गर्दै चाहिएको भन्दा बढी मात्रामा कुनै पनि प्रकारको वस्तु सेवाहरू चाहे नुन होस् चाहे सुन होस् चाहे तेल होस् चाहे चामल होस् चाहे खाद्यान्न होस् चाहे ग्यास होस् चाहे लत्ता कपडा होस् चाहे जेसुकै वस्तुहरू बजारमा चाहिँ बिचौलियाले केही गलत काम गर्ने व्यक्तिहरूले अभाव हुँदैछ मूल्य बढ्दैछ भन्ने किसिम भ्रमपूर्ण सूचनाहरू भ्रमपूर्ण सन्देशहरू फैलाउन सक्छन् आफ्नो अभिष्ट पूरा गर्नको निम्ति। त्यसतर्फ सचेत र सजग भएर आफूलाई चाहिने भन्दा बढी मात्रामा कुनै पनि वस्तुहरूको चाहिँ स्टक नगर्नको निम्ति पनि अनुरोध गर्न चाहन्छु। त्यसले गर्दा बजारमा अभाव हुँदैन, कृत्रिम अभाव हुँदैन, कालाबजारी हुँदैन, मूल्य गुणस्तरमा समस्या पर्दैन। त्यसकारणले त्यसका निम्ति सबैभन्दा बढी सचेत र सक्रिय भन्ने मैले है सचेतन हुने सक्रिय उपभोक्ता बन्नको लागि म तमाम देशभरका सबै विभिन्न तह तहका विभिन्न पेसा र व्यवसाय आबद्ध रहनुभएका तमाम आदरणीय आम उपभोक्ताहरूमा हार्दिक अपिल गर्न चाहन्छु।
5: धेरै धेरै धन्यवाद माधव तिमिली सिन्हाजी, तपाईँ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुनुहुन्छ, तपाईँ उपभोक्ता अधिकार कर्मी हुनुहुन्छ। आज हामीले उपभोक्ताले अहिले खेप्नु परेको समस्या र पछि पनि खेप्न पर्ने समस्यासँग कसरी जोगिने कसरी यो समस्या समाधान गर्ने भन्ने विषयमा केन्द्रित रहेर कुरा गर्नु तपाईँले धेरै कुरा भन्नुको समय दिनुभयो, यसको लागि धेरै धेरै
1: यहाँलाई धन्यवाद। कार्यक्रममै बदलिने नेपाल अब हामी उपयोग पनि बदलिनुपर्छ, हामी सोच बदलिनुपर्छ, हामीले हाम्रो खानपान बदलिनुपर्छ, हाम्रो व्यवहार बदलिनुपर्छ। सबै कुरा बदलिने के हो त मात्रै बजार स्वच्छ हुन्छ, प्रतिस्पर्धी हुन्छ, उपभोक्ता मन्त्री हुन्छ। त्यस कारण बदलिने नेपाल मार्फत सबै आम उपभोक्तालाई बदलिनुको निमित्त जुन आग्रह गर्ने अवसर दिनुभयो, यस कारण तपाईँलाई र उज्यालो रेडियो नेटवर्क परिवारलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नमस्कार।
5: उहाँ हुनुहुन्थ्यो उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हा। आजको कार्यक्रममा हामीले उपभोक्ता अधिकारका विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम इट्स 9 PM रात को 9 बजे टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुर्गुन नगर पालिका 5 सोलुखुम्बु
2: मौसम संबंधी सही सूचना प्राप्त कराऊ सुरक्षित भविष्य निर्माण कराऊ मौसम तथा जलवायु संबंधी सूचना लिनी रिने कराऊ मौसम पूर्वानुमान की जानकारी नियमित रूप लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ जलवायु परिवर्तन का असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत स्वच्छ ऊर्जा को प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाऊ वातावरण संरक्षण करौ जीवन रक्षा करौ
3: आंतरिक मामला तथा कानून मंत्रालय पूर्ति प्रदेश द्वारा जनहित में जारी संदेश सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082 पुरासी सालको सामाजिक सुरक्षा भत्ता प्राप्तको लागिको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकलाई भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी कराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कागजातले सम्बन्धित पैसा भुक्तानी लिने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पेशेका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी कराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुम सोलुखुम्बु
2: दिदी आज भोलि मेरो सुमनलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कलकत्तामा बस्नु जस्तै लक्ष्य छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई मुदाइदी भन त
4: खै दिदी के हुँदैन साथीहरूले गाँदा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्न सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
2: मानिसमा लज सृजना गरी धुमेकुटी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क
2: राख्न अनुरोध गरिन्छ। युवाप्रार्थीमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। युवाप्रार्थीमा कुनै गुनासो होइन, गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: यो हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको झुक्कीमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदीबाट जेसीबीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइ उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क हुने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: खाने नुकसानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
2: नसुनु बहिनी, सुनु दुखुम्ब नगरपालिका ओरानीमा 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई खानी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: म त ढुङ्ग खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00
2: सुनु दुखुण्ड नगरपालिका 5 सलेरी सुलुखुम्बु।
4: सड़क प्रयोग गर्दा दैनिक सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा घुमिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउ।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
5: सन्देश।

0: छट्टै मार्यो वैशाखमा लाग्यो जाँदै बाचा खेर पर्ख लिन आउला
1: होइन एक अंशा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत छैन यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ के पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति छिटो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9585017979
3: र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहिन टिचेपाटी काठमाडौँ

0: सूचना सूचना सूचना
1: पोट देखिए
0: यदि तपाईको बस्नेत समस्या पोखरा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणै स्थापना केन्द्र एसआरडीसी काफ्री पनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका ओडानमा सुरु सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लगी संपर्क नंबर 98 52 55 78
0: अंक 9 8 5 3 0 5 5 7 6 8।
3: खै जन्मदाता दिन
4: जन्मदाता भरेको छैन नि मैडम
3: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
4: मलाई त थाहा नै थिएन
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: वन जंगल को सीमा घर आतन पर निर्भय होशियारी जोखिम टाड़ने भय वारी पारी झाड़ी बूटा घास रखना साझ पर दर्द छोड़िएगा घूम जाना बाघ भाग बैरा हाथी जितना पसे पर

0: साथी भाई बहनो नेपाल सरकार विज्ञापन बोर्ड
1: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809609094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: नेपाल सरकार विज्ञापन बोर्ड। सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हुनु। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनुभयो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा छ।

0: तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकियो।
1: ए के भो दौडिदिई पो आइस त
0: साई, हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्कासनमा राखी सही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँचपास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली मस्तो भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از استنجانی منتینو علیزاده نمیایی؟
1: نو کی بود؟ کی بود؟ سانسو بانی؟
0: نای نا اتیگه زنی من لگه نا
1: اتیگه بلو اونچا؟
0: مایل ساینس کو پانچه گرنه ساکی نا سالی کنی اونچا
1: کورا تیست کو بایی نا ما پنی تون سنگی جانچو नमस्ते मैडम म रीना दिदी
2: नमस्ते कति टाइम ले पाल्नु भयो
1: आज रीनाले यसको जान्न भन्नु साइन्स को कन्फर्म गर्न सकिन रे सरले पिट्नु हुन्छ भन्दैथि
2: ओहो हो र हजुर आनी राम्रो गर्नु भयो विद्यार्थीलाई कुट्न तर्साउन कहि पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् मैडम
3: नेपाल सरकार विज्ञापन बोर्ड